0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाई सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 6 AM
3: अहिले बिहानको 6 बज्यो।
4: हेटौँडा काठमाडौँ वैकल्पिक
5: सेरेनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे BBSC NAH भेटेरिनरी डाक्टर र कृषि तर्फ BSC AG शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा IOE पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै NPI बाट सुरु गरौं।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवन, फोन नम्बर 056-421-2165-96-617,
5: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-625-94, 98510-5424।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी त्रिशुली बाढ़ीमा परिवारदेखि घरबारसम्म गुमाएकाहरू अत्यधिक मानसिक तनावमा छन्। उनीहरूलाई मनोपरामर्शको आवश्यकता छ, तर स्थानीयदेखि केन्द्र सरकारसम्मले यसतर्फ अझै ध्यान पुर्याउन सकेका छैनन्। होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूमा एकओरिने, ननिदाउने, खान नमान्ने, परिवारका मृतक तथा बेपत्ता सदस्यहरूको नाम लिएर बरबराउने समस्या देखिएका छन्। आफ्नै घरमा बसिरहेका, ज्यान गुमाउने र सम्पर्क विहीनका परिवारका सदस्यहरूमा पनि यस्तो समस्या देखिएको छ। रसुवा, नुवाकोट, काठमाडौँ र धादिङका 32 ठाउँका होल्डिङ सेन्टरमा बाढ़ी प्रभावितलाई राखिएको छ, तर कुनै पनि होल्डिङ सेन्टरमा सरकारी मनोपरामर्शदाता छैनन्। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले यस्तो अवस्थामा पीड़ितहरूको मानसिक स्वास्थ्य निकै कमजोर बनेको र यसमा सरकारले चासो दिएको बताउनु भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: बाढ़ीपछि विस्थापित भएका नागरिक अस्थायी होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका छन्। खाद्यान्न, खानेपानी, शौचालय लगायत आधारभूत सुविधाको अभावका बीच उनीहरूको दिनचर्या कस्तो छ त? थप जानकारी साथी महेश गेवालीबाट।
4: अघिल्लो हप्ता बुधबार गएको बाढ़ीपछि प्रभावितलाई राख्न रसुवा, नुवाकोट र धादिङमा 30 वटा अस्थायी होल्डिङ सेन्टर सञ्चालनमा छन्। नुवाकोटमा 13 वटा होल्डिङ सेन्टरमा 3,181, रसुवाका 10 वटा होल्डिङ सेन्टरमा 1,141 र धादिङका 4 होल्डिङ सेन्टरमा 199 जना गरी जम्मा 4,521 बाढ़ी प्रभावित बसेका छन्। अहिलेसम्म पुग नपुग राहत लगभग सबै होल्डिङ सेन्टरहरूमा पुगिसकेको छ, तर खानपिन, शौचालय, स्वास्थ्य उपचार तथा सरसफाई सम्बन्धी न्यूनतम मापदण्ड पूरा हुन नसकेको गुनासो छ। यो समस्या सबैभन्दा प्रभावित रसुवाका होल्डिङ सेन्टरमा पनि देखिएको बाढ़ी प्रभावित क्षेत्र र विभिन्न होल्डिङ सेन्टरमा खटिएका स्वयंसेवक साजन योन्जन बताउनुहुन्छ।
5: महिलालाई गरिनुपर्ने व्यवस्था, बाल बालिकाको लागि गरिनुपर्ने व्यवस्था वा एउटा वृद्धहरूको निम्ति गरिनुपर्ने सेग्रिगेट ढंगले गर्नुपर्ने व्यवस्था, त्यो कुनै पनि एउटा स्पष्ट व्यवस्थित रूपमा भएको छैन र एउटा सगलमा सबैलाई राखेको कारणले गर्दाखेरि जुन मानवीय सिगनको होल्डिङ सेन्टर रहनुपर्ने हो हामीले मिट गर्न सकेका छैनौँ कि जस्तो लाग्छ।
4: रसुवाको उत्तर गया, आमा छोदिङमो, गोसाईकुण्ड र कालिका गाउँपालिकामा बाढ़ीले धेरै क्षति गरेको छ। होल्डिङ सेन्टरमा हाल स्थानीय बासिन्दा नै अत्याधिक संख्यामा रहेका छन् र बाटोको पहुँच नहुँदा, खाद्य सामग्री सकिँदा र संचार सम्पर्क विच्छेद हुँदा सिङ्गो जिल्ला नै एउटा ठूलो होल्डिङ सेन्टर जस्तो बनेको छ। स्वास्थ्य क्षेत्रमा उत्तर गया, कालिका र गोसाईकुण्डका झण्डै 20,000 जनसंख्यालाई सेवा दिने अस्पतालमा औषधि अभाव, दीर्घरोगी बिरामीको उपचार असम्भव र त्रिशुली अस्पतालसम्मको सम्पर्क विच्छेदका कारण थप जोखिम बढ़ेको छ। रसुवाको कालिका गाउँपालिकाका प्रवक्ता सन्दीप पौडेल,
6: सबै घरै पारलाइज जस्तो छ कि किनभने कमाउने मान्छे थियो, पुनर्स्थापना चाहिँ राम्रो सकेर सकियो भने चाहिँ हुन्छ। अब तिरो रोगीहरू हुनुहुन्छ कि गाउँमा सर्दा ठुलो कुरा, तिनीहरूलाई चाहिँ अब मेन समस्या भनेको अब बित्ने त बितिहाल्यो, नयाँ मान्छे पनि अब अहिले 10 वटा मान्छे बिराम भयो भने काठमाडौँ पनि 20 घण्टा लाग्छ।
4: नुवाकोट र धादिङका होल्डिङ सेन्टरहरूमा राखिएका पीड़ितहरूको व्यवस्थापन सन्तोषजनक रहेको र खाद्यान्न, लत्ता कपड़ा, औषधि लगायतका राहत सामग्री प्रशस्त मात्रामा पुगेको छ। वृद्ध वृद्धा लगायत बाल बालिका र अशक्तलाई पनि हाल राम्ररी नै व्यवस्थापन गरिएको छ। अब दीर्घकालमा स्थायी आवास व्यवस्थापन तर्फ ध्यान दिनुपर्ने स्वयंसेवक मनोज भण्डारी बताउनुहुन्छ।
7: हामीले लगेको केही राहतहरू पनि त्यहाँको होल्डिङ सेन्टरले चाहिँ त्यो हामीसँग इनफ राहतहरू छ, तपाईँहरूले अब चाहिँ राहतहरू भन्दा पनि यहाँ आएर खटिएर सहयोग गर्नु पर्यो भन्ने खालको त्यहाँका पीड़ितहरूको कुरा हामीले सुनिरहेछौँ।
4: हाल होल्डिङ सेन्टरहरूमा सामूहिक आवास र खानपिनको व्यवस्था भइरहेको भए पनि दीर्घकालमा प्रभावितहरूलाई पारिवारिक वातावरण मिल्ने गरी छुट्याउन आवश्यक छ। यसका लागि नगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी प्राविधिक प्रमाणीकरण सहित संघीय सरकार समक्ष पुनर्स्थापनाको प्रस्ताव पठाइसकेको छ। अब तीनै तहको सरकार यसमै केन्द्रित हुनुपर्ने विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी बताउनुहुन्छ।
8: सरकारको तर्फबाट त नागरिकहरूलाई उभिन सक्ने आधार बनाउने गरेर पुनर्स्थापनाको प्याकेज घोषणा गर्नुपर्छ। जस्तै हामीले भूकम्प गइसकेपछि 3,00,000 सरकारले दिने अनि त्यसमा चाहिँ व्यक्ति आफ्नो सामर्थ्य अनुसार थपेर बस्ने भन्ने खालको थियो नि, त्यस्तै खालको योजनाहरूको फेरि आवश्यकता हुन्छ। त्यो भयो भने चाहिँ सहज हुन्छ भन्ने लाग्छ।
2: भदौ 10 गते रसुवाको भोटेकोसीमा बाढ़ीमा परि जलविद्युत आयोजनाको सुरुङमा फसेका दुईजनाको जीवितै उद्धार गरिएको छ। त्रिशुली 3 जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार टोलीले हिजो बिहान उनीहरूलाई उद्धार गरेको हो। उद्धार हुनेमा सञ्जय शाह र कबीर महर्जन हुनुहुन्छ। सञ्जय शाह आयोजनाको कन्ट्रोल रूममा काम गर्नुहुन्थ्यो भने महर्जन आयोजनाका सुपरभाइजर हुनुहुन्छ। विभिन्न जलविद्युत आयोजनाबाट कर्मचारी सहित 936 जना अझै सम्पर्क विहीन छन्। केहीमा उद्धारको काम भइरहेको पनि केहीमा उपकरण पुर्याउन सकिएको छैन। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाबाट नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोली फर्किएको छ। 22 मेगावाटको चिनिमे जलविद्युत आयोजनामा हिलो फाल्ने सहितका उपकरण र उद्धार कर्मीको टोली हिजो हेलिकप्टर मार्फत पावर हाउस पोर्टलमा लगिएको छ। यसै गरी रसुवागढी हाइड्रो पावर कम्पनीका सचिव नरनाथ नेउपानेले उद्धारका लागि आवश्यक एक्जाभेटर, पानी तान्ने पम्प, जेनेरेटर लगायतको उपकरण आयोजना स्थलमा पुर्याउने प्रयास भइरहेको बताउनु भएको छ। 37 मेगावाटको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा नेपाली सेना र कम्पनी सम्बद्ध 3 जनाको उद्धार टोलीले खोजतलाश गरिरहेको छ। निर्माणाधीन 216 मेगावाटको माथिल्लो त्रिशुली 1 खोजी कार्य भइरहेको छ। मैलुङ खोलामा 7 जना सम्पर्कविहीन भए पनि कोही नभेटिएको लगानीकर्ता समेत रहेका गोरे शेर्पाले बताउनुभयो भने 14.1 मेगावाटको देवीगाड जलविद्युत आयोजनाबाट 1 सम्पर्कविहीन छन्। कान्तिपुरमा खबर छ। काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
1: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी पीड़ितहरू मानसिक तनावमा मनोपरामर्शको खाँचो, आश्रय स्थलमा न्यूनतम मानवीय आवश्यकता सँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई, बाढ़ीको 10 दिनपछि जलविद्युत सुरुङबाट 2 जनाको जीवित उद्धार, अरू ठाउँमा पनि उद्धारको प्रयास चल्दै लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 1294 जनाको शव भेटिएको छ भने 5093 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 13095 जनाको उद्धार गरिएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5663 जनाको उपचार गरिएको छ। रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका होल्डिङ सेन्टरमा 4627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्।
3: भोटेकोशी नदीमा तत्काल ठूलो बाढ़ी आउने सम्भावना नदेखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनिया समकक्षी निकायहरूले उपलब्ध गराएको सूचना अनुसार बाढ़ीको सम्भावना नरहेको महाशाखाको भनाई छ। फेरि बाढ़ी आउने सम्भावनाबारे जानकारी माग गर्दै विभिन्न माध्यमबाट धेरै फोन सम्पर्कहरू प्राप्त भएको र चिनिया समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गर्दा तत्काल ठूलो बाढ़ी आउन सक्ने सम्भावना नदेखिएको महाशाखाले स्पष्ट पारेको छ। अहिले हल्लाको पछि लागेर नआतिन पनि महाशाखाको अनुरोध छ। पुष्टि नभएका सूचना तथा हल्लाको आधारमा नआतिन तथा संयमित रहन भन्दै महाशाखाले बाढ़ीको सम्भावना देखिएमा एसएमएस मार्फत पूर्व सूचना पठाउने पनि जनाएको छ।
4: दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा हिजो पहिरोले थुनिएको चौलानी चमलिया नदीमा तत्काल जोखिम नरहे पनि सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले उज्यालोलाई दिनुभएको जानकारी अनुसार पहिरोले आधा थुनिएको नदीको भागबाट निरन्तर पानी बगिरहेको छ। तर थप पहिरो खसेमा नदी पूरै थुनिन सक्ने भएकोले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहिरहन उहाँको आग्रह छ। अहिले आत्तिन नपर्ने तर सावधानी भने अपनाउनु पर्ने उहाँको भनाई छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि हिजो सूचना निकालेर महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ। चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको र थप पहिरो आएर पूरै थुनिन सक्ने सम्भावना रहेकोले सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो।
3: अति कम विकसित देशहरूको समूह एलडीसीले भोटेकोशी बाढ़ीप्रति धनी एवं विकसित देशहरूको गम्भीर ध्यान आकर्षण गराउँदै हानि नोक्सानी बापत नेपाललाई क्षतिपूर्ति दिन माग गरेको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि यूएनएफसीसीमा आबद्ध 44 देशहरूको मन्त्री स्तरीय बैठकले नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। पूर्वी टिमोरको डिलीमा 26 मुद्दा सहितको घोषणा पत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड़ दिएको छ। एलडीसी ग्रुपको मन्त्री स्तरीय बैठकमा सहभागी 44 देशका मन्त्रीहरूले नेपालमा जलवायु परिवर्तनका कारण निम्तिएको हिमचट्टान पहिरोका कारण भोग्नु परेको विपत्तिको गम्भीरताप्रति धनी एवं विकसित देशहरूको ध्यान खिचेका हुन्। विश्वव्यापी तापमान वृद्धिमा अत्यन्त न्यून भूमिका भए पनि एलडीसी राष्ट्रहरूमा गम्भीर जलवायु संकट बढ़िसकेको कुरा भोटेकोशीको घटनाले संकेत गरेको निष्कर्ष बैठकले निकालेको छ। एलडीसीको मन्त्री स्तरीय बैठकमा सहभागी हुन पुग्नु भएकी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले हाल घटेको घटना जलवायु परिवर्तन कारण भएको भन्दै हानि नोक्सानी बापत क्षतिपूर्तिको माग गर्नुभएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। यसैबीच नेपालको हिमाली क्षेत्र जलवायु परिवर्तन, भूकम्प र भूगर्भीय अस्थिरताका कारण बहुआयामिक जोखिममा रहेको वैज्ञानिकहरू बताउँछन्। हिमनदी पग्लदै जाँदा विस्तार भइरहेका हिमताल र तीनबाट हुन सक्ने हिमताल विस्फोट जन्य बाढ़ी ग्लोफ भविष्यका लागि थप गम्भीर चुनौती भएको उनीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम यूएनडीपीले सन् 2020 सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल चीनको तिब्बत र भारतका गरी 47 हिमताल विस्फोटको उच्च जोखिममा रहेको उल्लेख छ। इसिमोड र यूएनडीपीको अध्ययनपछि सरकारले विस्फोटको उच्च जोखिममा रहेका कोशी र गण्डकी जलाधार क्षेत्रका चारवटा हिमतालको पानीको सतह घटाउँदैछ। राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी खाका संरचना महासन्धि यूएनएफसीसीसीको हरित जलवायु कोष जीसीएफबाट प्राप्त हुने अनुदानबाट सोलुखुम्बुका चुम्दिङ छोर होङ्टु सङ्खुवा सभाको तल्लो वरूण र मनाङको ठुलागी डोना हिमतालको पानीको सतह घटाउन लागि खबर कान्तिपुरले लेखेको छ।
4: धादिङको कृष्णवीर क्षेत्रमा पृथ्वी राजमार्ग भाँसिएर पूर्ण अवरूद्ध भएपछि काठमाण्डौसँग देशका विभिन्न जिल्लाको सड़क सम्पर्कको विकल्पका रूपमा मकवानपुरको सड़कलाई प्रयोग गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार पृथ्वी राजमार्ग बन्द भएसँगै चितवन

0: सरकारले अल्को वैकल्पिक सड़क संचालनको तयारी थालेको छ। भीमफेदी कोगटे इपा सिस्नेरी सड़क तत्काल मरमत गरी एक हप्ताभित्र साना यात्रुवाहक गाड़ी संचालन गर्ने लक्ष्यसहित काम शुरू भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका दुई परेवावीर सड़क खण्डमा मरमत गर्न आज 12 घण्टा गाड़ी पूर्ण रूपमा बन्द गरिएको छ। अहिले बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेकहरू सबै गाड़ी संचालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवावीरको सड़कमा क्षति पुगेपछि अहिले यो खण्डबाट एकतर्फी रूपमा गाड़ी संचालन हुँदै आएका छन्। क्षतिग्रस्त सड़कको आवश्यक मरमत गर्न गाड़ी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट रोडाङ गाउँपालिकाको कृष्णवीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवाङ खोला र थाक्रे दुईको कमेरे भीरमा एकतर्फी सड़क संचालनमा रहेको छ। कृष्णवीरमा पनि सड़क खुलाउने गरी काम भइरहेको छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म,
3: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
2: यच्य प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नवयुवा आन्दोलनको क्रममा भएको आगजनीका कारण कागज पत्र जलेपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको पुरानो आर्थिक विवरण हराएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालका अनुसार पुरानो भवनमा आगलागी भएका कारण कागज पत्र जलेका हुन्। त्यसैता कोषमा जम्मा भएको रकम र खर्चको यकिन विवरण समेत अहिलेसम्म उपलब्ध छैन। यसैबीच रसुवा नुवाकोट लगायत क्षेत्रमा बाढ़ी र पहिरोले पुर्याएको क्षतिपछि सञ्चालन गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै 9.5 अर्ब रूपियाँ सहयोग रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको तथ्याङ्क अनुसार स्वदेशी बैंकहरूमा झण्डै 7.89 अर्ब रूपियाँ र डलर खातामा थप 61,04,000 अमेरिकी डलर संकलन तथा प्रतिबद्धता प्राप्त भएको छ। भौतिक संरचनाको विनाश र बस्ती पुनर्स्थापनाका लागि दीर्घकालीन पुनर्निर्माणको अनुमानित लागत झण्डै 10 अर्ब अमेरिकी डलर 10 बिलियन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। अहिलेसम्म उपलब्ध पुनर्निर्माण कोषमा आवश्यक कुल रकमको 69 मिलियन डलर मात्र संकलन भएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको पुरानो हिसाब हराएको र अहिले 10 दिनमा 9.5 अर्ब रूपियाँ संकलन भएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: अब विदेशको खबर। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ईरानमाथि आर्थिक दबाव बढ़ाउने अमेरिकी अभियान अपरेशन इकोनोमिक

0: कास्टमा युरोपेली संघ यू पनि औपचारिक रूपमा सहभागी भएको बताउनु भएको छ। मध्य पूर्वमा द्वन्द चलिरहेका बेला इरानमाथि दबाव बढ़ाउन यूको सहभागिता महत्वपूर्ण भएको उहाँले बताउनु भएको छ। बेसेन्टले यूको निर्णयको स्वागत गर्दै इरानको आणविक तथा हतियार कार्यक्रम र क्षेत्रीय सहयोगी समूहलाई उनी आर्थिक सहयोग रोक्न अमेरिका सहयोगीसँग मिलेर अघि बढ़ने बताएको समाचार संस्था एएनआईले जनाएको छ। यूले इरानलाई आणविक तथा ब्यालिस्टिक क्षेपयास्त्र कार्यक्रम रोक्न, क्षेत्रीय अस्थिर गतिविधि अन्त्य गर्न तथा आफ्ना नागरिकमाथिको हिंसा र दमन रोक्न आग्रह गर्दै आएको छ। इरानमाथि थप आर्थिक दबावका उपायमा सहकार्य गर्ने भए पनि शान्ति, तनाव न्यूनीकरण र क्षेत्रीय स्थिरताका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्नेमा यूको जोड रहेको छ।
1: अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा सगरमाथा स्म्याकर्स र कर्णाली शिवराजले विजयी शुरूआत गरेका छन्। काठमाण्डौ त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेस वारियर्सलाई 25-21, 25-21, 23-25 र 25-21 को सेटमा पराजित गर्यो। सगरमाथाका अहिमल खान म्यान अफ द म्याच हुँदै 20,000 नगद पुरस्कार पाए। उनले यो रकम बाढ़ी पीड़ितको सहयोगार्थ प्रधानमन्त्री दैवी पर्क उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। त्यस्तै अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 25-22, 19-25, 26-24 र 25-22 को सेटमा हरायो। कर्णालीका मार्की खेलाड़ी पहल गहतराज म्यान अफ द म्याच बने। उनले पनि नगद 20,000 रूपियाँ प्राप्त गरेका छन्। आज पनि दुईवटा खेल हुँदैछन्। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20,00,000 रूपियाँ प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार रकम हो।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। यति बेला गण्डकी प्रदेश र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखका अनुसार त्रिशुलीको कालीखोला क्षेत्रमा पछिल्लो एक घण्टामा 16.2 मिलिमिटर पानी परेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले लमजुङको मर्स्याङ्दी नदी भकुण्डी बेसी जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ़दो क्रममा रहेकोले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई अहिले बिहानसम्म सतर्कता अपनाउन भनेको छ। गैराती, कोशी, बागमती, गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा मधेस र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको पानी परेको छ। आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै तथा मधेस प्रदेश लगायत बागमती गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेग, कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको भनाइ छ।
1: बाढ़ीका कारण कृष्णवीरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएपछि तराईका उद्योगमा ग्यास भरेर काठमाण्डौ ल्याउन थालिएको छ। नेपाल आयल निगमका अनुसार तराईका 15 उद्योगमा काठमाण्डौमा बजारीकरण गरिरहेका 26 ब्राण्डका सिलिण्डरमा ग्यास भर्न शुरू गरिएको हो। नयाँ पत्रिका दैनिकमा खबर छ।
0: भोटेकोशी बाढ़ीपछि रसुवा र नुवाकोटका करिब 600 विद्यार्थी सम्पर्कविहीन छन्। जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई, पालिका र विद्यालयहरूका अनुसार रसुवामा 280 र नुवाकोटमा 300 देखि 350 बाल बालिका सम्पर्कविहीन रहेको अनुमान छ। बाढ़ीले धादिङ सहित 3 जिल्लाका 22 विद्यालयमा क्षति र प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले ती जिल्लामा क्षति मूल्यांकन टोली खटाएको छ। शिक्षा विभागका निर्देशक निम प्रकाश राठौरलाई धादिङ, जीवन भण्डारीलाई नुवाकोट र श्याम प्रसाद आचार्यलाई रसुवा पठाइएको हो, जसमा प्राविधिक टोली समेत सहभागी छ। टोलीले 7 दिनभित्र क्षतिको विवरण पेश गर्ने र त्यस अनुसार नै शैक्षिक गतिविधि अघि बढ़ाउन योजना बनाउने मन्त्रालयले जनाएको छ।
1: भोटेकोशी नदीको उग्र भेलले नुवाकोटमा छाड़ेको घाउ केवल बगेका घर, पुल र सड़कमा सीमित छैन। यो विपत्तिले हजारौं किसानको जीविकोपार्जनको आधार बनेका पशु पंक्षीलाई समेत बगाएको छ। बाढ़ी गएको एक हप्तापछि पनि प्रभावित क्षेत्रका किसान पशुधन गुमाएको पीड़ा, अनिश्चित भविष्य र पुनर्स्थापनाको चिन्तामा रहेका छन्। यस्तै भोटेकोशी नदीमा आएको आकस्मिक हिमबाढ़ीले हजारौं जीवनसँगै युगसाक्षी बनेका ऐतिहासिक स्थल, स्तम्भ, आस्थाका केन्द्र, धार्मिक स्थल लगायत पर्यटकीय स्थल, होटल, पदमार्गमा पनि क्षति पुर्याएको छ। गोर्खापत्रमा खबर छ।
0: सरकारका अति विशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले विदेश भ्रमण तथा भोजमा सहभागी हुँदा प्राप्त गर्ने उपहार राज्यकै हुने फैसला सर्वोच्च अदालतले गरेको छ। त्यस्ता उपहारको एकीकृत विवरण सार्वजनिक गर्न समेत अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
1: देश संघीयतामा गएको एक दशक पूरा भइसक्दा समेत सरकारले सबै स्थानीय तहमा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुर्याउन सकिरहेको छैन। अन्तर्देशीय विद्युत व्यापार मार्फत देशको बिजुली भारत र बंगलादेश पुगिसक्छ सक्दा स्वदेशकी 18 पालिकामा भने अझै केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको हो। नेपालका 753 मध्ये 18 पालिकामा अझै पनि केन्द्रीय विद्युत पुग्न नसकेको नेपाल विद्युत प्राधिकरणकै प्रतिवेदनले देखाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। दिएर भ्याइने पनि होइन, लिएर पुग्ने पनि होइन।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: बाढ़ी पीड़ित मानसिक तनावमा मनोपरामर्शको खाँचो, आश्रय स्थलमा न्यूनतम मानवीय आवश्यकतासँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई।
0: 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग, जोखिममा रहेका चारवटा हिमतालको पानी घटाइँदै।
1: हेटौँडा काठमाडौँ वैकल्पिक सड़कमा अत्याधिक चाप, आज दिनभर गाड़ी आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मर्मत गरिँदै।
0: इरानमाथि अमेरिकी दबावमा यू पनि सहभागी, यूको सहभागिता महत्वपूर्ण रहेको अर्थमन्त्री बेसेनको प्रतिक्रिया।
1: र एनबीएलमा सगरमाथा र कर्णालीको विजयी शुरूआत।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। पहिलेको सरकारले विपदको बेला उद्धारमा भिजिबिलिटी पुगेन भन्थ्यो, यसपालिको सरकारले चाहिँ प्रविधि छैन भन्यो। कार्टुनले यही कुरालाई व्यङ्ग्य गरेको छ। यहाँ एकजना नेपाली र एकजना विदेशी बाटोमा भेट भएका छन् अनि चिनजानको क्रममा नेपालीले भन्दैछ, म विपदको बेला कहिले भिजिबिलिटी नहुने, कहिले प्रविधि नहुने सरकार भएको देशबाट आएको क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। आधिकारिक र पुष्टि भएका सूचनामा मात्र विश्वास गर्छौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संघवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाई संघवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19 बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि लक्ष्य संख्या 2 बजेट रु 4,20,000 प्रस्तावको कुल लागतको बढ़ीमा 50% निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूचित 2 निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको वेबसाइट www.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नेपाली नागरिकताको प्रतिलिपि कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 9852058979 संखुवा सभा 029420949 9852077376 भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 9862633964। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
1: भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 029570208 98421259999 98422596 98493986 र 98426778। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, संखुवा सभा।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो,
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखे सल्लाह देखेर के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 पोङटिङमा किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
1: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
6: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
7: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर डुलाउनु पर्ने, डुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने, अब चैनपुरतिरै जानु पर्ला।
6: ल त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि, थप थोप त्यहीँबाट हुन्छ त।
8: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
9: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
10: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका 4, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 98421-93181 र 98-69-70-68-33।
11: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।

0: अधिवेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752667, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तु गए तु आए।
1: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर 6, शङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य। टेलिफोन नम्बर 0295751128, मोबाइल नम्बर 9852045741।
3: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका 6, टलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 9861443460।

0: रेडियो अरुण
1: अरुण
0: 97.6 MHz हरपल हर तपाईं सँगै।
2: रेडियो अरुण टाइम चेक
3: इट्स 7 AM
4: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश।
5: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
4: सागर घायल कुलुङ साल्पा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
5: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया
4: सानुमाया शेर्पा पाँच कपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा हाल कुवेत
5: मीडिया प्रेमी निमु शेर्पा पाँच कपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
4: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
5: सपना शासनखर माधी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
4: जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
5: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 स्याउली भोजपुर
4: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ
5: लिम्बु विजय पाँच खबर नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया
4: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा
5: सुरज राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
4: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
5: बिरबल तामाङ साल्पा चिलिसो गाउँपालिका 4 भोजपुर
4: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया
5: गजेन्द्र राई साल्पा चिलिसो गाउँपालिका 4 भोजपुर
4: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
5: समीक्षा जोशी तुम्बेवा गाउँपालिका

हेलो हाई गुड मर्निङ अनि शुभ बिहारी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाजे आजको बसाइमा पनि म तपाईँको साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बैसीको धुन रेडियो अरूण शान्त 90.6 MHz को रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ भने तपाईँले हाम्रो मात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको साथै दिन साथैभरि यानिकै बिहान 7 बजेदेखि 8 बजेसम्म यो 1 घण्टाको अवधिमा हामीलाई सुन्दै आउनु भएको छ। यो विशेष गरी बिहानीको बसाई छ, तपाईँको विशेष शुभकामना सङ्घाल्ने बसाई हो। हामी हप्ताको साथै दिन साथीभाइ बिहान 7 बजेदेखि 8 बजेसम्म हामी तपाईँकै साथमा रहन्छौं र विशेष गरी यस कार्यक्रमलाई चाहिँ मिडिया प्रेमी मनहरूले प्रायोजनमा जोडिएर साथ दिनु भएको छ। विशेष गरी यो बसाईमा म जम्मा हाम्रा 20 जना मिडिया प्रेमी मनहरूलाई सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। एकदम बिहानीको बसाइ छ साथीहरू, यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ तपाईँहरू? यति बेला एकदम बिहानीको बसाइ छ, कतिपय साथीहरू त ओछ्यानतिर हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला उठेर यति बेला भनौँ बारीको काममा बारीतिर घाँस काट्नुको लागि पुग्नु भयो होला होइन, आफ्नो आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू घरमै खाना पकाउँदै हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला यात्रा गरिराख्नु भयो होला। तपाईँ जहाँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। अहिले विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाई हो र अब भने चाहिँ तपाईँहरूले सहभागिता जनाउनको लागि हाम्रो स्टुडियोको मोबाइल नम्बर 9840668623 को लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र आज भने चाहिँ हामी शनिबारे बसाईमा छौँ। यो बसाईमा हामी प्रवासी मनहरूसँग जोडिन सक्दैनौँ, पक्कै पनि हामी भोलिको बसाईमा जोडिनेछौँ। साथीहरू केही अन्यथा नगर्नुहोला भन्न चाहन्छु र तपाईँहरू पनि फटाफट फोन डायल गर्दै गर्नुहोला। 9840668623 को लाइन खुल्ला छ, फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। त्यसै गरी तपाईँका आफ्ना विशेष शुभकामना सन्देशहरू राख्नै पर्ने छन् भने पनि तपाईँले फेसबुक लाइभ पनि खुल्ला छ, फेसबुक लाइभको कमेन्ट बक्सबाट पनि आफ्ना विशेष शुभकामना सन्देशहरू यो बसाईमा लेखेर पठाउनुहोला। म तपाईँको ती कमेन्टलाई पनि यो बसाईमा छोटो मोबाइल पनि म वाचन गर्ने नै छु। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज मिति 2083 साल भदौ महिनाको 20 गते जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी वैवाहिक जीवनमा बाधित हुनुहुन्छ, दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी नयाँ गाउँको थालनी गर्दै हुनुहुन्छ, कार्य सफलताको लागि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी परीक्षा दिँदै हुनुहुन्छ, परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। र तपाईँ जो जति साथी यति बेला आफ्नो आफ्नो क्षेत्रमा रहेर काम कार्य गरिराख्नु भएको छ, तपाईँहरू सम्पूर्ण साथीलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरूणको तर्फबाट। र अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला। 9840668623 को लाइन खुल्ला छ, यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र म भने कार्यक्रमको शुरूआतमा कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राख्नेछु। पहिलो सांकेतिक कोशेली मन मनमा नेपाली सुरज कुमार थापाको आवाजमा रहेको एकदमै मिठो गीत छ, यो गीत सुन्दै रहनुहोला। गीतपछि म फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत थियो, मन मनमा नेपाली बोलको गीत थियो। गीत पश्चात पुनः स्वागत छ। र अब भने चाहिँ म ढिला गर्दिनँ साथीहरू, फटाफट फोन डायल गर्दै गर्नु होला। 9840-6068-23 को लाइन खुल्ला छ। बिहानीको बसिस साथीहरू यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जस्तै अवस्थामा भए पनि हामीलाई सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र अब भने म ढिला गर्दिनँ है साथीहरू, यति बेला 9840-6068-23 को लाइनमा कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यार गर्छु। हेलो, नमस्ते।
1: हेलो, नमस्ते, गुड मर्निङ।
0: हजुर, नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, खातबारी छ, तल्लो पाङ्ठाबाट तीर्थ राई कार्यक्रममा स्वागत गरे हजुरलाई। हजुर, ल हस् हुन्छ। निकै छ तीर्थजी, तपाईँको खबर खबर यो समय बिहानीको समय छ, के गर्दै हुनुहुन्छ?
1: हजुर, मेरो खबर एकदमै ठिकै छ भन्नुपर्छ। अनि यता पाङ्ठातिरको मौसमको बारेमा जानकारी गराउनु पर्दाखेरि अहिले घाम लाग्नु लागिरहेको छ, अरू सबै ठिकै छ। अहिले कार्यक्रमको साथमै छु भन्नुपर्छ, हजुरहरू नै सुन्दै भइरहेको छु।
0: हजुर, भनेपछि यति बेला खातबारी छ, तल्लो पाङ्ठातिर घाम लाग्नु लाग्नु खोज्दैछ। यता चैनपुर चाहिँ घाम लागेको छैन, एकदम मौसम धुम्मै छ भन्नुपर्छ है त।
1: हजुर, यता चाहिँ घाम लाग्नु आँटेको छ, जे होस् राम्रै छ भनौँ न। बिहान चाहिँ राति चाहिँ पानी आयो, अहिले चाहिँ जे होस् घाम लाग्नु आँटेको छ।
0: हजुर हजुर, जे होस् घाम लाग्नु आँटिरहेको छ, ठिक छ, सन्चो हुनुहुँदो रहेछ। अनि आउनुभयो कार्यक्रममा तीर्थजी, यो समयमा तपाईँको शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
1: मेरो शुभकामना सन्देश राख्नु पर्ने फर्स्ट अफ अल हजुर लगायत रेडियो अरुण होल टिमलाई नै आजको दिन शुभ रहोस् र कार्य सफलताको पनि शुभकामना भन्न चाहन्छु। अनि के छ त्यसलाई शुभकामना सन्देश राख्नु पर्दाखेरि, मिडिया प्रेमी निमित्त शेर्पा चाहिँ बिमारी हुनुहुँदो रहेछ, उहाँलाई सफलता शुभकामना, धेरै छिटो चाँडै निको हुनुहोला भन्न चाहन्छु। र के साथीहरू हुनुहुन्छ, स्वर सुरज राई तुम्छ, पूजा लकन्द्री, मिडिया प्रेमी राई अनिश, सानीमाया शेर्पा, रिमा थामी, सपना मुक्तान तामाङ, बहिनी चन्द्रमा तामाङ, रञ्जना बाइङ राई, अनि सिम्पल सरिना भूमिका राई लगायत छ, त्यो त धेरै हुनुहुन्छ। अब सबैको नाम लिएर पनि साध्य हुँदैन होइन, अरू साथीहरूलाई पनि पालो दिनुपर्ने अवस्था हुन्छ। त्यसै गरी जो जतिले मलाई तीर्थ भनेर चिन्नुहुन्छ र जो जतिले जुन चाहिँ माध्यमबाट कार्यक्रम शुभ सन्देश सुनेर बस्दै हुनुहुन्छ, सम्पूर्ण श्रोता मित्रहरूलाई आजको दिन शुभ रहोस् भन्दै हजुरको बसाइबाट छुटिन्छु। नमस्ते,
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला खातबारी छ, तल्लो पाङ्ठाबाट तीर्थ राई हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि आफ्नो विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ भने, यति बेला फोन लाइनमै कोही मित्र हुनुहुन्छ, म उहाँले पनि अन्यर गरिहाल्छु, कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते। हजुर, साथी लाइनमा हुनुहुन्थ्यो, मैले उहाँसँग कुराकानी गर्न सकिनँ। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ। हेलो, नमस्ते।
2: हेलो, गुड मर्निङ, नमस्ते, नमस्कार दाना।
0: हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म भोजपुरबाट शम्भु कुलुङ बोल्दैछु भन्नुपर्छ।
0: हजुर, भोजपुरबाट शम्भु कुलुङ बोल्दै हुनुहुन्छ, के छ हाम्रो शम्भुको खबर खबर सुनाउनुहोस् न।
2: मेरो खबर खबर त ठिकै छ, अलिअलि रुगामार्की लागिरहेछ भन्नुपर्छ।
0: हजुर, खबर सबै ठिकै छ, राम्रै छ, हल्का रुगामार्कीले सताछ है।
2: हजुर, पक्कै पनि गर्नुपर्छ।
0: हजुर हजुर, ल हस् हुन्छ। अनि आउनुभयो यो बसाइमा, तपाईँको विशेष शुभकामना सन्देशतर्फ लागौ न त, कसको लागि?
2: आजको दिन शुभ रहोस्, कार्य सफलताको शुभकामना भन्न चाहे। त्यसै गरी साथीहरू हुनुहुन्छ, जो जति साथीहरूले प्रोग्राम सुनेर बस्नुहुन्ने सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्ने जान्छु। नमस्ते, टेक केयर, बाई बाई।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट शम्भु कुलुङ, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ भने, यति बेला फोन लाइन तर्फ लाग्छु, कोही मित्र लाइनमा हुनुहुन्छ, म उहाँलाई पनि अन्यर गरिहाल्छु, कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, भोजपुरबाट उर्मिला राई बोल्दै हुनुहुन्छ, के छ हाम्रो उर्मिलाजीको खबर खबर सुनाउनुहोस् न।
3: मेरो खबर खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ दिदी। मौसमको बारेमा भन्नुपर्दा मधुमा त पानी परेको छैन, घाम पनि छैन, ठिकै छ भन्नुपर्छ। तपाईँ लगायत ठिकै छ खबर?
0: हजुर, हाम्रो पनि खबर खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। यता पनि त्यस्तै छ मौसम, घाम पनि छैन, पानी पनि छैन, मौसम धुम्म छ, सम्भवतः हिजोदेखि जाडो बढेको अनुभव भएको छ मलाई चाहिँ। अरू सब ठिकठाक छ, राम्रै छ भन्नुपर्छ है त। हजुर, ल हस् हुन्छ। अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँको शुभकामना सन्देश कसको लागि रहन्छ?
3: हुन्छ, शुभकामना सन्देश राख्नुपर्दा पछिमा तथा पहिलो गायक अरू मधुलाई नै शुभरिङको कामना कार्यक्रमलाई धेरै शुभकामना भन्न चाहन्छु। अनि कार्यक्रमलाई माया गर्दा प्रायोजन गर्नु निमित्त फेरि पछाडि पनि आफ्नो क्षेत्रको शुभकामना भन्न चाहन्छु। अनि शुभकामना सन्देश राख्नुपर्दा चार श्रीलाई शुभ दिन भन्न चाहन्छु। अनि अमिताले तारा शङ्कर खर्ग सुक्का गगनतिर तिमी सुनि जुन्दु कमला मुखिया आशिष नायनमा शेर्पा पर्तिलाई स्पर्शी लगाए जति पनि समयमा प्रोग्राममा बस्ने सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दै शुभ दिन्छु। नमस्ते, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट उर्मिला राई हुनुहुन्थ्यो, उर्मिलाजीसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छोडिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा। हेलो नमस्ते। हेलो गुड मर्निङ, नमस्ते हजुर। हेलो नमस्ते
3: हजुर, गुड मर्निङ। नमस्ते
0: हजुर, गुड मर्निङ, नमस्ते, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सुन्नु, सुनिता राई बेतिनीबाट बोल्दै हुनुहुन्छ। के छ अनि तपाईँको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ?
3: मेरो खबर एकदम ठिक ठाक छ, यतिखेर धान गोड्ने नै तिर छु भनौँ न।
0: हजुर भनेपछि यति बेला धान गोड्दै हुनुहुन्छ है, बिहानीको समय छ, शीतल मौसममा धान गोड्दै हुनुहुन्छ।
3: हजुर एकदमै
0: हजुर हजुर।

0: पछिल्लो समय त निकै हराउनु भएको छ।
1: मेरो घरहरू एकदम ठिकठाक छ, त्यस्तै हो, अलिकति कामतिर बिजी भयो अनि प्रोग्राम पनि सुन्नु पाइरहेको थिएन। अब अलिकति बारीतिर गर्दा त ठिकै हुन्छ है, प्रोग्राम सुन्दै यसो काम गर्नु पनि, अनि खेतमा त पानी कराएर सुन्न पनि होइन,
0: हजुर हजुर भनेपछि
1: काम पनि सुन्न पाएको छैन, अनि यसो अब सल्लाह एकदम जनाउनु पाएको छैन भनौँ न।
0: अनि
1: खबर बरु के छ, मौसम कस्तो छ चैनपुरतिर?
0: हजुर, मेरो पनि खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। चैनपुरतिर मौसम अहिले त्यही त हो, घाम पनि लागेको छैन, पानी पनि परेको छैन, एकदम मौसम चिसो छ, धुम्मधुम्म छ भन्नुपर्छ है त।
1: हजुर हजुर, एकदमै यता पनि बिहानी त त्यस्तै छ, हिजो बेलुकाखेरि पानी पर्यो 4 बजीतिर, अनि शीतल छ भनौँ न अहिले त मजाले।
0: हजुर शीतल छ, शीतल मौसममा त काम गर्नु पनि अलिकति जाँगर जल्छ होइन?
1: हजुर एकदमै हो नि, अहिले त अब अलिकति चिसोको पनि थोरै थोरै बिहान त होइन, आनन्द छ काम गर्नलाई।
0: हजुर त्यही त, हिजोबाट चिसोको महसुस बढिरहेछ, मलाई पनि त्यही त चिसो बढेको जस्तो महसुस लागिरहेछ। बिहान उठ्दाखेरि एकदमै चिसो हुन्छ, अनि त्यहाँबाट जति फेरि घाम भनौँ छिपिदिएको उति गर्मी गर्मी पनि हुन्छ। हिजोबाट चाहिँ केही त्यस्तै मलाई पनि लागिरहेछ, जे होस् अब चिसो मौसम पनि आउने बेला भयो नि त होइन र? हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त, कसको लागि?
1: हुन्छ, विशेष त तपाईँ लगायत हाम्रो करुणा क्लिनिकलाई एकदम मिठो सम्झना, शुभ दिनको कामना गरी, अनि बबी र रोजीलाई एकदम मिठो सम्झना, शुभ दिन, नाना मनिका चाहिँ यात्रामा हुनुहुन्छ, शुभ यात्रा, कार्यकर्ताको शुभकामना, शुभ दिन भाइनीमा, अनि हाम्रो सानो कमला, चिन्ता गुरुङ, खुसी अङ्कला, अब धेरै साथीहरू हुन्छ, वरुण गाजाले, सबै सबैलाई एकदम शुभ दिन, मिठो सम्झना भन्दैछु ल, नमस्ते।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुनु सुनिता राई खातबारी बेतिनी बाटो हुनुहुन्थ्यो, उहाँसँग बसुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्को जना मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर कमला घले बोल्दैछु काठमाडौँबाट, के छ हाम्रो कमलाको खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ? हजुर खबर चाहिँ एकदम ठिकठाक छ, राम्रै छ है, अल्लाह सधैँभरि यस्तै राम्रै खबरहरू सुनिराख्नु पाऊ। अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि? हजुर नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला कमला घले भोजपुर घर भई हाल यति बेला काठमाडौँबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभ सन्देश राखेर छुटिसक्नु भएको छ भने, यति बेला अर्को जना मित्र हुनुहुन्छ, हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर सानो कमला चैनपुर भन्जाङबाट, ल कार्यक्रममा स्वागत छ है त हजुरलाई। हजुर ल हुन्छ, अनि के छ हाम्रो कमलाजीको खबर खबर सुनाउनुहोस् न। हजुर हजुर घरतिरै हुनुहुन्छ, जे होस् एकदम सन्चै आरामै हुनुहुन्छ होइन? हजुर म पनि ठिकै छु, राम्रै छु भन्नुपर्छ है त। हजुर हजुर ल हुन्छ, एकदमै हतारमा हुनुहुन्छ जस्तो लाग्यो, यो विषयमा तपाईँको शुभकामना सन्देश कसको लागि? हजुर हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सानो कमला चैनपुर भन्ज्याङको साथी, उहाँसँग पनि भन्छु टे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कोही साथी हुनुहुन्छ, हेलो नमस्ते।
2: हेलो नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट?

0: को बोल्नुभयो?
1: निमा शेर्पा काठमाडौँबाट।
0: हजुर, निमा शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ। के छ निमा तपाईँको खबर? खबर
1: मेरो खबर सबै ठिकै छ, राम्रै छ, घाम लागिरहेछ आज बिहानदेखि नै मजाले।
0: हजुर, भनेपछि यति बेला काठमाडौँतिर बिहानैबाट मजाले घाम लागिरहेछ है?
1: हजुर हजुर, पक्कै पनि।
0: हजुर ल, एकदमै रमाइलो छ, घमाइलो छ होइन? हजुर ल, हुन्छ। अनि आउनुभयो कार्यक्रममा, यो बसाइमा तपाईँका शुभकामना सन्देश तर्फै लागौँ। को कसको लागि?
1: अनि त्यस पछाडि आज कि भोलि हो जन्मदिन मनाउने हाम्रो राजेश कुमार माझीलाई जन्मदिनको धेरै धेरै शुभकामना हुन चाहन्छु। दुईटा मिलन साथीलाई केही टेन्सन यात्रामा रहने साथीलाई शुभयात्रा भन्न चाहन्छु। अनि त्यस पछाडि सबै साथीहरूलाई शुभदिन अनि कार्यक्रमको शुभकामना सम्झना भन्दै भन्दा भाइलाई बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। उहाँसँग म छुट्टै साथी हुनुहुन्थ्यो निमा शेर्पा। निमाले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ। हेलो नमस्ते।
2: हेलो नमस्ते, नमस्कार।
0: हजुर गुड मर्निङ, नमस्ते, नमस्कार। वरुण चञ्चले बोल्दै हुनुहुन्छ है, भोजपुरबाट?
2: हजुर,
0: अरुण पारीबाट वरुण। अनि के छ वरुण जी, बिहानीको बसाइ के गर्दै हुनुहुन्छ? हजुर ए ठिकै छ, राम्रै छ, उठ्नु भएको छैन, ओछ्यानतिरै हुनुहुन्छ होइन? हजुर हजुर, ल हाँस्नु हुन्छ, कहिले काहीँ त आराम पनि गर्नु पर्यो होइन? अब जिउलाई थकान हुन्छ, बेलुका हिजो धेरै काम गरेपछि आज उठ्नु निकै गाह्रो हुन्छ। अनि आउनुभयो यो बसाइमा, तपाईँको शुभकामना सन्देश को कसको लागि राख्नुहुन्छ?
2: विशेष गरेर तपाईँलाई आज दिन एकदम शुभ र सुनिकाल सफल धेरै धेरै शुभकामना भन्न चाहन्छु। त्यसै गरी आज हाम्रो प्रशान्त बमजनको छोराको चाहिँ जन्मदिन परेको छ, उहाँलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि हिजो जन्मदिन मनाउने हाम्रो मनोज घिमिरेको छोरी हुनुहुन्छ नानी, नानीलाई पनि एकदम ढिलो भयो जन्मदिनको शुभकामना। अनि विशेष गरी अब ढकाल धर्मराज अनि हाम्रो आशिष नयन बस्ने, रोमन मुकान तामाङ, पूर्वेली आशिष राई, सुनु सुनिता, निमा, अनि सानो कमला, सुनु सुनिता लगायत धेरै साथीहरू हुन्छ, सबै सबैलाई आज दिन एकदमै शुभ रहोस् अनि सबैलाई धेरै धेरै शुभकामना भन्दै सुनिन्छ।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चले भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटेर यति बेला म कमेन्ट तर्फ लाग्छु, कमेन्ट नै हेर्दैछु म। तीर्थ राई हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो गुड मर्निङ सुमिता सिज खाँदबारी छ तल्लो पाङ्ठाबाट तीर्थ राई, कार्यक्रम मार्फत शुभकामना सन्देश राख्नुपर्दा अहिलेको समयमा जो जति साथीले कार्यक्रम सुनेर बस्नु भएको छ सम्पूर्ण साथीलाई शुभदिन भन्दै जान्छु है, नमस्ते, बाई बाई भन्नुभएको छ। त्यसै गरी विनिता दाहाल सुबेडी हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ दिदी, के छ खबर भन्नुभएको छ। मेरो खबर ठिकै छ। विनिता दाहाल डिकेटीबाट हो, गुड मर्निङ विशेष खुसबु सुबेडी लगायत सबै सबैमा भन्नुभएको छ। त्यसै गरी एल्सना कुलुङले पनि शुभदिन अल भन्नुभएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा, हेलो नमस्ते।
3: हजुर नमस्कार, यो शनिबार त बिहानी बख त हजुर लगायत सक्दा आउँदै गरेको बुढाको मुख होइन, मङ्गलमा शुभकामना व्यक्त गरेँ हजुर, म इटहरी सुनसरी जिल्लाबाट युवराज पोखरेल।
0: हजुर हजुर नमस्ते, नमस्ते, इटहरी सुनसरीबाट युवराज पोखरेल आइपुग्नु भएको छ, के छ नि तपाईँको खबर खबर सुनाउनुहोस् न।
3: मौसम त हजुर आज मन्द मन्द हावा चलिरहेको छ, हिजो आज राति चाहिँ अलिअलि सिक्सिक पानी आयो, कृष्ण भगवान्को जन्म प्रकृति भएर
0: हजुर हजुर एकदमै शीतल छ होइन? अब यसो मैले सुन्दाखेरि चाहिँ धरान इटरीतिर त पानी परि नै रहेको छ भनेर सुनिन्छ, तपाईँले सिमसिम मात्रै पर्नुभयो भन्छ पर्नुभयो भनिराख्नु भएको छ होइन, ठुलै पानी परे हो कि सानसानी परे हो त्यतातिर हाम्रो युवराज जी? ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो बसाइमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
3: शुभकामना व्यक्त गर्नुपर्दा हजुर सदा सर्वदा यसरी भेट हुन भइरहेछ र हजुरहरूलाई गति गति नमस्कार गर्दै मेरो मित्रहरू हुनुहुन्छ भोजुरमा हुने हाम्रा परम मित्र राजु कटवाल अनि सीता भण्डारी रोजिना नेपाने मेरो घरका श्रीमती छोरा बुहारी नातिहरूलाई मङ्गलमा शुभकामना व्यक्त गर्दै दिन चाहन्छु, नमस्कार।
0: हजुर नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला युवराज पोखरेल इटहरी सुनसरीबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। यति बेला सुरज राई तुम्सले लेख्नु भएको छ, हेलो गुड मर्निङ नमस्ते, म सुरज राई तुम्छ भोजपुर घर भैहाल मलेसियाबाट हो, शुभदिनको कामना सर सुरज योगेन त्यसै गरी रोमन मोक्तान लगायत सबै सबैमा भन्नुभएको छ। त्यसै गरी यति बेला अञ्जना यम यम्मादी मगर हुनुहुन्छ, यस माली मगर हुनु रहेछ, उहाँले पनि हाई भन्नुभएको रहेछ। त्यसै गरी रामजी घिमिरेले पनि गुड मर्निङ अल भन्नुभएको छ, थ्याङ्क यू कमेन्टको लागि। कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो, नमस्ते।
4: नमस्ते
0: हजुर, गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर हजुर हजुर हजुर, शङ्खुवा सभा कुन ठाउँबाट भन्नुभयो? खबारेबाट। तपाईँको शुभ नाम? खगेन्द्र तामाङ बोल्दै हुनुहुन्छ। के छ नि खगेन्द्रजी, तपाईँसँग मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ
4: हो?
0: हजुर हो, पक्कै पनि हो नि, होइन र? ल, अनि के गर्नुहुन्छ अरू बेला हाम्रो खगेन्द्रजीले? हजुर स्कुल जानुहुन्छ, अनि आज त छुट्टीको समय हो, रेडियो सुन्दै हामीले फोन पनि गर्नु भएको छ है। ल हुन्छ, अनि अब भने तपाईँको शुभकामना सन्देशतर्फै लागौँ न त। खगेन्द्रजी, हेलो खगेन्द्रजी, ल ल ठिकै छ, साथी हुनुहुन्थ्यो। तपाईँलाई मैले फेरि एकचोटि थोरै जानकारी गराउनु मन लाग्यो, तपाईँ यदि बोल्नु इच्छुक हुनुहुन्छ भने मात्रै फोन गर्नुहोला होइन, तपाईँ यदि बोल्नु इच्छुक हुनुहुन्न भने चाहिँ फोन नगर्नुहोला होइन। बोलेरहरू त सबैलाई नै हुन्छ होइन, भरे फोन लागेपछि कतिपय साथीहरू आतिनुहुन्छ, ला अब के गर्ने के बोल्ने कसरी बोल्ने होला भनेर आतिनुहुन्छ। त्यही भएर तपाईँले यदि आउँदैन भने होइन, अलिकति बोल्नुको लागि त सबैले आउँछ होइन, आउँदैन भन्न त सकिँदैन, तर पनि तपाईँले फोन गरिसकेपछि तपाईँको नाम परिचय खुलाएपछि तपाईँले केही न केही होइन कार्यक्रमको बारेमा चाहिँ फर्मेट पुरा गरेर जानुपर्ने हुन्छ। र तपाईँले यदि बोल्नु आउँदैन भने होइन, अब आउँदैन त भन्न सकिँदैन, सबैले आउँछ तर पनि त्यसरी चाहिँ फोन काटेर चाहिँ नजानु होला होइन। जे होस्, साथी हुनुहुन्थ्यो खगेन्द्र तामाङ हुनुहुन्थ्यो, खबारेबाट भन्दै हुनुहुन्थ्यो। उहाँ साथी फर्स्ट टाइम पनि आउनु भएको थियो र उहाँले उहाँसँग कुरा त भयो तर उहाँले आफ्नो शुभकामना सन्देश राखेर जानु पाउनु भएन। जे होस्, फोन राखेर जानु भएको छ, केही छैन साथी होइन, तपाईँले बोल्नु आउँछ भने मात्रै यो विषयमा फोन गरिदिनु होला भन्न चाहन्छु। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ? हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? सानु सरगम राई उदयपुरबाट बोल्दै हुनुहुन्छ, स्वागत छ हजुरलाई कार्यक्रममा। हजुर ल हस् हुन्छ, अनि के छ तपाईँको खबर खबर, यति बेला के गर्दै हुनुहुन्छ? हजुर खबर ठिकै छ, राम्रै छ। सुँगुरलाई चारो पकाउँदै हुनुहुन्छ, कतिवटा पाल्नु भएको छ नि सुँगुर? हजुर धेरै छैन, दुईटा मात्रै छ, त्यसले पनि ज्यानै खान्छ होइन र? हजुर बिजोकै हुन्छ, के गर्ने, अब यस्तै छ, झरी बादलको बेला त गाह्रो गाह्रो हुन्छ होइन? हजुर हजुर ल हस् हुन्छ, अनि आउनु भयो कार्यक्रममा, यो विषयमा तपाईँको शुभकामना सन्देश को कसको लागि?
5: अनि छोरी चाहना अनि बोजूतिर हुनुहुन्छ, बाबा मम्मी दाई भगिन्द्र मौसम भाउजू निका सिर्जना भाइ गजेन्द्रलाई पनि सोधिन् भन्न चाहे, नाना सुस्मिता नाथरिङ माया ममता नन्दा र सागर घर गुरुङलाई पनि शुभ दिन प्रस्ताव सबैको धेरै धेरै शुभकामना भन्दै जान्छु भाइ।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सानो सरगम राई उदयपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटेर उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो नमस्ते।
6: नमस्कार।
0: हजुर नमस्ते, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर पाँच खबनबाट निता तामाङ, तपाईँ खगेन्द्र सँगसँगै हो निताजी? हजुर खगेन्द्र तामाङ र निता तामाङ तपाईँहरू पाँच खबन खबारीको साथी हुनुहुन्छ है? हजुर हजुर ल हस् हुन्छ, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न। हजुर ठिकै छ, राम्रै छ। अनि यहाँ सुन्नुहोस् न, तपाईँहरूलाई फोन चाहिँ कसले ल्याइदिनु भयो? आफै होइन होला, आफै त मलाई चाहिँ आफै आफै फोन लागेको जस्तो लागेन त हो र। अनि खगेन्द्र तामाङ तपाईँको के पढ्नुहुन्छ? भाइ हो, दिदी भाइ हो, दाजु दिदी भाइ हो तपाईँहरू? हजुर हजुर ल हस् हुन्छ। हजुर भाइलाई चाहिँ फोन लगाइदिनु भएको थियो अघि, त्यही भएर भाइले डराएर फोन काट्नु भयो तपाईँहरू। हिजो पनि मैले यसो हेर्दाखेरि नम्बर जस्तो चिने जस्तो लाग्यो, त्यही भएर मैले सोधिहालेँ। हुन्छ, यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
4: हस्छ त तपाईँलाई नै आजको दिन शुभ रहोस् कार्यक्रमको शुभकामना भन्न चाहे. आज मेरो मम्मीको जन्मदिन परेको छ, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहे. आजको दिन शुभ रहोस्, सधैँ स्वास्थ्य रहनुहोला भन्दै कार्यक्रम सुन्नुहुने सम्पूर्ण साथीहरूलाई
0: हजुर नमस्ते टेकियोर बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला नीता तामाङ सङ्खुवा सभा पाँच खबन खबारीको साथी हुनुहुन्थ्यो. उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ. र अब भने म कार्यक्रममा दोस्रो सांगीतिक कोशीली प्रमोद खरेलको आवाज भएको वीर गोर्खालीको सन्तान बोलको गीत राख्दैछु. गीतपछि छोटो ब्रेक रहनेछ, ब्रेक पछि म फेरि फर्केर आउने नै छु. कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला.

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
2: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त।
1: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
2: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
2: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600,
1: खरङ सम्पर्क सञ्जीव कटवाल 9816348440,
2: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल, सम्पर्क नम्बर 9840069782।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi samparka number 9984-21-25-996, 9842-52-496, 9842-93-678 र 9842-76-778। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, सङ्खुवा सभा।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
4: लु, समस्याको समाधान भनेकै म हो,
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइको छ भन्छ झुसेले।
5: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने,
4: लाखे सल्लाह बेगर के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
3: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154992 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: हजुर, कार्यक्रमको आरम्भमा मैले विश्राम राखेको थिएँ भन्दा पनि मैले कार्यक्रममा छोटो विश्राम राखेको थिएँ। विश्राम पश्चात पुनः स्वागत छ। तपाईँ त्यो बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरङ्गसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाईलाई तपाईँले हप्ताको सातै दिन साथीभाइ यानिकी बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ। र विशेष गरी यस कार्यक्रमलाई चाहिँ मिडिया प्रेमी मनहरूले प्रायोजन पनि गरेर सहकार्यमा भनौँ जोडिएर साथ दिनु भएको छ। फेरि पनि म विशेष धन्यवाद व्यक्त गर्दै गर्दै म ढिला गर्दिनँ, अब फेरि फोन लाइनतर्फ लाग्छु। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ। हेलो, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सभापोखरीबाट जुना लिम्बु बोल्दै हुनुहुन्छ। के छ हाम्रो जुनाजीको खबर, खबर सुनाउनुहोस् न। हजुर, मेरो पनि खबर सबै ठिकै छ, राम्रै छ। चैनपुरतिर नि घाम लागेको छैन, बाहिर धुम्म छ भन्नुपर्छ है त। हजुर, ल हुन्छ। अनि आउनुभयो कार्यक्रममा जुनाजी, यो बसाईमा तपाईँको शुभकामना सन्देश कसको लागि?
1: त्यस्तै गरी आगामी दिनमा जन्मदिन मनाउँदा हुन्छ सानो कमलालाई चाहिँ अग्रिम शुभकामना भन्न चाहन्छु। त्यस्तै गरी साथीहरूले जतिवटा धेरै प्रोग्राम सुनेर बस्नुहुन्छ सबै साथीहरू।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सभापोखरीबाट जुना लिम्बु, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ भने यति बेला फोन लाइनमै अर्कोजना साथी लाइनमै हुनुहुन्छ, म उहाँलाई अनियर गर्छु। हेलो, नमस्ते।
2: हेलो, गुड मर्निङ, नमस्कार।
0: हजुर, गुड मर्निङ, नमस्कार, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: के भन्नुपर्दा झालमन्ती नगरपालिका बाङलिङबाट युनिसा तामाङ भन्ने मान्छे बोलेको
0: भनौँ न। हजुर, ए धर्मदेवी नगरपालिका 4 मामलिङबाट युनिसा तामाङ भन्ने मान्छे बोलेको, ल अनि के छ तपाईँको खबर, खबर सुनाउनुहोस् न।
2: मेरो खबर सबै ठिकै छ भन्नुपर्छ, अघिसम्म चाहिँ पानी पर्दै थियो, अहिले चाहिँ रहिरहेको छ भनौँ न।
0: हजुर, भनेपछि अघिसम्म पानी पर्यो है, त माडी त नभनौँ मामलिङतिर।
2: हजुर हजुर, यता धर्मदेवीतिर चाहिँ अघि भर्खरसम्म पानी परेको थियो, अहिले चाहिँ अलिक हराइरहेको छ भनौँ।
0: हजुर हजुर, एकदमै ल, के गर्ने, यस्तै छ, पानी पर्छ रहन्छ, यताबाट त केही देखिँदैन होइन। एकदम यता चैनपुरतिर नि मौसम धुमै छ, तर पानी चाहिँ के भएको छ ठ्याक्कै त्यो म भन्न सकिनँ। एकदम चिसो पनि बढ्या अनुभव छ, एकदम चैनपुरतिर पानी चाहिँ अहिले परेको छैन होला, बाहिर धुम्बै छ भन्नुपर्छ है त।
2: हजुर
0: ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा युनिसाजी, यो बसाईमा हजुरको विशेष शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
2: हजुर, मेरो शुभकामना सन्देश राख्नुबाट फर्स्टमा नै हजुरलाई आजको दिन शुभ र कार्य सफलताको धेरै धेरै शुभकामना भन्दछ है। त्यस्तै गरी प्यारी साथी हुनुहुन्छ दिन्छा राई, भगवान् मगर दिन्छा चामलिङ, दिन सपना सजिने 15 भए तपाईँ रिना खाने सुनिताको सानो कमला भाइ निमा शेर्पा लगायत अब धेरैजना साथीहरू हुनुहुन्छ जो चाहिँ सदामा मलाई सुन्नुहुन्छ
0: सबैलाई। हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला युनिसा तामाङ, संखुवा सभा धर्मदेवी मामलिङको साथी, उहाँसँग म छुटे। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुट्नुभयो। यति बेला कोही साथी हुनुहुन्छ? हेलो, नमस्ते। हजुर, नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, रत्नबहादुर थापा बोल्दै हुनुहुन्छ मोरङबाट। हजुर, के छ नि हाम्रो रत्न बहादुरको खबर, खबर हजुर? हाम्रो पनि खबर खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ, हामी पनि सन्चै छौँ, आरामै छौँ भन्नुपर्छ है त। हजुर, ल हुन्छ, अनि आउनुभयो रत्नबहादुरजी कार्यक्रममा, यो विषयमा तपाईँका शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
3: हुन्छ, शुभकामना सन्देश राख्नुभन्दा अगाडि चाहिँ सुनिश्चित भइसक्यो भने हजुरलाई अनि हजुर अरूमा हो मेहनतलाई नै आजको दिन शुभ रहोस्, उन्नति प्रगतिको धेरै धेरै शुभकामना भन्न चाहन्छु, अनि श्रीकृष्ण अष्टमी जो पनि हजुरलाई ढिलै भए पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु।
0: हजुरलाई पनि शुभकामना छ ढिलै भए पनि।
3: थ्याङ्क यू। अनि आज मिडियालाई साह्रै धेरै माया गर्ने हाम्रो दोजी संसारीतिर हुन्छ भाइ राजेश कुमार माझीलाई चाहिँ जन्मदिन लसङ लक्ष्मीको कामना। तिन साथीहरूको नाम लिनु पर्दा हाम्रो गगन पिर्सनले मनका साथी जीवन
0: हजुर तपाईँले नाम लिनुभन्दा पनि शुभकामना राख्नुहोस् है साथी, तपाईँको शुभकामना चाहिँ राख्नुहोला नाम लिनुभन्दा पनि।
3: शुभकामना मात्रै हो हजुर?
0: हजुर हजुर। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला रत्नबहादुर थापा हुनुहुन्थ्यो, उहाँसँग पनि म छुटे। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्य गर्छु, कहाँबाट को हुनुहुन्छ? हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर बोल्दैछु सुनिता कुलुङ बालाबाट। हजुर हजुर, के छ सुनिताजी, तपाईँको खबर खबर सुनाउनुहोस् न, धेरै भयो कुराकानी नभएको। हजुर मेरो पनि खबर समग्रमा ठिकै छ, राम्रै छ भन्नुपर्छ। अनि सुनिताजी तपाईँ त कता हराउनु भयो बिचमा? हजुर हजुर, भनेपछि एकदमै काममै व्यस्त हुनुहुन्छ, जे होस् हामीले सुनेर साथ दिनुहुन्छ है। हजुर हजुर, ल हुन्छ, एकदम खुसी लाग्यो आउनुभयो, कुराकानी भयो, यो बसाईमा तपाईँको शुभकामना सन्देश तर्फ लागौँ न त। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुनिता कुलुङ सङ्खुवा सभा बालाको साथी, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुट्नुभयो। यति बेला कोही मित्र हुनुहुन्छ, हेलो नमस्ते।
4: नमस्ते गुड मर्निङ।
0: हजुर नमस्ते गुड मर्निङ, पूर्वेली आकाश राई बोल्दै हुनुहुन्छ है?
4: हजुर हजुर पक्कै पनि।
0: हजुर पक्कै पनि। अनि के छ हाम्रो पूर्वेली आकाशजीको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ?
4: खबर खबर ठिकठाक छ, नयाँ समयमा त्यतिकै हो, बसी बसाई प्रोग्रामकै साथमा भन्नुभयो।
0: हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, कार्यक्रमकै साथमा हुनुहुन्छ है? हजुर हजुर, ल हुन्छ, आउनुभयो, खुसी लाग्यो कार्यक्रममा आकाशजी। अनि के छ, तपाईँ सन्चै आरामै हुनुहुन्छ नि? हजुर हजुर, ल एकदमै स्वास्थ्यमा सुधार आएको छ, ठिकै हुनुहुन्छ, सधैँ यस्तै राम्रै खबरहरू सुनिराख्नु पाऊ। अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौ न त, कसको लागि
4: शुभकामना सन्देश राख्नु पर्दा फर्स्टमा हजुर लगायत हाम्रो रेडियो अरू नै विशेष शुभ दिनको कामना गरे। अनि आजको दिनमा भएर विशेष सुनसरी निवासी हाम्रो राजेश कुमार माझीको जन्मदिन परेको छ, सो उहाँलाई जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना। अनि हाम्रो निश्चल निर्मला भन्ने प्राप्त दिनतिर अस्वस्थ हुनुहुन्छ भन्ने कुरा सुनिरहेको छु, विशेष उहाँले स्वस्थलाको कामना गरे। अनि यो टाइममा प्रोग्राम जसले सुनिराख्नु भएको छ, विशेष गरी सबै मेरो साथीहरूलाई एकै मुस्तामा शुभ दिन भन्दै छुटिन्छु ल, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पूर्वेली आकाश राई हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो विशेष शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। र आजको लागि लास्ट एन्ड लकी कलर साथी एकजना साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्य गर्छु। हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर तामकोबाट मन कुमारी कान्छे कुलुङ बोल्दै हुनुहुन्छ, के छ हाम्रो मन कुमारीजीको खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, मौसम धुमिरहेको छ है? हजुर हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो बसाइमा तपाईँका शुभकामना सन्देश तर्फै लागौँ न त।
5: हुन्छ,
0: हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो आजको लागि लास्ट 10 लकी कलर मन कुमारी गाँची कुलोङ सङ्खुवा सबतामको बाटो हुनुहुन्थ्यो उहाँसँग म छुटे र अब भने म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ र अब भने मैले पनि लगभग कार्यक्रमबाट बिदा मागेर जाने बेला भइसक्यो यति बेला केही कमेन्टहरूलाई म हेर्नेछु सिम्पल सरिना हुनुहुन्छ ह्याप्पी बर्थडे टु यु राजेश कुमार माझीलाई जन्मदिनको विशेष शुभकामना मिस यु ओल भन्नुभएको छ कुमारी योङहाङ लावती हुनुहुन्छ उहाँले गुड मर्निङ सिस ह्याभ अ नाइस डे ओल भन्नुभएको छ राज कालीकोटी हुनुहुन्छ उहाँले हाई गुड मर्निङ मिस झापाले हिरो राज कालीकोटी बिरतामोड झापा जस्ट नाउ युबीबाट सुन्दैछु है भन्नुभएको छ जुनिता चामलिङ राई हुनुहुन्छ शुभ दिन ओल भन्नुभएको छ दिलु सानो याम्फू हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ नमस्ते म दिलु सानो याम्फू फ्रम मोरङ एनसिलाबाट हो मर्निङ विशेष राख्नु पर्दा आज जन्मदिन परिरहेछ राजेश कुमार माझीलाई जन्मदिनको विशेष शुभकामना अनि ह्याभ अ गुड डे अल भन्नुभएको छ ढकाल धर्मराज हुनुहुन्छ नमस्ते शुभ दिन म ढकाल धर्मराज बिर तमर झापा घरबै हाल दुवैबाट कार्यक्रम सुन्दैछु उहाँले लेख्नु भएको छ आज जन्मदिन मनाउनु हुने मेरो दिदी अम्बिका ढकाल सलिना त्यसै गरी सालिना निशिता कटेल धरानकी दिदी रेखा अधिकारी र साथी कल्पना बस्नेत कामना लेख्नुभएको छ विराटनगरका साथी राममणिमा घिमिरे त्यसै गरी झापा र दमक्की साथी पशुपति अधिकारीलाई जन्मदिनको विशेष शुभकामना है भन्नुभएको छ नवीन निश्चल राईले पनि शुभ दिन अल भन्नुभएको छ राजेश कुलुङले हेलो गुड मर्निङ भन्नुभएको छ मर्निङ सिम्पल सरिना भन्नुभएको छ उहाँले त्यसै गरी राई पिके राई हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते सुमिता सिस आई एम फ्रम केराबारी राइट नाउ मलेसियाबाट फेसबुक लाइभ मार्फत प्रोग्राम सुन्दैछु आजको शुभ सन्देश राख्नुपर्दा रेडियो सुनेर बस्नुहुने सबै साथीहरूमा शुभ दिन भन्नुभएको छ त्यसै गरी भावना मगरले गुड मर्निङ अल म पनि सुन्दैछु इन्डियाबाट भन्नुभएको छ लिम्बु विजय हुनुहुन्छ गुड मर्निङ अल माई फ्रेन्ड्स भन्नुभएको छ प्रतिमा स्पर्शीले गुड मर्निङ नमस्ते भन्नुभएको छ ह्याप्पी बर्थडे टु यु फ्रेन्ड साथी लेख्नु भएको रहेछ उहाँले राजेश कुमार माझीलाई भन्नुभएको छ त्यसै गरी सूर्य लामा हुनुहुन्छ लास्ट फेफुल्ला गुड मर्निङ म सूर्य लामा फ्रम मोरङ केराबारी हाल साउदीबाट सुन्दैछु है भन्नुभएको छ चन्द्रमा तामाङले ह्याभ अ गुड डे अल पाँचको वनबाट सुन्दैछु भन्नुभएको छ त्यसै गरी लिम्बु विजयले यति बेला मलाई पनि बोल्न आउँदैन हो ट्यापट्याप अल्काइछु भन्नुभएको छ ल ठिक छ त्यसै गरी सोनिम शेर्पाले यति बेला हेलो गुड मर्निङ सुमिता मी सोनिम शेर्पा फ्रम ओखलढुङ्गा ह्याप्पी बर्थडे टु यु युनिसा शेर्पा युनिसा भन्दा पनि युनिसा शेर्पालाई भन्नुभएको रहेछ उहाँले एन्ड ह्याभ अ ग्रेट डे भन्नुभएको छ त्यसै गरी यति बेला बसन्त श्रेष्ठ हुनुहुन्छ उहाँले गुड मर्निङ नमस्ते म बसन्त श्रेष्ठ ताप्लेजुङ सिद्धुवाबाट है भन्नुभएको

0: विभिन्न विषयमा छलफल चर्चा परिचर्चा गर्दै गर्दछौ। डिजिटलका विभिन्न प्लेटफर्महरू मार्फत पनि नेपाली बहस यतिखेर प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ र विशेष गरी नेपाली बहस फेसबुक पेजमा नेपाली नेटवर्कमा जानुभयो भने प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ र त्यसै गरी युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि नेपाली बहस प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। आजको नेपाली बहसमा हामी विभिन्न विषयमा चर्चा गर्दैछौ। आदरणीय श्रोता, तपाईँहरूले धेरै मन पराउनु भएको कार्यक्रम नेपाली बहसले विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गरिरहेको छ। सिधा प्रश्नको सिधा जवाब पनि हामी लिने गर्दछौ। रसुवा बाढ़ीका विषयमा पनि हामी कुराकानी गर्ने गर्दछौ र विशेष गरी रसुवामा निकै ठूलो ताण्डव मचिएको छ, बाढ़ी आएको छ, महाप्रलय आएको छ, यो विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्नेछौ। र मृत्यु जितेर दशौं दिनमा सुरुङबाट नागरिकहरू फर्किएका छन्। संजय र कवीर यतिखेर फर्किएको खबरले पनि धेरै नेपालीहरूलाई उत्साहित बनाएको पनि छ। आदरणीय श्रोता, आँखै अगाडि भाइ बगे शोकसँगै उद्धारको फ्रन्टलाइनमा यतिखेर सुदीप छन्। भोटेपछि बाढ़ीले सुदीप कुमार देउपानीको जीवनमा एउटा निकै ठूलो बलियो रूपमा पीड़ा दिएर गएको छ। धेरै नागरिकहरू बगेका छन्, अंगभंग भएका छन्, छेदविच्छेद भएका छन्, परिवारहरू रोएका छन् र सरकारले गर्नुपर्ने तदारूकता सरकारले गरि पनि रहेको छ र विशेष गरी सरकारले पीड़ामा भएकाहरूलाई मलम लाउने काम पनि गरिरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ र विशेष गरी यतिखेर अब गाली गर्ने यतिखेर आलोचना गर्ने बेला भन्दा पनि कसरी उद्धार र राहतमा सरकार सक्रिय हुन सक्यो, कहाँनिर चाहिँ यसका लुफोलहरू रहे, आगामी दिनमा नेपालले चाहिँ यी हिमबमहरूबाट बस्नका निम्ति कस्तो खालको तयारी गर्ने, आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा र परिचर्चा गर्नेछौ। आदरणीय श्रोता, दस दिनपछि एउटा परिवारमा खुशी फर्किएको छ। धेरै परिवारका सदस्यहरू अझै पनि सम्पर्कविहीन छन्, अझै पनि बेपत्ता भएका छन्। सम्पर्कविहीन अहिलेको यो परिस्थितिमा विशेष गरी पश्चिम भोटे कोशीको विनाशकारी बाढ़ीमा परेर जलविद्युत आयोजनाको सुरुङमै हराएका थिए र संजय शाह र कवीर महर्जन परिवारले आशा मारिसकेको थियो, तर उद्धारकर्मीको दिनरातको प्रयत्नले शुक्रबार दुबईको त्रिशुली 3A सुरुङबाट जीवितै उद्धार गरिएको थियो। यसले परिवारमा फेरि खुशी मात्र फर्किएन, नेपाली उद्धारकर्मीप्रति भरोसा समेत यतिखेर बढ़ाएको थियो। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी यस विषयमा चर्चा गर्नेछौ, परिचर्चा गर्नेछौ र भोटेकोशीको अहिलेको स्थिति कस्तो छ, त्यो ताण्डव कस्तो छ, त्यहाँ चाहिँ कसरी जनताले राहत पाएका छन् कि छैनन्, उद्धारको प्रक्रिया कसरी अगाडि बढ़ेको छ, यी विषयमा चाहिँ हामी बहस चर्चा गर्नेछौ। नेपालले 7.5 अर्बको सहयोगको अपील पनि आएको छ यतिखेर युनाइटेड नेशनबाट। आदरणीय श्रोता, संयुक्त राष्ट्र संघ र मानव विकास दर संस्थाले नेपाललाई भोटेकोशी र त्रिशुली नदीमा यी भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित 84,000 जना भन्दा बढ़ीको जीवन रक्षाका लागि 7.49 अर्ब रूपियाँ सहयोग गर्ने पनि बताएको छ। आजको नेपाली बहसमा हामी हरेक क्षेत्रबाट चाहिँ सहयोगका अपीलहरू आइरहेका छन् र सहयोग पनि हुँदैछ। बगीका सड़कहरू बनाउने काम पनि भइरहेको छ, पुल पुलिसहरू पनि बनिरहेका छन्। आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्नेछौ। नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि उपस्थित हुनेछौ।
1: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है,
2: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
3: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो,
2: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ,
3: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
4: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी गरिन्छ।
5: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
4: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
0: यतिखेर हाम्रो भेषमा नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अभि नारायण काफ्ले हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। उहाँ लगायत आईजीपी साहबको टोली रसुवा नुवाको धादिङ लगायतका बाढ़ी प्रभावित क्षेत्रमा पुगेर अवलोकन गरेर फर्किनुपर्ने भएको छ। प्रवक्ताज्यू, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
6: धन्यवाद। नमस्कार।
0: अब काफ्ले सर, तपाईँहरू रसुवा पुग्नुभयो, बाढ़ी प्रभावित क्षेत्रको चाहिँ अनुगमन गरेर पनि आउनुभयो, त्यहाँको परिस्थिति कस्तो छ, नागरिकहरूको पीड़ा के छन्, होइन यो बाढ़ीले चाहिँ कतिसम्मको चाहिँ छेद विच्छेद पारेको छ, के भन्छ तपाईँको अनुभवले?
6: वास्तवमा हामी हिजो नुवाकोट हुँदै रसुवा तिमुरेसम्म अवलोकन गरेर आयौं। संगठन प्रमुख प्रवीणमानी छिङज्यू स्वयं उपस्थित भएर त्यहाँ सबै स्थलगत हेर्ने काम भयो, बुझ्ने काम भयो र त्यहाँ भएका राहत उद्धार खोज को जुन कार्यक्रम जुन भइरहेको छ, कामहरू भइरहेको छ, त्यसमा प्रहरी परिचालनका कुराहरू छन्, त्यहाँ प्रहरीको समस्याका कुराहरू, त्यहाँ आम नागरिकको चुनौतीका कुराहरू सबै हेर्ने काम भयो, बुझ्ने काम भयो, र त्यहाँ प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिनु पनि भयो सरले सबैलाई राखेर, र वास्तवमा यो जो अकल्पनीय अशोचनीयमा एउटा प्रलयको एउटा यो चाहिँ बाढी ट्र्याक फ्लड एउटा एकदमै दुःखदायी र यसले चाहिँ एउटा तहस नहस पारेको अवस्थाहरू देख्यौं, र यो जसमा चाहिँ गम्भीर भएर अझ संवेदनशील भएर प्रभावकारी ढंगले उच्च मनोबलका साथ प्रहरी परिचालनको लागि सरले सबै प्रहरीहरूलाई निर्देशन दिनुभयो, र त्यहाँ चाहिँ अन्य सुरक्षा निकायका पदाधिकारी महानुभावहरूसँग पनि भेट भयो, सबैसँग ऊ भयो, त्यसमा फरेन्सिक टिमहरूसँग पनि सब व्यवस्थापनको विषयमा भइरहेको कामहरूको विषय पनि बुझ्ने कामहरू भयो। यसरी तिमुरेदेखि नुवागढको देवीघाटसम्मको जुन अवस्थाहरू हेर्दाखेरि यो बाढी वास्तवमा चाहिँ नेपाली नागरिकले विगतमा कहिले पनि नदेखेको र नभोगेको यो एउटा चाहिँ दुःखद क्षण यो भदौ 10 गतेको भएको जो महसुस गरियो।
0: होइन प्रवक्ताजी, अब हिजो मात्र मेरो आइजीपी साहब दानबहादुर कार्कीसँग अनि कुराकानी भएको थियो हिजो साँझ, होइन उहाँले त्यहाँको भयावह स्थितिको बारेमा चाहिँ अनौपचारिक रूपमा गफ पनि गर्नुभएको थियो, तर त्यहाँ चाहिँ उद्धार र राहतको कुरामा जस्तो नेपाल प्रहरीले जुन किसिमले आफ्नो सक्रियता पनि देखाएको छ, यो महाविपत्ति हो, महाप्रलय हो, यो कसैले पनि अनुमान गरेका थिएनन्, तिब्बत भएर बगेर आएको यो बाढीले गर्दाखेरि धेरै छिटबिछेद भएका छन्, अङ्गभङ्ग छन्, अझै पनि सरकारसँग तथ्याङ्क छ कि छैन भन्ने खालको एउटा अर्को अन्यूलता छ। हिजो मात्र 10 दिनपछि सुरुङबाट चाहिँ मान्छे जीवित फर्किएको घटनाले एक किसिमको उनको परिवारमा चाहिँ खुसी छाएको एउटा परिस्थिति छ। उद्धार राहत र त्यहाँ चाहिँ खटिने दस्ताहरूका लागि कतिको पर्याप्तता छ, उहाँले कसरी काम गरिरहनु भएको छ?
6: वास्तवमा अझै पनि अब यो भन्नुहुन्छ भने पुलहरू बाटोहरू अझै अब त्यसलाई व्यवस्थापन गर्न नसकिएको कारणले, किनभने त्यहाँ 31 पुलहरू बगेको अवस्थाहरू छ, ट्विन बनाएर अहिले व्यवस्थापन अस्थायी रूपमा जस्तै ढुङ्गेबाट पारी त्रिशुली जाने, यता देवीघाटबाट पारी जाने, हिजो देवीघाटबाट पारी जानु नि ट्विनको व्यवस्थापन भयो, त्यसरी चाहिँ र ड्रोनबाट र हेलिकप्टर मार्फत गएर त्यहाँ उद्धार राहत खोजका कामहरूलाई एकदम प्रभावकारी ढंगले सञ्चालन गरेको कुरा छ। यहाँले भन्नुभयो यस्तो हिजो पनि एकदमै अथक मिहिनेतका साथ त्यसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र अन्य विशेषज्ञहरूको टिम, स्वयं माननीय गृहमन्त्रीज्यू सबै टिम लागेर, नेपाल सरकार लागेर जुन हिसाबले एउटा चाहिँ 3A जलविद्युतको त्यो त्यस्तो उसबाट चाहिँ नेपाली नागरिकलाई चाहिँ सकुशल रूपमा उद्धार गर्न नेपाल सरकार, नेपाल प्रहरी सबै त्यो सफल भयौँ, त्यो एउटा एउटा एउटा ठुलो उपलब्धि नै हो त्यो, किनभने यो चाहिँ एकदमै च्यालेन्जिङ थियो, चुनौतीपूर्ण थियो, फर्स्ट डेदेखि नै प्रयास गरेर हिजो सफल भयो, दुईजनालाई चाहिँ सकुशल उद्धार गर्नलाई एउटा चाहिँ काम भयो, त्यो एउटा उद्धारको काममा एउटा ठुलो नै च्यालेन्ज प्लस ठुलो उपलब्धि हो भन्न सकिन्छ, र त्यसै गरी अन्य व्यक्तिहरू पनि यसरी नै उद्धार गर्न सकियोस् भनेर सबै उसमा चाहिँ एकदम व्यापक रूपमा लागिरहेको अवस्थाहरू छ, खोज गर्ने कामहरू गर्ने कामहरू व्यापक रूपमा लागिरहेको छ, तर जुन हिसाबको भारी आयो र जुन परिस्थिति जुन घटनास्थल भनौँ न जुन ठाउँको भूगोल छ र त्यो हिसाबले हामी एकदमै कठिनाईका साथ चुनौतीका साथ खोज उद्धारको काम निरन्तर चलिरहेको छ, सँगसँगै राहतको काम पनि एकदमै व्यापक रूपमा भइरहेको छ, त्यसमा माननीय गृहमन्त्रीज्यू स्वयं चाहिँ प्रभावित एरियामा चाहिँ हुनुहुन्छ, र त्यहाँ हामी माननीय गृहमन्त्रीज्यूको निर्देशन दिने काम पनि भयो, प्रहरी मानिसज्यू माननीय गृहमन्त्रीज्यू चाहिँ त्यहाँ निर्देशन माननीय गृहमन्त्रीज्यूबाट दिने काम भयो, र त्यसमा चाहिँ राहत उद्धार र खोजको काममा कुनै किसिमको कमी कमजोरी नहोस् भन्ने सन्दर्भमा चाहिँ सतर्क सतर्कता अपनाउँदै प्रहरी परिचालन गरिएको अवस्थाहरू छ। उद्धारको काम सँगसँगै यो जुन राहतको काममा राहतमा पनि वास्तविक पीडितहरूको ले चाहिँ राहत पाउनुपर्छ, राहतमा उहाँहरूको औषधि उपचारका कुराहरूदेखि लिएर उहाँले दैनिक चाहिँ भोग गर्ने चिजहरूमा एउटा चाहिँ हाइजेनिक मेन्टेन गर्दै काम हुनुपर्छ। सँगसँगै अर्को एउटा चिन्ताको विषय भनेको जो महिला बालबालिका हुनुहुन्छ त्यहाँ जुन उसमा अस्थायी आश्रय स्थलमा राखिएको छ उहाँहरूको सुरक्षा व्यवस्थाका कुराहरू उहाँको मानसिकतामा असर गर्ने जुन जथाभावी फोटो खिच्ने जथाभावी उहाँहरूलाई चाहिँ जो एउटा गोपनीयताको अधिकारको चाहिँ पालन नगरिकन जथाभावी रूपमा एउटा ह्रास गर्ने कामहरू बिल्कुल हुनुहुँदैन भन्ने सन्दर्भमा नेपाल प्रहरी संगठनले अब एउटा प्रेस विज्ञप्ति
0: निकाल्यो।
6: त्यही त अब अस्ति देखिहाल्यौँ नि हामीले एउटा लाजमर्दो संसारभरि हेर्दाखेरि पनि कस्तो घृणित कार्यहरू जुन भएको थियो सबको एउटा चाहिँ सुन निकाल्ने काम एउटा गहना निकाल्ने काम त्यसलाई नेपाल प्रहरी प्रहरीले त्यसमा प्रहरी परिचालन गरेर ती त्यस्ता किसिमका बदमासहरूलाई तुरुन्तै पक्राउ गरेर चाहिँ कानुन बमोजिम कारवाही गरेको अवस्थाहरू छ। यो बैङ्कको भल्ट जुन एउटा चाहिँ सेफ ल्याएर चाहिँ उन्तिस जना मिलेर चोरी गरेको घटनामा पनि तुरुन्तै नेपाल प्रहरीले पक्राउ गरेर कारवाही गरेको अवस्थाहरू छ। यो रातमा चाहिँ फेक चाहिँ पैसा जम्मा गरियो भनेर दुई ठाउँबाट दुईजना नियन्त्रण लिएर काठमाडौँमा एउटा रामेछापमा नियन्त्रण लिएर काम गरिरहेछौँ। यो चोरी यो घटनाहरू दुर्व्यवहारका घटनाहरू अन्य थप घटनाहरू नहोस् भन्ने सन्दर्भमा त्यसै गरी अहिले ट्राफिक व्यवस्थापन पनि अर्को च्यालेन्जको रूपमा छ किनभने म पृथ्वी राजमार्ग अवरोध भएको छ अब काठमाडौँको आपूर्तिलाई सहज र सुचारु गर्नुपर्ने अर्को च्यालेन्ज छ। त्यसको लागि अब जुन हेटोडा भैँसे हुँदैको बाटोलाई पालुङ हुँदैको बाटोलाई आउने मात्रै बनाइएको छ भने जाने हामीले चापा गाउँको बाटोलाई जाने सवारी साधनको लागि व्यवस्थापन गरिएको छ। यसरी एउटा यो च्यालेन्ज छ भने काठमाडौँबाट रसुवाको लागि राहत तथा उद्धारका सामग्रीहरू लिएर गएको सवारी साधनको व्यवस्थापनको लागि अर्को च्यालेन्ज छ। त्यसमा पनि ट्राफिक व्यवस्थापनहरू खटाइएको अवस्थाहरू छ। यसरी समग्र रूपमा नेपाल प्रहरी संगठनको जुन यो अहिले जुन विपद आइपर्यो त्यसमा प्रभावकारी ढङ्गले आम नागरिकमा सेवा सुविधा दिनलाई र जुन राहतको प्रभावकारी ढङ्गले बिक्री एउटा चाहिँ सरी वितरण हुनको लागि अन्य सुरक्षा निकायहरूसँग समन्वयात्मक ढङ्गले लागेर स्थानीय सरकारसँग त्यहाँ वडा अध्यक्षज्यू लगायत जुन जनप्रतिनिधिज्यूहरू चाहिँ अध्यक्षज्यू मेयर साहबहरूसँग समन्वय गरेर नेपाल सरकारको राहत वितरण निर्देशिका जुन चाहिँ कानुन छ कानुन बमोजिम काम गर्ने कामहरू व्यापक रूपमा लागिरहेको छ। अर्को रूपमा भन्नुहुन्छ भने हामीले करिब करिब 8,000 प्रहरी कर्मचारीहरू त्यहाँ खटाएका छौँ। सब व्यवस्थापनको कामहरू असाध्यै चुनौतीपूर्ण छन् त्यसको पनि व्यवस्थापन भइरहेछ। हिजो हामी टिमुरेमा हेर्दाखेरि अझै पनि सबहरू पानीले अब अलिकति बाढी आयो भने फेरि त्यो पानीले खोतलेर ल्याएका बगाएका र त्यसलाई चाहिँ प्राप्त त्यसलाई चाहिँ खोज गरेर निकालेर त्यसपछि व्यवस्थापन गर्नुपर्ने कामहरू निरन्तर रूपमा चलिरहेछ। यो निकै नै चल्ने जस्तो देखिन्छ किनकि खाल्डोमा घरमा पुरिएका जहाँ चाहिँ दलदल चाहिँ भासिने अझै पनि पानीहरू भएको कारणले र त्यो स्थलगत रूपमा त्यहाँ सबै भित्रभित्र गएर खोज्नलाई पनि त्यस्तो बमोजिमका बुटहरू त्यो प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि चाहिने आवश्यक स्रोत साधनहरूको पनि हामी व्यवस्थापन गर्दै त्यो कामहरू भइरहेको अवस्थाहरू छ। हिजो मात्रै पनि चाहिँ सबहरू प्राप्त भएका र त्यस सबको फोरेन्सिकदेखि लिएर त्यसलाई कानुनी लेखन मुचुल्का त्यसै गरी त्यसको चाहिँ फोटोग्राफी फोटो खिच्ने भिडियो खिच्नेदेखि लिएर आम जुन त्यसलाई चाहिँ गर्नुपर्ने एउटा प्रोटोकल्ली हामीले गर्नुपर्ने कार्यक्रम जुन काम छ ती कामहरू निरन्तर रूपमा चलिरहेको छ। सँगसँगै एउटा चाहिँ अस्थायी रूपमा सुरक्षित दवरले भण्डारण गर्ने जुन जमिन मुनि गर्ने कामहरूलाई पनि हामीले निरन्तरता दिएको छौँ र यो जो डिएनए प्रोफाइलिङको कामलाई चाँडोभन्दा चाँडो सकेर जो एउटा हराइरहेको व्यक्तिको जुन पीडामा चाहिँ आम नागरिकहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ फोटो वैज्ञानिक परीक्षण पश्चातका चाहिँ चिनिएका सबहरू हस्तान्तरण गर्नमा नेपाल सरकार नेपाल प्रहरी चाहिँ द्रुत गतिमा काम गरिरहेको अवस्थाहरू छ।
0: एउटा कुरा अब डिआइजी साहब होइन अब रसुवा यहाँ पुग्नुभयो नेपाल प्रहरीले पनि आफैले पनि निकै ठुलो क्षति

0: छ, त्यो वास्तवमा नेपाल प्रहरी संगठनको लागि पनि एउटा ठूलो चुनौतीको रूपमा रह्यो। यस्ता किसिमका बाढीहरू विगतमा कहिले पनि भोगिएको थिएन, नेपाली नागरिकले भोग्नु भएको थिएन, नेपाल प्रहरीले यसलाई चाहिँ यस्तो किसिमको बाढीको सामना गर्नु परेको अवस्थाहरू थिएन। तपाईँले भन्नुभयो यस्तै हाम्रो पनि अब टिमुरे हिप्रका टिमुरेदेखि लिएर बेत्रावतीसम्म स्पेसल्ली भन्दाखेरि रसुवाका यी यो जो भोटे कोशी कर्णाली नदीको यो आसपासको जुन युनिटहरू सबै नै तहस नहस भएको अवस्थाहरू छ। त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरू सुरुमा त ठूलो संख्यामा चाहिँ हराइराख्नु भएको थियो, कर्तव्य परायणको सिलसिलामा आम नागरिकलाई सूचित गराउँदा गराउँदै ड्युटीमा खटिँदा खटिँदै हराउनु भएको थियो र अहिले स्टिल 25 जना प्रहरी कर्मचारीहरू अझै बेपत्ता भएको अवस्थाहरू छ। 3 जना प्रहरी कर्मचारीहरूको सब फेला पारेको अवस्थाहरू छ। प्रहरी कर्मचारीहरूको चाहिँ 25 जना प्रहरी कर्मचारी हराइरहेको सन्दर्भमा हामीले पीसीसी को बैठकबाट विशेष खोज अभियान सञ्चालन गर्ने, समन्वय गर्ने र निजहरूको आफन्तहरूसँग चाहिँ गएर त्यहाँ चाहिँ उहाँहरूको अवस्थाहरूको बारेमा अझै प्रभावकारी ढङ्गले प्रहरीले चाहिँ खोज्ने भनेर प्रहरी वरिष्ठ उपरीक्षकै कमान्डमा एउटा टिम गठन गरेर काम गरिरहेछ। आम नागरिकको खोजीको लागि पनि प्रहरी नायब महानिरीक्षक डीआईजी सुदर्शन प्रसाद कोइरालाको नेतृत्वमै हामीले एउटा टिम बनाएका छौँ। त्यस त्यहाँ चाहिँ 8 डेस्क बनाएर स्थापना गरेर काम भएको छ। त्यहाँ खास गरी बेपत्ताको देश, त्यसै गरी सब व्यवस्थापनको विषयको देश, समन्वयको, उद्धारको, खोजको र यो चाहिँ पर्यटक जो हराउनु भएको छ, टुरिस्ट हराउनु भएको छ, त्यहाँ समन्वय गर्नेदेखि लिएर डकुमेन्टेसन गर्नेदेखि लिएर सारा यो चाहिँ यो विपदको सामना गर्ने सन्दर्भमा आवश्यक पर्ने सम्पूर्ण काम गर्ने गरी हामीले टिम गठन गरेर अगाडि बढाएका छौँ भने सब व्यवस्थापन लगायत हस्पिटलको सम्पूर्ण व्यवस्थापनको सहजीकरणको लागि हामीले प्रहरी नायब महानिरीक्षक ओम बहादुर राणा को कमान्डमा एउटा टोली बनाएका छौँ। सबै हस्पिटलहरूमा डिएसपीको कमान्डमा एउटा फोकल पर्सनहरू खटाएको अवस्था, त्यसरी समग्रमा पर्यटकहरूको लागि छुट्टै एकजना एसएसपी साहबको टिम खटाएको अवस्थाहरू छ भने फोरेन्सिक ल्याबको लागि छुट्टै एसएसपी साहब खटाएको अवस्थाहरू छ। कानुनी लेखनको लागि हामीले नेपाल प्रहरी प्रधान कार्यालय एउटा तत्त जिल्लाहरूलाई हामीले सोको अफिसर चिन क्राइम अफिसरको कमान्डमा टोलीहरू गठन गरेर पठाएको अवस्थाहरू छ। हामीले ड्रोन, हामीसँग उपलब्ध भएका ड्रोनहरू सबै प्रयोग गरेका छौँ। त्यसै गरी हामीले केनाइनहरू प्रयोग गरेका छौँ। हामीले हामीसँग भएका जति पनि स्रोत साधनहरू छ, विपदको टोलीलाई हामीले 24 घण्टा परिचालन गरेको अवस्थाहरू छ। तर पनि जुन हिसाबले भारी आयो र जुन परिस्थिति निर्माण भयो त्यो चाहिँ अत्याधुनिक स्रोत सामग्रीहरूको अझै पनि आवश्यक भएको महसुस भयो र जुन एउटा चाहिँ यो जुन हाइड्रो पावरभित्र जुन फँसेका नागरिकहरूलाई निकाल्नलाई चाहिने अत्याधुनिक सामग्रीहरू, स्रोतहरू र वैज्ञानिक उपकरणहरूको आवश्यकता महसुस आम नागरिकले गरेको अवस्थाहरू छ। नेपाल प्रहरी संगठनले पनि हेभी वेटका ड्रोनहरू, त्यसै गरी अन्य पहिचानमा आवश्यक हुने उपकरणहरू, हिलीका कुराहरूदेखि लिएर यी यावत कुराहरू र यस्तो हिलो दलदलमा जान सकिने गरीको चाहिँ स्रोत सामग्रीहरू, बुटहरूका कुराहरू, चाहिँ लुगाहरूका कुराहरू हामीले महसुस गरेको अवस्था
1: छ। जस्तो अब रसुवामा भएको यो यत्रो क्षतिलाई, जनधनको क्षतिलाई प्राकृतिक विपद भनेर मात्र पन्छिने कि पूर्व तयारी र व्यवस्थापनमा भएको कमजोरीको पनि जिम्मेवार लिने, हामी अलिकति अलि ढिलो भयो कि अलिकति चाहिँ भनौँ राज्यको तर्फबाट वा चाहिँ राज्यको संयन्त्र परिचालन गर्नुपर्ने ठाउँमा चाहिँ राज्य कतै होइन त्यो प्रभावकारिता भयो कि भएन भन्ने कुरामा तपाईँलाई के लाग्यो त्यहाँ हेर्दाखेरि?
0: वास्तवमा यहाँको प्रश्न दुवै छ। जस्तो बाढी विगतमा पनि आउँथ्यो, विगतको बाढी यस्तो किसिमको फ्ल्यास, यो बाढी पनि होइन, यो त फ्ल्यास फ्लडिङ, यो त यो चाहिँ विश्वमै चकित भएको खालको फरक ढङ्गको, सुनामी भन्नुहुन्छ कि के भन्नुहुन्छ, फरक ढङ्गको बाढी आयो। यो चाहिँ त्यता रहनुभएको, आसपासमा बस्नुभएको नागरिकहरूले पनि यो कल्पना गर्न सक्नु भएन कि म त सेफ छु भन्ने मान्छेहरू पनि अनसेफ हुनुभयो। जस्तो त्रिशुलीकै कुरा गर्नुहुन्छ भने, बेत्रावतीकै कुरा गर्नुहुन्छ भने, त्यो खोलाकै छेउमा खोलैमा गएर त्यो हराएको व्यक्तिहरू हुनुहुन्न, उहाँ धेरै खोलादेखि धेरै माथि हुनुहुन्थ्यो। स्कुलहरूमा बच्चाहरू जुन हराउनु भएको छ, जुन हिसाबले अकल्पनीय घटनाहरू घटेको छ त्यो आफै पनि एउटा ठुलो एउटा त्यहाँ नागरिकहरूलाई यो बाढीले ठुलो धोका दिएको अवस्थाहरू छ। सूचना प्रवाह गर्ने गरेका छौँ, मैले अघि पनि भने नेपाल प्रहरीले जब यो कुरा टिमुरेमा थाहा भइसकेपछि यो चाहिँ तुरन्त हामीले नारायणघाटसम्मका टोलीहरूलाई चाहिँ एलर्ट राखेर रा, आम नागरिकलाई सूचित गराउन काममा खटाएको अवस्थाहरू छ। त्यसै क्रममा हामीले 28 जना प्रहरी कर्मचारीहरूलाई एउटा चाहिँ बेपत्ता

0: आएको अवस्थामा हामीले तिनजनाको सब फेला पार्नु परेको अवस्थाहरू छ। अब यो बाढीको जुन कुरा गर्नुभयो यहाँले, यो तयारीका कुराहरू पनि अब यसबाट हामीले लेसन लर्न गर्दै थप तयारी, अब यस्तो अवस्थामा के गर्नुपर्ने रहेछ, थप तयारी निश्चय नै गर्नुपर्ने देखिन्छ भने अहिले पनि हामी विदिन सेकेन्डदेखि हामी चाहिँ यो कुरा यो बाढीलाई सामना गर्नलाई यसमा चाहिँ कसरी हुन्छ खोज उद्धार राहतका कुराहरूमा, मेडिकल स्टेन्ट कुरा, सुरक्षा व्यवस्थाका कुराहरूमा प्रहरी महानिरीक्षकज्यू स्वयं सुरुदेखि नै आफ्ना सम्पूर्ण प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत सम्पूर्ण सिनियर जुनियर र आधारभूत तहका भाइ बहिनीहरूलाई परिचालन गर्नलाई र तालु गृह मन्त्रालय प्रधानमन्त्री मन्त्री परिषदको कार्यालयसँग समन्वय गर्ने कामहरूमा, आवश्यक निर्देशन लिने कामहरूमा स्वयं खटिएर तत्तत निकाय टिमहरू बनाएर हामी अगाडि बढेको अवस्थाहरू छ। यहाँले देखिराख्नु होला, आम नागरिकले देख्नुभएको होला, नेपाल प्रहरी संगठनले सीमित स्रोत साधनका बावजुद कति काम गरिरहेको छ, कसरी काम गरिरहेको छ भन्ने सन्दर्भमा हामीले भन्नु चाहिँ ठूलो संख्यामा हामीले उद्धार गरेको अवस्थाहरू पनि छ। राहतका कुराहरूमा पनि हाम्रो प्रभावकारी ढंगले प्रहरी परिचालन भएको अवस्थाहरू छ। सब व्यवस्थापन जो ज्यादै नै ठूलो च्यालेन्जको अवस्थाहरू छ, किनभने रसुवामा घटना घटेको छ, विभिन्न देश लगायत चाहिँ हाम्रै राज्यको हाम्रै देशको पनि विभिन्न ठाउँको व्यक्तिहरू त्यहाँ हराउनु भएको छ र निजहरूको भनौँ स्टबहरू भनौँ केही स्टबहरू चाहिँ उहाँ चाहिँ पश्चिम नवलपरासीसम्म अझ मित्र राष्ट्र भारतसँग फेला परेको अवस्थाहरू छ र त्यो स्टबलाई चाहिँ डिकम्पोजिङ भइरहेको हुन गइरहेको स्टबहरूलाई चाहिँ चाँडो झन्डा चाँडो पहिचान खुल्ने गरी पछि वैज्ञानिक परीक्षणबाट भए पनि पहिचान खुल्ने गरी सम्पूर्ण प्रमाणहरू सुरक्षित गर्नुपर्ने एकातिरको च्यालेन्ज छ भने अर्कोतिर कानूनी व्यवस्थाका कुराहरूलाई पनि पोटोकल्ली पनि यतालाई चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ। एउटा सानो मानव एउटा अङ्ग आंशिक अङ्ग फेला पर्दा पनि हामीले एउटा सबको रूपमा सबै कानूनी प्रक्रियाहरू एउटा चाहिँ वैज्ञानिक ढंगले त्यसमा चाहिँ व्यवस्थापन गरेका छौँ। हेर्नुहोस् नेपालका फोरेन्सिक विज्ञहरू मात्रै नपुगेर मित्र राष्ट्र भारत, कोरिया, सिङ्गापुर, चाइना लगायतको चाहिँ यो चाहिँ विशेषज्ञ टिमहरू, उद्धार टिमहरू, खोज टिमहरू नेपाल सरकार, नेपाल प्रहरी संगठनले चाहिँ समन्वयमा व्यवस्थापन गरेर काम अगाडि बढेको कुराहरू छ। अस्तिदेखि नै हामीले आम नागरिकमा हराइरहेको व्यक्तिहरूको आफन्तहरूलाई चाहिँ डिएनए प्रोफाइलिङ कसरी गर्ने, त्यो ब्लड स्याम्पलको लागि आह्वान गरेको अवस्थाहरू छ। विदेशी नागरिकहरूलाई यो यहाँ आइराख्नु पर्ने एउटा चाहिँ अप्ठ्यारो झन्झट मुक्त गराउनलाई उहीँबाट उहाँहरूले डिएनए प्रोफाइलिङ गरेर सो रिपोर्ट चाहिँ सफ्ट कपीमा नेपाल प्रहरीको एउटा वेबसाइट हामीले सार्वजनिक गरेका छौँ। त्यसको सहजीकरणको लागि हामीले फोकल पर्सनहरू दुईजना प्रहरी अधिकृतहरू खटाएको अवस्थाहरू छ र समग्र रूपमा टुरिस्टहरू जो एउटा करिब 600+ टुरिस्टहरू स्टिल हराइराख्नु भएको व्यवस्थापनको सन्दर्भमा, विभिन्न देशको चाहिँ नागरिकहरू हराइरहेको यो दुःखद बाढीको अवस्थाको सम्बन्धमा हामीले प्रभावकारी ढंगले एम्बेसी लगायतका ती आम ती हराइरहेका नागरिकहरूसँग 24 घण्टा चाहिँ समन्वयका कामहरू गरिरहेको अवस्थाहरू छ। मैले सूचना प्रवाहका कुराहरूमा आम संचारहरूसँग निरन्तर रूपमा सही सत्य सूचना प्रवाह होस् भन्ने सन्दर्भमा हामीलाई हाम्रो टिमै लागिरहेको अवस्थाहरू छ। अहिले भन्नु जाने नेपाल सरकारले एउटा चाहिँ पोर्टल एउटा चाहिँ गभर्मेन्ट पोर्टल चाहिँ सुरुवात गरेको अवस्था छ। अस्ति 2-3 दिन भयो, त्यसमा हामीले निरन्तर रूपमा सूचना दिइरहेछौँ। हाम्रो वेबसाइट मार्फत पनि निरन्तर रूपमा सूचना दिइरहेछौँ हाम्रो वेबसाइटमा जो अमूल्य छ बचाउन नेपाल सरकार, नेपाल प्रहरी सुरक्षा निकाय जुन सफल भएको छ, वास्तवमा यो आम विश्वलाई नै एउटा एउटा एउटा चाहिँ यो एउटा एउटा राम्रो चाहिँ हामीले लेसन पनि एउटा राम्रो चाहिँ एउटा उदाहरण पनि हामीले प्रस्तुत गर्न सफल भएका छौँ। हामी सबै त्यसमा गर्व गर्नुपर्छ र अन्य हराइरहेका व्यक्तिहरू खोजको लागि पनि नेपाल प्रहरी संगठन, नेपाल सरकार यसरी नै लागिरहेको समेत म निवेदन गर्न चाहन्छु यो सबै आम श्रोताहरूमा। र म श्रोताहरूमा अन्तिममा के भन्न चाहन्छु भने जुन हिसाबको यो विपद आइपर्यो यसमा जुन हिसाबले धैर्य धारणका साथ यहाँहरूले आफ्नो ठाउँबाट नागरिकको कर्तव्यको रूपमा एउटा चाहिँ सबैले प्रभावकारी ढंगले नेपाल प्रहरी संगठनलाई जुन सूचना दिई सहयोग गरी र हातेमालो गरी जुन एउटा खोज उद्धार राहत सुरक्षा व्यवस्थापन ट्राफिक व्यवस्थापनदेखि लिएर राहत यो जुन विभिन्न यो प्रभाव प्रभावकारी ढंगले काम गर्ने सन्दर्भमा जुन सपोर्ट भइरहेछ यसलाई निरन्तरता होस् र सूचनाका कुराहरूमा ख्याल गर्नुहोला र जुन हिसाबले यो अहिले अस्थायी आश्रय स्थलमा राखिएका व्यक्तिहरूको चाहिँ अधिकारका उहाँहरूका चाहिँ स्वास्थ्यका कुराहरू मनोवैज्ञानिकका कुराहरू उहाँहरूको मानसिकताका कुराहरूमा हामीले सामुदायिक क्रियाकलाप मार्फत हाम्रो डाक्टरहरू समेत पठाएर स्वास्थ्य जाँचका कुराहरू हामीले चाहिँ एउटा चाहिँ मनोचिकित्सा कर्मीहरूद्वारा चाहिँ उहाँहरूलाई परामर्श दिने कामहरू निरन्तर राखिरहेको छौँ निरन्तर गरेका छौँ। थप महिला प्रहरी कर्मचारीहरू हामीले पठाएका छौँ रसुवादेखि लिएर धादिङसम्म हामीले महिला प्रहरी कर्मचारीहरू पठाएको अवस्थाहरू छ र जो पहिचान नभएका शवहरूको व्यवस्थाको लागि पहिचान गर्न आउने आम नागरिक जो हराइरहेका व्यक्तिहरूको पीड़ामा नेपाल प्रहरी संगठनले सुरक्षा व्यवस्थादेखि लिएर त्यहाँ बस्ने बसोबासका व्यवस्थाहरू नुवाकोटदेखि लिएर धादिङदेखि लिएर रसुवा लगायत यो हाम्रो नागघाटसम्मदेखि लगायतका प्रहरीहरूले जुन प्रभावकारी ढंगले काम गर्नुभएको छ यो सबैले बुझ्नुभएको छ र अझै पनि हामी जो जुन व्यवस्थित तवरले राखेको शवहरू चाँडोभन्दा चाँडो डीएनए प्रोफाइलिङ म्याचिङ गरेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्न नेपाल प्रहरी संगठन आफ्ना सम्पूर्ण डाक्टर विशेषज्ञ फोरेन्सिक विशेषज्ञ र जुन मित्र राष्ट्रहरूबाट समेत सहयोगको रूपमा ल्याएका सबैलाई प्रभावकारी ढंगले परिचालन गरेर नेपाल सरकारमा माननीय गृहमन्त्रीज्यू सामान्य प्रधानमन्त्रीज्यूसँग आवश्यक निर्देशन समन्वय गर्दै नेपाल प्रहरी संगठनका प्रहरी महानिदेशकज्यू स्वयं खटिएको अवस्थाहरू छ यो यहाँहरूले बुझ्नुभएकै छ। अझै प्रभावकारी ढंगले यहाँहरूको साथ सहयोगका साथ आफ्नो कर्तव्यमा अहोरात र नेपाल प्रहरी संगठन चौबिसै घण्टा तल्लीन हुनेछ नागरिकको सेवामा विगतदेखि नै र यसमा यस्ता किसिमका एउटा विगतमा आम नागरिकको साथमा नेपाल प्रहरी संगठन आफ्ना सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई परिचालन गरेको छ काममा लागेको छ र यो दुःखद घडीमा यहाँहरूको साथमा छ यहाँहरूको संगमा छ र यहाँहरूको दुःखमा हामी दुःख चाहिँ व्यक्त गर्दछौँ। बहुत दुःख लागेछ धेरै दुःख लागेछ यो विषयमा र हामी हाम्रा प्रहरी कर्मचारीहरूलाई यसमा जुन विगतको विपदबाट पाठ सिक्दै र तालिम प्राप्त हामीले सम्पूर्ण जनशक्ति सँगसँगै स्रोत साधनहरू सँगसँगै हाम्रा K9 ड्रोन लगायत जुन हामीसँग भएका स्रोत साधनहरूलाई प्रभावकारी ढंगले परिचालन गरेका छौं।
1: हस् डेज साहब यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार
0: धन्यवाद। नेपाल प्रहरी संगठनले यो खोज उद्धार राहत स्वास्थ्यदेखि लिएर जुन यावत कामहरूमा जुन जिम्मेवारीका साथ पालन गरेको अवस्थाका कुराहरू आम नागरिकले जुन बुझ्ने जान्ने मौका पाउनुभयो त्यसको लागि यहाँको च्यानललाई यहाँलाई
1: नेपाली रेडियो रेडियोमा एफएमहरूमा जान्छ यो चाहिँ 350 रेडियो
0: हामी पनि निरन्तर रूपमा यसलाई सुन्छौँ र त्यही भएर यसलाई चाहिँ प्राथमिकताका साथ समय निकालेर भए पनि हामीले गरिरहेको प्रभावकारी ढंगको क्रियाकलापहरू सन्दर्भमा आम नागरिकलाई नेपाली रेडियो मार्फत यो बहस अन्तर्गत जानकारी होस् भन्ने सन्दर्भमा म उपस्थित भएर यहाँ चाहिँ यो कुराहरू व्यक्त गर्ने मौका पाएकोमा धन्यवाद।
1: थ्याङ्क यू डेसा। नमस्कार। उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका डीआईजी एवं प्रवक्ता अभिनारायण काफ्ले। आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ। विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: ए कान्छ, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
3: ल ल आमा, म तू गए तू आए।
2: होइन, आजै आइपुग्छस् र?
3: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर 6 शङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य, टेलिफोन नम्बर 0295701128, मोबाइल नम्बर 9852045741।
1: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका युवा नेता मनोज मणि आचार्य हुनुहुन्छ। उहाँ चाहिँ बाढी प्रभावित क्षेत्रमा पुगेर फर्किनु भएको छ। आचार्यजी, नेपालीले धेरै सुने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: धन्यवाद।
1: अब आचार्य सर, तपाईँ रसुवामा पुग्नुभयो, नुवाकोट कता कता जानु भएको छ, त्यहाँ चाहिँ होइन निकै भितण्डामा चाहेको छ महामारीले, प्रलय ल्याएको छ, त्यहाँ गएर त्यहाँको वस्तुस्थितिलाई हेर्ने हो भने त्यहाँको अहिलेको दयनीय अवस्था कस्तो छ?
4: एकदमै
0: भाद्र दस गतिको बाढीका कारण ठूलो मात्रामा मानवीय क्षति भौतिक संरचनाहरू नष्ट भएको छ। थुप्रै मानिसहरू अहिले पनि बेपत्ता छन्। सुरुङभित्र ठूलो मात्रामा चाहिँ मान्छेहरू रहेको कुराहरू पछिल्लो अपडेट पनि देखिन्छ। त्यहाँ पुग्दै गर्दा जो बित्नुभयो, जो हराइरहनु भएको छ, तर जो बाँचिरहनु भएको छ, घरबार विहीन भइरहनु भएको छ, सिङ्गो बजार सिङ्गो गाउँ चाहिँ के अरे अहिले बगर बनेको छ, त्यो अवस्था हेर्दै गर्दा अत्यन्त भाव्यल भएर हामी त्यहाँबाट फर्क्यौं र हामीले आफ्नो तर्फबाट गर्ने राहतहरू त्यहाँ विभिन्न होल्डिङ सेन्टरहरूमा बसिरहनु भएका आमा बुवाहरू आफ्नो परिवार हराएर नआएको खोजीमा आशामा बसिरहनु भएको छ। आफ्नो घर चाहिँ के अरे घरबिहीन भन्नुभएकाहरूको पीड़ा त्यहाँको अवस्था हेर्दै गर्दा एकदमै चिन्ताजनक अवस्थामा छ। आज चाहिँ 11 दिन भइसक्यो। यो 11 दिनसम्म पनि जाँदै गर्दा त्यहाँको अवस्थाले अत्यन्त चिन्तित बने देखिएको छ र राहतको कुराहरू पुगेको छ। तर सरकारले जति मात्रामा जति छिटो खोजी गर्नुपर्ने, जति छिटो मानव मान्छे बचाउनु पर्नेतिर लाग्नुपर्ने कुरामा केही सरकारी कमी कमजोरीहरू कता कता देखिएको चाहिँ हाम्रो आवास चाहिँ हामीले त्यहाँ पुगेर
1: होइन, अब त्यहाँ चाहिँ निकै गाह्रो स्थिति पनि छ। राहत वितरणको कुराहरू, संघ प्रदेश र स्थानीय तहको समन्वयका विषयहरूमा पनि केही आलोचनाहरू आइरहेका छन् र उद्धार गर्ने ठाउँमा पनि सरकारी मन्त्रीहरूदेखि लिएर अब केही भीआईपी वीवीआईपीहरू गइदिएर चाहिँ त्यहाँ निकै ठूलो अवरोध पनि हुने, अप्ठ्यारो परिस्थिति पनि सिर्जना हुने गरेको भन्ने खालका पनि कुराहरू सुनिन्छन्। तपाईँले के देख्नुभयो?
0: त्यो अब माथि त्यो चाहिँ देखियो। अब यो बढी मिडियाबाजी गर्ने स्टन्टबाज गर्नेहरूको देखियो। अब यो अहिले यो बेलामा काम गर्ने बेला हो। यो बेलामा चाहे हामी हौ चाहे जो जाँदा पनि हामीले आफ्नो न्यूज बनाउनलाई हामी त्यहाँ जाने होइन, साँच्चीकै मलमपट्टी लगाउन जाने हो त्यहाँ। तर अब त्यहाँ के भइरहेको छ भने अब त्यहाँ पुग्नुपर्छ भनेर सबै नेपालीको मन मनमा उठेको छ। पुग्नुपर्छ, के गर्न पाए हुन्थ्यो, के पुर्याउनु पाए हुन्थ्यो भन्ने आकांक्षा त्यसैभरिका आम नेपालीको देखिन्छ। आम नेपाली मात्रै होइन, विदेशी मित्र राष्ट्रहरू त्यहाँका आम नागरिकले पनि यो जुन यसपटकको बाढी जो अकल्पनीय छ, जुन मात्रामा जुन भाव आएर त्यत्रोको बस्ती नै उजाड बनाएको छ, यो नेपालको मात्रै विषय नरहेर यो अहिले संसारकै एउटा जलवायु परिवर्तनसँग जोडिएको विषय छ। यो हिमालय को रेन्जमा रहेको यो नेपाल को यसका कारण कार्बन उत्पादन गर्ने देशहरूले यसको बारेमा क्षतिपूर्ति दिनुपर्ने, यसको आवाज उठाउनु पर्ने, विश्व मञ्चमा उठाउनु पर्ने अवस्था एकातर्फ छ भने अर्कोतर्फबाट हामीले आम नेपाली नागरिकले प्रत्येक वर्ष प्राकृतिक विपदका कारण झेलिरहेको यो अवस्थाको दीर्घकालीन उपाय के हो त? यसमा हामी पनि कहीँ न कहीँ हाम्रा पनि कमी मानवीय कमी कमजोरी भए कि अब नदीले आफ्नो लय पकड्छ, त्यो नदीले पकडेको लयमा हामीले त्यहाँ चाहिँ आफ्ना मानवीय बस्तीहरू त्यहाँ रोड लगेर त्यहाँ हाइड्रो पावरहरू उत्पादन गरेर त्यसको त्यो वैज्ञानिक त्यो वस्तु प्राविधिक कुराहरू नजोडिकन यस्तो भयो कि यी यस्ता कुराहरूले आम समीक्षा आम चिन्ता र यसको चाहिँ मिठो चिरफार गरेर जानुपर्ने लेसनको रूपमा चाहिँ यो पछिल्लो बाढी पहिरोले पनि देखाएको मैले चाहिँ महसुस गरेको छु।
1: हामीसँग अब 47 हिम बमहरूमाथि खुकुरीको तरवार झुण्डी जस्तै छन्, सिरानीमै छन् होइन। हामीले अलिकति प्रभावकारी पूर्व तयारीका कुराहरूदेखि लिएर अलिकति राज्य संयन्त्रले पनि पटक पटक रूपमा विपत्ति आइसके पछाडि चाहिँ सबैका चेत खुल्छन्, तर विपत्ति बिस्तारै शान्त भइसके पछाडि कसैको पनि चेत नहुँदो रहेछ। यो सब व्यवस्थापनका निम्ति हामीसँग त्यो प्लास्टिक बेर्ने पनि रहेनछ। त्यसपछि अब यो व्यवस्थापनको पाटोमा पनि विभिन्न किसिमका आलोचनाहरू त भएका छन्, त्यो सामर्थ्य हामीसँग रहेनछ। यी यावत कुराहरूलाई हेर्ने हो भने यो महाविपत्तिबाट हामीले सिक्नुपर्ने पाठ, समग्र दलहरूले राज्य संचालकहरूले सिक्नुपर्ने पाठ के लाग्छ?
0: यो यो प्राकृतिक विपत्ति कुनै पनि व्यक्ति विशेष कुनै पनि पार्टी विशेषको नभएर आम नागरिकको विषय रह्यो. त्यसैले हामीले हाम्रो नेपाली कंग्रेस पार्टीले यो विपदको बेलामा हामी सरकारसँग साथसाथै छौं भनेर हाम्रो सर्वदलीय सभापति गगन थापाले यो सर्वदलीय बैठकहरूमा पनि भनिरहनु भएको छ, बोलिरहनु भएको छ. उहाँ आफै पनि केही दिन अगाडि धादिङ र नुवाकोट पुग्नुभयो भने हिजो मात्रै पनि रसुवा पुगेर राज्यले गरिरहेको कामहरू नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, आम भोलिन्टियर रूपमा काम गरिरहनु आउनुभएकाहरू र अहिले पछिल्लो पटक त विदेशबाट पनि प्राविधिक टोलीहरू आउनुभएको छ. अहिलेको रेस्क्यु हेर्दा हामीले दीर्घकालीन रूपमा यो नहोस् र यसको बेलाको पूर्व तयारीको अवस्थामा चाहिँ नेपालले त्यति धेरै तयारी नभएको अवस्था चाहिँ देखियो. तपाईँले भन्न तपाईँले जोड्न खोज्नुभएको मिठो लाग्यो मलाई कि यस्ता प्राकृतिक विपदहरू पर्दै गर्दा यससँग जोडिएका हाम्रा इक्विपमेन्टहरू के छन् त, हाम्रो होल के अरे स्टोर कति गरेका रहेछौँ त, सामान्य लास्ट चाहिँ के अरे बेर्ने चाहिँ के अरे हामीसँग प्लास्टिक पनि नआउनु भनेपछि त हाम्रो त के छ भने एउटा गाउँघरको भनाइ छ जब पऱ्यो राति तब बढी ताती भने जस्तो. अब समस्या भइसकेपछि अनि के लौन है के गरौँ है यो सामान छैन त्यो सामान छैन भनेर भनिरहेको यो नेपाली कल्चरलाई अब हामीले यो घटनाबाट चाहिँ हामीले सुत्नुपर्छ र समयमै जे पनि हुनसक्छ. यो पछिल्लो दिनमा हामीले 2072 भूकम्पमा हामीले त्यस्तो अथाह पीड़ा भोगेर भर्खरै उठ्न लागेको नेपाल कोविडले अलिकति हल्ला आयो र फेरि यो पटक चाहिँ रसुवा नुवाकोट र धादिङमा हुँदै गयो होला यो बाढी पयो बाढी, तर देशैभरिका मान्छेहरू त्यहाँ चाहिँ के अरे के अरे धर्म गर्न मानसरोवर जाने यात्रुहरू, गोसाईकुण्ड धर्म गर्न जाने यात्रुहरू, त्यहाँ चाहिँ नाकामा चाहिँ सामान लिन जाने मान्छेहरू, त्यसरी हाइड्रो पावरमा काम गर्न जाने प्राविधिकदेखि लेबरदेखि देशैभरिका मान्छेहरू हतात हुनुभएको छ. चाहिँ त्योबाट चाहिँ त्यसले आक्रान्त हुनुभएको छ. कुनै जिल्ला छैन कि जहाँ त्यो घटना नपरेको. त्यसैले यो नै योबाट हामी देशैभरि आज देश रोएको छ. आज देशभरका नागरिकले यो चाडबाड नजिकैको चाडबाडलाई चाहिँ खुसी साथ नमनाइकन पनि त्यो दुःखमा आँसुको चाहिँ के अरे सीमा नै छैन, चाहे परिवारभित्रका होस् वा परिवारभित्र नपरे पनि त्यो प्रत्यक्ष देखेर अनुभूति भएको यसपल्ट आम नागरिकले चाहिँ त्यो देखिरहेको अवस्था छ. यो बेलामा हामीले अब यो वा त्यो नभनिकन, यो दल वा त्यो दल नभनिकन चुनावमा प्रतिस्पर्धा गरेर छोडिदिनुहोस् त्यो 5 वर्षमा एकपटक आउने चुनावमा, तर देशलाई समृद्धि बनाउने, देशलाई यस्ता आपद विपद परेको बेलामा सँगसँगै जाने, राज्यले पनि सबैले जोडेर लैजाने, राज्यका संरचनाहरू पनि दलीयको के अरे छायामा नपरिकन काम के अरे सहज ढंगले गर्ने वातावरणको जो हामीले सिस्टम बसाल्यो भने आगामी दिनको लागि सहज हुन्छ भन्ने चाहिँ मलाई लाग्दछ.
1: अब एउटा कुरा चाहिँ अब जाँदा जाँदा के बताइदिनुहोस् भने अब राष्ट्रिय एकता, दलहरूको एकता र यो संघ प्रदेश र स्थानीय तहको ऐक्यबद्धतादेखि लिएर चाहिँ यो संयन्त्र कतिको चुस्त रूपमा चाहिँ परिचालित बन्यो यो बीचमा.
0: अब यसलाई चाहिँ हामीले प्रारम्भिक यति मात्रै भनौँ कि एकद्वार प्रणाली मार्फत काम गर्न कामहरू सुरु भएको देखिँदै गर्दा स्थानीय तहमा अलिअलि कामहरू अलि झन्झिलो कामहरू स्थानीय तहले काम गर्न गाह्रो भएको छ. स्थानीय तहले नै यस्तो बेलामा अधिकार अलिक धेरै दियो भने छिटो रेस्क्यु हुने, छिटो चाहिँ पत्ता के अरे त्यसको चाहिँ त्यसको चाहिँ निदान हुने र त्यसले चाहिँ के अरे छिटो पीडकहरूले छिटो चाहिँ राहतको महसुस हुने हुन्छ जस्तो लाग्छ. अब संघले चाहिँ धेरै हस्तक्षेप गरेर एकदार प्रणाली मार्फत भइरहँदै गर्दा अब मैले हेरेँ म आफै जाँदै गर्दा विदुर चाहिँ आर्मी क्याम्पभित्र हेलीहरू बसेका छन्, निश्चित चाहिँ के अरे निश्चित व्यक्तिको निश्चित परिचालित भएका छन्, आम नागरिकहरू बाहिर आफ्नो आफ्नो चाहिँ गुमाएका नागरिकको फोटो समाएर भित्तामा टाँसेर बसेका छन्, त्यसको एकसिसी त्यहाँ मैले धेरै देखेन. अब यसले के हुन्छ भने यो त आम नागरिकको कुनै पनि नागरिकको सेवाको लागि स्थापित भएका संरचनाहरू नै, चाहे नेपाली सेना बनाऊ, चाहे नेपाली प्रहरी बनाऊ, चाहे सशस्त्र प्रहरी बनाऊ, चाहे जननिर्वाचित जनप्रतिनिधिहरू
4: नै नागरिकप्रति उत्तरदायी हो नि, तर नागरिकहरूले त्यो पीडा त्यो छटपटावट त्यो चाहिँ देखिएको अवस्था छ। यसले योबाट हामीले सिक्नुपर्छ। यो आम प्रहरीहरू आम सेनाहरू नभएका देशहरू पनि छन् नि त, त्यसले पनि त तिनले त्यहाँका नागरिकहरूको पनि गतिविधिहरू भइरहेको छ नि। त्यसले यो नागरिक यो त्यो तपाईँ अलिकति बढी टाइट गरेर अलिकति त्यो चाहिँ त्यो कुराले पनि अलिकति कता कता अप्ठ्यारो अल्झनहरू पनि देखिरहेका छन्। त्यसैले अब गइरहेका आम नेपाली सेना नेपाल प्रहरी शस्त्र प्रहरी जे गरिरहनु भएको छ त्यो एकदमै सम्मानयोग्य छ, एकदमै उहाँहरूले गरिरहनु भएकोमा अझ हामीले हौसला दिन जरुरी छ। त्यो उहाँहरूले लडिरहनु भएको छ, फिल्डमा खटिरहनु भएको छ, उहाँहरूले अझै पनि हौसला दिनुपर्ने बेला हो, टिका टिप्पणी गरिहाल्नुपर्ने बेला चाहिँ होइन। तर के चाहियो भने तल्लो तहका मान्छेहरूले सेवा र सुरक्षा दिने नाममा चाहिँ नागरिकलाई चाहिँ अलिकति चाहिँ अलिक निषेध अनि नागरिकले अलिकति अप्ठ्यारो महसुस भएको चाहिँ हामीले देखिरहेका छौँ। यसमा चाहिँ हामीले करेक्सन गर्न चाहिँ जरुरी छ।
1: हस् आचार्यजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
4: धन्यवाद।
1: उहाँ हुन्छ नेपाली कंग्रेसका उपनेता मनोज बले आचार्य। आज श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
3: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ।
1: जीवन रञ्जनको क्षति होइन, गोरेटोको बाटोको घाटोको अवस्था कस्तो छ अहिले?
5: अब मेरो सबैभन्दा बढी असर गरेकै पालिका हो गोसाइकुण्ड गाउँपालिका। त्यसमा पनि वार्ड नम्बर 2 जो रसवागढी लगायतका धेरै व्यावसायिक क्षेत्र भएको स्थान हो, त्यहाँ लगभग 250 घरहरू थियो। ती घरहरू मलाई लाग्छ तपाईँको चाहिँ हामी 2-3% बाँकी होला, अरू केही छैन। त्यहाँको जनसङ्ख्या 550 थियो लोकलहरू मात्रै, त्यसमा लगभग 203 अस्तिसम्मको डाटामा 203 चाहिँ मिसिङ छ, सबै फेला परिसक्यो। केही काठमाडौँ थियो, केही विदेशमा थियो, अब कतिवटा त मिसिङै छ भने पछाडि अब त्यसको मानवीय क्षतिको हामीले कल्पना गर्न पनि सकिँदैन। अब यो पूर्वाधारको हिसाबले यो रसवागढी नाका यो बोर्डरको नाका थियो, त्यहाँ तपाईँको त्यो धेरै ठुला ठुला संरचनाहरू निर्माण गरिएको थियो नेपाल सरकारबाट पनि र निजी क्षेत्रहरूबाट पनि, ठिक निकै ठुलो तपाईँको चाहिँ लगानी भएको थियो। अब त्यसको त अहिले हामीले डाटाहरू निकाल्दैछौँ कति के क्षति भयो भन्ने कुरा, र त्यहाँ कैलाश मानसरोवरको मुख्य प्रवेशद्वार भएको कारणले कयौँ तपाईँको चाहिँ कैलाश मानसरोवर जाने विभिन्न नेपाल लगायत विभिन्न विदेशी मुलुकका नागरिकहरू हुनुहुन्थ्यो, उहाँहरूले गरेको कारोबारलाई मात्रै कुरा गर्ने हो भने एउटै मात्रै होटेलमा तपाईँको चाहिँ लाखौँको दिनमा कारोबार हुन्थ्यो। ती कुराहरू त्यसै गरी बैङ्कहरू थियो तपाईँको चाहिँ 7-8 बैङ्कहरू शाखा बैङ्कहरू जो एकदमै भन्सारको चाहिँ कार्य गर्नको लागि चाहिँ लागि पर्या बैङ्कहरू थियो, भन्सार कार्यालय थियो, इमिग्रेसन त्यही थियो। अब सडकको कुरा गर्नुपर्दा अब चाइना सरकारले भर्खरै स्तरोन्नतिको लागि तयारी गरिराखेको पूर्वाधार निर्माणहरू थियो, त्यो सबै अब हामीले त्यसको डाटा निकाल्दैछौँ। त्यसलाई अब कसरी व्याख्या गर्ने हेर्नुहोस्, त्यो वास्तवमा ठुलो क्षति छ। त्यो सँगैसँगै तपाईँको वार्ड नम्बर 5 हो जो गोसाइकुण्ड गाउँपालिकाको स्याफ्रू बेन्चीको 3 बजार गाउँहरू हो, एउटा पुरानो बजार जुन हामीलाई हाम्रो लोकल भाषामा वङ्बी भन्छौँ, र त्यसै गरी खम्बटार र त्यसै गरी बजार, यो 3 क्षेत्रको 2 त तपाईँको खम्बटार र वङ्बीको त लगभग 100% नै जन र धनको क्षति भइसकेको छ, र बजारको चाहिँ तपाईँको चाहिँ 80% चाहिँ धनको चाहिँ जन र धनको क्षति छ। त्यो पनि एउटा पर्यटकीय गन्तव्य स्टार्टिङ एउटा पोइन्ट हो जहाँ ठुला ठुला पूर्वाधारहरू निर्माण गरिएको थियो, तपाईँको चाहिँ निजी तपाईँको चाहिँ बैङ्कहरू 2 थियो, एउटा चाहिँ सरकारी बैङ्क थियो जो चाहिँ सरकारी बैङ्कमा चाहिँ खासै त्यति साह्रो क्षति पुगेको छैन, 2 तपाईँको चाहिँ प्राइभेट बैङ्कहरू पूर्ण रूपमा ध्वस्त छ, ठुला ठुला समर्थनहरू निर्माण गरेको त्यहाँबाट मात्रै लगभग 250 जनाको चाहिँ लासहरू निकालेको छ अझै।

0: जोड्नलाई निकै कठिन छ. अब त्यहाँ राहत सामग्री पुर्याउने भनेको हवाई मार्फतै हो. अब त्यो हवाई पनि कतिसम्मको हामी उपलब्ध गराउन सक्छौँ. संघ सरकारले पनि अब अहिले र प्रदेश सरकारले पनि तपाईँको यो उद्धार सँगैसँगै राहतलाई सँगै लिन थालेको छ, गइरहेको छ. त्यस कारणले अलिकति प्रायोरिटी कम पनि पर्न सक्छ राहतलाई. तर जति पनि राहतहरू छ, रोड एक्सेस भएको ठाउँमा आएर थुप्रिएको छ र त्यहाँबाट रोड एक्सेस अलिक कम भएको, रोड एक्सेस नपुगेको ठाउँमा त पुग्नलाई गाह्रो भइरहेको छ. हामीले पनि त्यसमा धेरै कोसिस गरेका छौँ. जस्तै राहत सँगैसँगै त्यहाँका केही तपाईँको गाउँहरू बस्तीहरूमा बत्ती अहिलेसम्म नपुगेको कारणले त्यहाँका स्थानीयहरूले चाहिँ आफन्तहरूलाई अथवा केही समस्याहरू यो पर्दाखेरि चाहिँ तपाईँको सम्पर्क गर्नको लागि निकै कठिन भइरहेको छ. त्यसको वैकल्पिक व्यवस्था के गर्न सकिन्छ भनेर हामी त्यसमा लागिरहेका छौँ. र हामीले जुन जुन बेलामा जस्तो खालको चाहिँ के भन्छ हेलियर आउँछ उहाँहरूलाई रिक्वेस्ट गरेर त्यहाँबाट हामीले केही राहत सामग्रीहरू चाहिँ पुर्याउने कामहरू भइरहेको छ. तर केही समय पछाडि मलाई लाग्छ हामीले राहत सामग्री सम्बन्धित स्थानमा पुर्याउन सकेन भने त्यहाँका मानवहरूलाई ठूलो समस्या आउन सक्छ सर.
1: अब त्यहाँको स्वास्थ्य अवस्था के छ र अहिले जेन थिएन अब आफूसँग भएको कुरा त खाइ नै रहेका होला नि होइन. तैपनि अब आउने सम्भावना चाहिँ अब दीर्घकालीन रूपमा वा चाहिँ केही समयपछि आउने त्यहाँको आपतको स्थिति कस्तो छ, के अभाव हुन सक्छ त्यो ठाउँमा?
0: अब सबैभन्दा ठूलो कुरो अभाव त्यहाँ के हुन सक्छ भने जो जो साथीहरू स्थानीयहरू त्यहाँ चाहिँ हामीले सुरक्षित स्थानमा हुनुहुन्छ, मलाई लाग्छ अब हुन त यो प्रकृति प्रलय विपत्तिको चाहिँ आकलन त गर्न सकिँदैन. तर बाढीबाट चाहिँ उहाँहरू सुरक्षित हुनको लागि चाहिँ जुन जुन स्थानमा हामीले उहाँहरूलाई राखेका छौँ अथवा बस्नु भएको छ, अब त्यही स्थानमा उहाँहरू बसिरहँदाखेरि अब बिस्तारै भोलि पर्सि खाद्यान्नको अभाव हुन सक्छ. अनि त्यसै गरी दीर्घ रोगीहरू हुन्छ जो उहाँले नियमित रूपमा औषधिहरू सेवन गरिराख्नु भएको छ. अनि त्यसै गरी महिलाहरू अनि तपाईँको बालबालिकाहरू अपाङ्ग साथीहरूको अलि समस्या हुन सक्छ. र जो हामीले उद्धार गरेर ढुन्चे हुँदै काठमाडौँमा ल्याइपुर्याएका टिमुरे र स्याप्रोभेन्सीका साथीहरू हुनुहुन्छ, उहाँहरू दुईटा गुम्बामा अहिले रहनु भएको छ. यो तपाईँको चाहिँ स्वयम्भूको यालो गुम्बा र त्यही स्वयम्भूमै मुस्ताङ गुम्बा दुईटा छ. त्यहाँ दुईटा क्षेत्रमा हामीले राखेका छौँ. उहाँहरूको अहिलेको बसाई एकदमै कठिन छ, किनभने त्यहाँ तपाईँको महिला पनि त्यही छ, पुरुष पनि त्यही छ, अपाङ्ग पनि त्यही छन्, बालबालिकाहरू पनि त्यही छ, ज्येष्ठ नागरिकहरू पनि त्यही छ. त्यहाँ उहाँहरूलाई एकदमै गाह्रो हुन सक्छ, किनभने एउटा त आफ्नो के अरे प्राइभेसीको कुरा होला, दोस्रो कुरा तपाईँको चाहिँ कति आफ्नो परिवारहरू गुमेको छ उनीहरूलाई चाहिँ सामाजिक के अरे मानसिक हिसाबको चाहिँ के भन्छ प्रेसरहरू जसले गर्दा मनोसामाजिक परामर्शहरूको जुन जरुरीहरू पर्न सक्छ, यी कुराहरू एकदमै अहिले तत्कालको उसमा चाहिँ भयाव देखिन्छ भने भोलि गएर लामो समयसम्म फेरि पनि हामीले ती बस्तीहरूलाई चाहिँ बस्न योग्य बसाउन सकेन भने यसले चाहिँ दीर्घकालीन रूपमा एक त हाम्रो यो भाषा संस्कृति रीतिरिवाज र हाम्रो सम्बन्ध र जेनेरेसनै हाम्रो त्यहाँ ग्याप हुन सक्छ होइन. यसको पनि ठूलो चिन्ता छ हामीलाई. तर त्योभन्दा अगाडि चाहिँ यी कुराहरू तत्कालै चाहिँ कसरी समाधान गर्ने भनेर म धेरै निकायहरू क्षेत्रहरू संघ सरकार प्रदेश सरकार र विभिन्न निजी क्षेत्रहरू सरकार गैर सरकारी संस्थाहरूसँग एकदमै नियमित सम्पर्क र छलफलमा छौँ र यसलाई तत्कालै समाधान गर्नुपर्ने र दीर्घकालीन रूपमा समाधान गर्न सकिने सम्भावनाहरू र त्यसको चाहिँ पहलहरू हामी गरिराखेका छौँ.
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. हजुरज्यू नमस्कार. उहाँ हुनुहुन्थ्यो पैसाङ लुर्पू तामाङ गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष आदरणीय श्रोता. नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु. नमस्कार.

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैंची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैंची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, सैनपुर नगरपालिका 1, 2 र 4, पाँचखप नगरपालिका 1 र 9, खाँदबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, सिसिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्फा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैंची भट्टी निर्माण कार्यक्रम, अलैंची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैंची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण। सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खाँदबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैंचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखुवा सभा 029562855, भोजपुर 029420049, नवीन कुमार दागी संखुवा सभा मोबाइल नम्बर 9852055079, जुनिता राई भोजपुर मोबाइल नम्बर 9852077376, इमेल pmamp.piu.sankhuasabha@gmail.com, वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 9 AM
3: अहिले बिहानको 9 बज्यो।

0: अमेरिकी डलर सहयोग गर्ने भएको छ। बाढ़ीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याएपछि 900 भन्दा धेरै कर्मचारी तथा श्रमिकको अवस्था अझै थाहा हुन सकिरहेको छैन। सुरुङ भूमिगत विद्युत गृह कार्यालय तथा आवास क्षेत्रमा फँसेकाहरूको खोजी काम भइरहेको नेपाली सेनाले जनाएको छ। खोजीको क्रममा हिजो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जीवितै उद्धार गरिएको थियो भने एउटा शव फेला परेको थियो। त्रिशुली 3A सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र प्राविधिक सहित 93 जनाको संयुक्त उद्धार टोली परिचालन गरी खोजी र उद्धारको काम भइरहेको छ। 2 कर्मचारीको जीवित उद्धारले उद्धार टोलीको प्रयासलाई थप नयाँ आशा दिएको भए पनि सुरुङभित्रको अवस्था अझै चुनौतीपूर्ण छ। त्रिशुली 3A अझै 39 जना सम्पर्कविहीन छन्। त्रिशुली 3B आयोजनामा आयोजनाको कार्यालय र कर्मचारी आवास क्षेत्र पहिचान भएको छ। ती संरचनासम्म पुग्ने बाटो बाढ़ीले क्षति गरेकोले एक्सकाभेटरबाट बाटो खन्ने र माटो तथा ढुंगा पन्छ्याउने काम भइरहेको छ। त्रिशुली 3B 191 जना सम्पर्कविहीन छन्। रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्रबाट यसअघि नै 2 शव फेला परिसकेका छन्। माथिल्लो त्रिशुली 1 आयोजनामा पनि खोजी काम भइरहेको सेनाले जनाएको छ। यो आयोजनामा कार्यरत 557 जना श्रमिक तथा कर्मचारी अझै सम्पर्कविहीन छन्। चिलिमी जलविद्युत आयोजनामा पनि नेपाली तथा विदेशी विशेषज्ञ सहितको संयुक्त टोलीले खोज तथा उद्धारको काम गरिरहेका छन्। त्यहाँ 6 सम्पर्कविहीन छन्। उनीहरू भूमिगत विद्युत गृहमा फँसेको अनुमान गरिएको छ। रसुवागढ़ी जलविद्युत आयोजनामा 93 जना सम्पर्कविहीन रहेकोमा उनीहरूको पनि खोजीको प्रयास भइरहेको छ। लाङटाङ र चिलेमेमा सुरुङभित्र क्यामेरा तथा प्राविधिक उपकरण मार्फत खोजी तथा माथिल्लो त्रिशुली 1 वैकल्पिक सुरुङ मार्फत प्रवेश गर्ने प्रयासलाई थप प्रभावकारी बनाउने गरी काम भइरहेको जलविद्युत आयोजनाले जनाएका छन्। रसुवाको भोटेकोशी नदीमा गएको 10 आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 1294 जनाको शव फेला परेको छ भने 5053 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 5053 जना अझै सम्पर्कविहीन रहेका हुन्। 13095 जनाको भने उद्धार भइसकेको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाएको प्राधिकरणले जनाएको छ। यसैबीच संयुक्त राष्ट्रसंघले भोटेकोशी बाढ़ीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि 4,96,00,000 अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ। राष्ट्रसंघले 4,96,00,000 अमेरिकी डलर अर्थात झण्डै 7,49,00,000,000 रूपियाँ बराबरको सहयोग उपलब्ध गराउने गरी मानवीय सहायताका साझेदार निकायसँग अपील गरेको हो। भोटेकोशी तथा त्रिशुली नदीमा बाढ़ी र पहिरोबाट प्रभावित 84,000 भन्दा धेरै नागरिकसम्म जीवन रक्षक सहायता पुर्याउन अन्तर्राष्ट्रिय निकायसँग राष्ट्रसंघले अपील गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद शुरू हुनु अघिका लागि 4 योजनालाई यो सहयोग रकमले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपालमा रहेको राष्ट्रसंघको कार्यालयले जनाएको छ। नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लीला पीटर्स याहिरीले यो सहयोग अपीलको मुख्य प्राथमिकता सरकारकै नेतृत्वमा हिउँद लाग्नु अघि सबैभन्दा दुर्गम बस्तीसम्म ओत, उपचार, सफा पानी र नगद सहयोग पुर्याउनु रहेको बताउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 2 परेवावीर सड़क खण्डमा मरमत गर्न आज 12 गाड़ी पूर्ण रूपमा बन्द गरिएको छ। बिहान 6 बेलुका 6 एम्बुलेन्स र सब वाहन बाहेक अरू सबै गाड़ी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवावीरको सड़कमा क्षति पुगेपछि अहिले यो सड़क खण्डबाट एकतर्फी रूपमा गाड़ी सञ्चालन हुँदै आएका थिए। क्षतिग्रस्त सड़कको आवश्यक मरमत गर्न गाड़ी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिकाको कृष्णवीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवाङ खोला र थाक्रे 2 कमेरीवीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। कृष्णवीरमा पनि सड़क खुलाउने गरी काम भइरहेको छ। कृष्णवीरमा सड़क भाड़ी भासिएपछि काठमाण्डौ हेटौड़ा जोड्ने सड़कमा गाड़ीको चाप बढ़ेको छ। त्रिभुवन राजपथसँगै भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली तथा फाखेल मार्गमा अत्यधिक चाप बढ़ेको हो। पृथ्वी राजमार्ग लामो समय खुल्ने सम्भावना नदेखिएपछि बागमती प्रदेश सरकारले भीमफेदी, कोगटे, इप्पा, सिस्नेरी खण्डलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने गरी तयारी थालेको छ। प्रदेश सरकारका अनुसार यो सड़कको मरमत तथा स्तर उन्नतिका लागि चालू आर्थिक वर्षमै बजेट विनियोजन भएको छ। सड़कको अवस्था हेरेर तत्काल आवश्यक मरमतको काम अघि बढ़ाई गाड़ी आवागमन योग्य बनाउने तयारी भएको प्रदेश सरकारले जनाएको छ। यो सड़क सञ्चालनमा आएपछि हेटौड़ा काठमाण्डु आवागमनका लागि थप विकल्प उपलब्ध हुने तथा पृथ्वी राजमार्ग लगायत मुख्य सड़क अवरूद्ध भएका बेला यात्रु तथा गाड़ीलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउन सहज हुने अपेक्षा गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-625-94, 98510-5424।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यत्य प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा हिजो पहिरोले थुनिएको चौलानी चमेलिया नदीमा तत्काल जोखिम नरहे पनि सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले उज्यालोलाई दिनुभएको जानकारी अनुसार पहिरोले आधा थुनिएको नदीको भागबाट निरन्तर पानी बगिरहेको छ, तर थप पहिरो खसेमा नदी पूरै थुनिन सक्ने भएकोले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहिरहन उहाँको आग्रह छ। अहिले आत्तिन नपर्ने तर सावधानी भने अपनाइरहनुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भएको छ। आज मधेस प्रदेश बाहेक अरू प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग, कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रका धेरै ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ, अरू केही ठाउँमा पनि हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज बिहान चितवनको त्रिशुली कालीखोला क्षेत्र पर्वत लमजुङ लगायत एक दुई ठाउँमा पानी परेको थियो। गैराती सबैभन्दा धेरै पाल्पाको अर्चालीमा 70 मिलिमिटर भन्दा धेरै पानी परेको छ। भोटेकोशी नदीमा तत्काल ठूलो बाढ़ी आउने सम्भावना नदेखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनिया समकक्षी निकायहरूले उपलब्ध गराएको सूचना अनुसार बाढ़ीको सम्भावना नरहेको महाशाखाको भनाई छ। फेरि बाढ़ी आउने सम्भावनाबारे जानकारी माग गर्दै विभिन्न माध्यमबाट धेरै फोन सम्पर्कहरू प्राप्त भएका र चिनिया समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गर्दा तत्काल ठूलो बाढ़ी आउन सक्ने सम्भावना नदेखिएको महाशाखाले स्पष्ट पारेको छ। अहिले हल्लाका पछि लागेर नआत्तिन पनि महाशाखाले अनुरोध गरेको छ। पुष्टि नभएका सूचना तथा हल्लाका आधारमा नआत्तिन तथा संयमित रहन भन्दै महाशाखाले बाढ़ीको सम्भावना देखिएमा एसएमएस मार्फत पूर्व सूचना पठाउने पनि जनाएको छ। अंग्रेजसँगको युद्धमा नेपाली फौज विजय भएको दिनको सम्झनामा आज पाल्पाको तानसेनमा श्री सात रण उजेश्वरी भगवती जात्रा मनाइँदैछ। जात्राको अघिल्लो दिन रातभर जागराम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानैदेखि पूजा गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूर जात्रा गर्दै रथलाई बजार परिक्रमा गराउने चलन छ। नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कणेल उदीर सिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन शुरू गरेको यो जात्रा हरेक वर्ष मनाउने गरिन्छ। अब विदेशको खबर। चीनको दक्षिण पश्चिम सिजाङ स्वायत्त क्षेत्र चीन नेपाल सीमाको गिरोङ क्षेत्रमा पहिरोपछि आएको बाढ़ीका कारण ज्यान गुमाउनेहरूको संख्या 31 जना पुगेको छ। गएको अगस्त 26 तारीख अर्थात भदौ 10 गते बुधबार आएको पहिरोमा ज्यान गुमाउनेहरूको संख्या 31 पुगेको स्थानीय विपद व्यवस्थापन तथा उद्धार केन्द्रलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। कमाण्ड सेन्टरका अनुसार पहिरोपछि आएको ठूलो बाढ़ीबाट 531 जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य भइरहेको छ। उद्धार कर्मीले 987 वटा व्यक्तिगत सामान भेट्टाएको समेत बताएका छन्। हिमाली क्षेत्रमा हिमचट्टान सहितको पहिरोको आज 11 दिन भइसकेको छ। अब एउटा खेल खबर। इंग्लिस प्रिमियर लीग फुटबलमा गैराती भएको खेलमा लिभरपूलले इप्स्विच टाउनलाई 2 गोलले हराएको छ। लिभरपूलको जितमा दुवै गोल अलेक्जेन्डर इसाकले गरे। नयाँ प्रशिक्षकमा एन्डोनी इराओला आएता लिभरपूलको यो पहिलो जित हो भने यसले उनलाई ठूलो राहत दिएको छ। यसअघि लिभरपूलले लीगमा न्यूक्यासल युनाइटेड र नटिङ्गम फरेस्टसँग 2-2 गोलको बराबरी खेलेको थियो। 3 खेलमा 1 जितसहित लिभरपूलको 5 अंक भएको छ। त्यस्तै पहिलो खेल जितेको इप्स्विच टाउनले लगातार 2 खेल हारेको छ। इप्स्विच टाउन 3 अंक सहित तालिकाको 13 स्थानमा छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जल विद्युत आयोजनाका सुरुङमा उद्धारको प्रयास चल्दै भोटेकोशी बाढ़ीबाट अहिलेसम्म 5,053 जना सम्पर्कविहीन। संयुक्त राष्ट्रसंघले नेपाललाई 4,96,00,000 अमेरिकी डलर सहयोग गर्ने। गाड़ी आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत गरिँदै काठमाडौँ हेटौडा सड़कमा चाप बढ़ेपछि अर्को वैकल्पिक मार्ग सञ्चालनको तयारी। चौलानी नदीमा तत्काल जोखिम नभए पनि सतर्क रहन दार्चुला प्रशासनको आग्रह। आज मधेस प्रदेश बाहेक अरू प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। चीनको सिझाङ क्षेत्र बन्दरगाहमा पहिरोबाट ज्यान गुमाउनेको संख्या 31 पुग्यो। सम्पर्कविहीन 531 जनाको खोजी चल्दै। र प्रिमियर लीगमा लिभरपुलले इप्स्विच टाउनलाई 2 गोलले हरायो।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: सागे नदीको सिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भेटभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481, वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। ललितपुरको पाटन आज जात्रामय बनेको छ। आज पाटनका विभिन्न ठाउँमा रहेका कृष्ण मन्दिर परिक्रमा गर्न कृष्ण पूजा शुरू भएको छ। पाटनका विभिन्न ठाउँमा रहेका कृष्ण मन्दिरलाई आफ्नो इच्छाले विभिन्न खानेकुरा वा पूजाका सामान चढ़ाएर गरिने नगर परिक्रमा नै कृष्ण पूजा हो। यो पूजामा सहभागी हुने 100 भन्दा बढ़ी भाग सामान बोकेर नगर परिक्रमा गर्दैछन्। बिहान 6 बजे पाटनको पूर्णचण्डी मन्दिरबाट शुरू भएको यो यात्रा निरन्तर नगर परिक्रमा गरेर बेलुका 6 बजे त्यही ठाउँमा आएर सकिनेछ। यो यात्रा ललितपुरको लुबु, सानो गाउँ, ठेचो लगायत विभिन्न ठाउँमा फरक फरक मनाउने परम्परा छ। यस्तै मंगल बजारमा आज बिनदेव अर्थात भीमसेनको जात्रा हुँदैछ। भीमसेनलाई शुभ देवताका रूपमा पूजा गर्ने परम्परा छ। पाटनवासीले भीमसेन जात्रालाई रातो मच्छिन्द्रनाथ जात्रा पछिको दोस्रो ठूलो जात्राका रूपमा मान्ने गरेका छन्। ललितपुरको मंगल बजारमा रहेको भीमसेनका मूर्तिहरूमध्ये पित्तलको मूर्तिलाई खटमा राखेर बेलुका 7 बजेपछि नगर परिक्रमा गराइन्छ। खटको अगाडि र पछाडि मानिसहरू धूप बालेर जात्रामा सहभागी हुन्छन्। भीमसेनलाई बालेको धूपबत्ती घर लगेर पूजा स्थानमा राखेमा शुभ हुने जनविश्वास छ। विशेष गरी नेवार समुदायमा भीमसेनलाई व्यापार व्यवसायका देवताको रूपमा श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ। यो जात्राले धार्मिक आस्था र व्यापारिक समृद्धिको कामनासँगै पाटनको मौलिक सांस्कृतिक परम्परालाई समेत निरन्तरता दिँदै आएको छ। भक्तपुरमा जनै पूर्णिमाको दिनदेखि शुरू भएको गाई जात्रा पर्व सम्पन्न भएको छ। 8 रात 9 दिनसम्म चल्ने यो जात्रा हिजो कृष्ण जन्माष्टमीको दिन कृष्णलाई नगर परिक्रमा गराएर सम्पन्न भएको हो। जनै पूर्णिमाको भोलिपल्ट गाई जात्राका दिन दिवंगत व्यक्तिको सम्झनामा गाई जात्रा निकाल्ने भए पनि अन्य दिनमा भने घिन्ताङ घिसी नाच र व्यङ्ग्य प्रस्तुत गर्दै भक्तपुरमा 7 दिनसम्म गाई जात्रा मनाउने गरिन्छ। हिजो भक्तपुरमा परम्परागत पहिरन हाकु पटासी लगाएर लामबद्ध सयौं महिला र पुरूषले दौरा सुरुवाल लगाएर बाजा गजा सहित नारायणलाई बत्ती बालेर नगर परिक्रमा गरिएको थियो। र ललितपुर महानगरकी 106 वर्षीय ज्येष्ठ नागरिक मनमाया महर्जनको निधन भएको छ। वहाँको हिजो बिहान निधन भएको हो। दुर्लभ महाद्वीप रथारोहण भइसकेका वहाँको पार्थिव शरीरलाई ललितपुर महानगरपालिकाका मेयर श्रीबाबु महर्जनले श्रद्धांजली व्यक्त गर्नुभयो। मनमाया महर्जनको विशेष सम्मानमा महानगरपालिकाले गएको वर्ष कार्यक्रम आयोजना गरेको थियो। ललितपुरको अखाटोलका महर्जनको अनुभव र ज्ञान नयाँ पुस्ताका लागि महत्वपूर्ण सामग्री हुने मेयर महर्जनले बताउँदै त्यसको संरक्षण गर्नु पनि सबैको कर्तव्य भएको बताउनु भएको छ। मनमायाका नाति विक्रम महर्जनका अनुसार वहाँ केही दिनदेखि बिरामी हुनुहुन्थ्यो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जल विद्युत आयोजनाका सुरुङमा उद्धारको प्रयास चल्दै भोटेकोशी बाढ़ीबाट अहिलेसम्म 5,053 जना सम्पर्कविहीन। संयुक्त राष्ट्र संघले नेपाललाई 4,96,00,000 अमेरिकी डलर सहयोग गर्ने। ललितपुरको पाटन आज जात्रामय, मंगल बजारमा भीमसेनको जात्रा गरिँदै र भक्तपुरमा गाई जात्रा पर्व 8 रात 9 दिनमा सकियो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: रेडियो अरुण 97.6 MHz हरपल तपाईं सँगै।
1: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
2: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
1: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
2: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174771118 र 98627312300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: अब त्यहीबाट जाने
3: लाखै सल्लाह दिएको के पाक बोलेको? कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
8: भासको कालिलो तामा कान्छीको मन हर्ने, भालुमा भासको

0: जान्छ तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी
1: ल ल आमा म

0: बाबु
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
0: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चाँदपुर बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
2: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य।
1: टेलिफोन नम्बर 0295701123।
0: मोबाइल नम्बर 9841066022।
3: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी।
4: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: आँखा सिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
2: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: लुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह बेगर के पाक्क बोलेको। कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै

युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइ भएको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154994, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै
2: शैलीसँग र पुरानै लयसँग फर्किनुपर्छ। बित्ने बितेर गइसके, घाइते हुनु घाइते भइसके, हराउनु हराइसके, ती मृत आत्माको फेरि पनि आत्माको चिरशान्तिको कामना गर्छु। अनि हराएका परिवारहरू, हराएका आफन्तहरू छिट्टो सकुशल भेटिउन् यसकै लागि प्रार्थना गर्छौं। जो बिरामी हुनुहुन्छ, अस्वस्थ हुनुहुन्छ, घाइते हुनुहुन्छ, हामी यहाँहरूको यथाशीघ्र स्वास्थ्य लाभको कामना गर्छौं। कोही नआत्तिनुहोला, विचलित नहुनुहोला, तपाईँहरूको साथमा हामी छौं। धेरै राहतका सहयोगी हातहरू बढ़िरहेका छन्। नेपाल सरकारले पनि गर्नुपर्ने ठाउँमा आफ्नो कर्तव्य धर्म कर्म गरिरहेको छ। राम्रो काम गर्दा गर्दै त्यसलाई समर्थन जनाऊ, सपोर्ट गरौं, सहयोग गरौं। यो बेलामा कुनै राजनीतिक दल, कुनै पार्टी, कुनै व्यक्ति हेरेर होइन, यहाँ यति बेला पीड़ितलाई, दुखीलाई अप्ठ्यारो परेको छ, घाउ लागेको छ, त्यो घाउमा सबै मिलेर मलम लगाउने प्रयास गरौं। पछि गरौंला राजनीतिका कुरा, पछि गरौंला पार्टीका कुरा, पछि गरौं आफन्तका कुरा, आफ्ना कुरा। अहिले सबैलाई परेको पीड़ामा सबैले हातेमालो गरेर अघि बढ़ौं। एकपटक फेरि सम्झिन्छौं ती परिवारहरूलाई जसले आफ्नो घरको सदस्य बिताएको छ, आफ्नो घरको सदस्य गुमाएको छ, अकालमा ज्यान गुमाएको छ। हामी ती परिवारहरूलाई एकपटक फेरि सम्झिन्छौं र हामी भन्छौ सँगै छौं। 4541-9300-4541-9400 हामी कुराकानी गर्दै जाउँला। तपाईँलाई मनपर्ने गीतहरू हामी सुन्छौं, सुनाउँछौं। वास्तवमा मन त उस्तै छ, मन फेरिएको छैन, तर पनि हामी बाँचेकाहरू अब नयाँ जीवनसँग, नयाँ शैलीसँग, नयाँ लयसँग फर्किनै पर्ने त्यो बाध्यता छ। फेरि जीवन उस्तै पर्ने बाध्यता छ। यस्ता भयावह पीड़ाहरू, यस्ता दुखद घटनाहरू घटिरहन्छन्। हामी त्यहाँबाट सचेत रहेर, हामी त्यहाँबाट अलिकति बढ़ी सचेतना अपनाउनु पर्ने नै छ। सबैको जीवन फेरि नयाँ जीवनसँग फर्किनु नै पर्नेछ। सबैको मन सम्हालेर, दह्रो बनाएर, कठोर बनाएर हामी ती घाउहरूलाई विस्तार बिर्सिँदै जानुपर्नेछ, बिर्सिँदै अघि बढ़नु पर्नेछ, अनि सबैजना अघि बढ़नु नै पर्नेछ। अब एउटा गीत प्रस्तुत गर्दैछौ, मनको वेदना।

0: बिस्तरी घाम चर्क्यो आज बादल खै कहाँ लाओला मनको वेदना मेरो कि तिमीलाई कि मलाई थाहा होला एउटा छोरीको वेदना एउटा छोरीको पीड़ा आमालाई मात्र थाहा हुन्छ अरू कसैलाई हुँदैन त्यो भावको एउटा गीत मनको वेदना प्रस्तुत गरे यसपटक बजारमा आएको त्यसको गीत देवी घरती मगरको स्वर साथमा सृजना मैले आफूले गरेको छु यहाँहरू सबैले मन पराएर माया गरेर साथ दिनुहोला म आग्रह गर्दछु अब लाइनमा आउने मित्रलाई स्वागत गरौँ को हुनुहुन्छ नमस्ते
1: नमस्ते शरदजी म आइपुगे सुरुमै आइपुगेँ
0: तपाईँ सुरुमै आउनुभयो कहाँदेखि आउनुभयो
1: म त उही म त घुमिरहने बानी परिरहेछ यता काठमाडौँ छेउछाउ छु हजुर नजिकै छु हजुर
0: ए नाम भन्नुहोस् एकपटक
1: नाम त म त रमेश हो
0: रमेश गिरी
1: कार्की
0: रमेश कार्की के छ आराम कुशल हुनुहुन्छ
1: सन्चै छु सन्च अलिकति त्यो बिचमा मेरो त्यो लकडाउन लाग्दियो है
0: ल ठिक छ सन्चो रहनुहोस् तपाईँलाई एकदम धेरै सम्झना धेरै माया छ मनपर्ने गीत रोज्नुहोस्
1: गीत मैले त बाग्लुङ पन्तको
0: सम्झिनुहोस् साथीहरूलाई
1: हजुर लगायत हाम्रो भित्र नेपाल दाजु दाजुभाइ नेपालकै हुनुहुन्छ
0: हस् धन्यवाद रमेश कार्की हुनुहुन्थ्यो हामीलाई काठमाडौँ कतै छेउछाउबाट सम्झिनु भएको थियो धेरै धेरै धन्यवाद अर्को लाइनमा जाउँ को हुनुहुन्छ नमस्ते
2: नमस्कार हजुर
0: शुभ नाम के होला
2: मेरो कलावती डाङ्गी बोल्दैछु म डडेलधुराको परशुरामबाट
0: डडेलधुराको परशुरामबाट कलावती डाङ्गीजी आराम हुनुहुन्छ के डिस्टर्ब आइरहेको छ कलावतीजी डिस्टर्ब आएको छ समस्या आएको छ फोनमा सायद त्यहाँ नजिकै अर्को फोन हुन सक्छ रेडियो नजिकै हुन सक्छ धन्यवाद फेरि प्रयास गर्नुहोला कलावतीजी हामी तपाईँसँग फोनमा कुराकानी गर्न सकेनौ किनभने समस्या आएको थियो के भएको थियो प्राविधिक समस्या हो अर्को लाइनमा जाउँ नमस्ते अर्को लाइनमा नमस्ते हेलो उहाँले अर्को रेडियो सुन्दै हुनुहुन्छ त्यसैले हाम्रो आवाज थोरै ढिलो आउँछ कहाँबाट को बोल्दै हुनुहुन्छ नमस्ते
3: हेलो दाई नमस्ते
0: शुभ नाम
3: हजुरमा यता शङ्कर सभाबाट सपना तामाङ
0: तपाईँ अर्को रेडियो सुन्दै हुनुहुन्छ हाम्रो आवाज थोरै ढिलो आउँछ
3: हजुर हजुर
0: मेरो म बोलेको कस्तो आउँदो रहेछ भनेर सुन्न खोज्नुभयो एकैचोटि होइन
3: होइन यहाँ रेडियो पनि बजेर आएको थियो फेरि एकैचोटिमा फोन रिसिभ भयो कि अनि त्यही भएर थाहा पाइन भनौँ न
0: तपाईँ त्यहाँ बोली सुनिरहँदा यताको आवाज अलिक छिटो उताको अलिकति ढिलो हुने भएकोले हामी यतातिर केन्द्रित भएर बोल्नुपर्छ है
3: हजुर हजुर
0: सपनाजीको हालखबर के छ रेडियो अरुणबाट हामीलाई पूर्वमा साथ दिइरहनु भएको छ
3: हजुर एकदमै मजाले रेडियो बजिरहेछ सुनिरहेको छु अनि हालखबर ठिकै छ मजाले घाम लागिरहेछ शङ्खुवा सभातिर त्यस्तै छ भनौँ न
0: हो ल सबैको राम्रो होस् पानी कतिको परेको छ
3: पानी राति राति चाहिँ अब परिरहेछ हौ ठुलै परिरहेछ भनौँ न
0: अलि अस्तितिर पानी नपरेर कोदो रोप्नु पाइएन धान रोप्नु पाइएन भन्नुभएको थियो
3: पानी त परिरहेछ हौ शङ्खुवा सभातिर त
0: कतै कतै नपरेको होला तपाईँकोतिर परिरहेको छ सबैजनालाई आराम कुशलै हुनुहुन्छ
3: हजुर एकदमै आराम कुशलै छौँ भनौँ न
0: ल त्यही रहनुहोस् अब शुभकामना माया हाम्रो रेडियोको तर्फबाट कार्यक्रमको तर्फबाट सबैजनालाई अब साथीहरू सम्झिनुहोस् ल
3: हुन्छ फर्स्टमा त हजुर लगायत रेडियो होल इन्टरटेनमेन्टलाई नै आजको दिन शुभ रहोस् प्लस मिठो माया मिठो सम्झना भन्न चाहे अनि हुन्छ साथीहरू त अब धेरै हुनुहुन्छ मलाई सपना भनेर चिन्नुहुने सबै सबैलाई मिठो माया सम्झना भन्दै छिटिन्छु ल नमस्कार
0: धेरै धेरै धन्यवाद हामीलाई सम्झिनु भएकोमा सपना तामाङ शङ्खुवा सभाबाट हुनुहुन्थ्यो उहाँसँग हामी छुट्यौं अर्को लाइनमा कोही मित्र हुनुहुन्छ भने हुनुहुन्छ स्वागत गरौं हुनुहुन्न भने उहाँले रोज्नु भएको गीत सुन्छौं अनि कमेन्टहरू पनि म खोज्दैछु कमेन्टहरू हामी पढ्छौं कोही आउनु भएको छ नमस्ते नमस्ते
4: हजुर नमस्ते
0: म भोजपुरबाट राई अहिले केबाट सुन्दै हुनुहुन्छ एलिनाजी
4: एलिना होइन उर्मिला
0: ए उर्मिला केबाट सुन्दै हुनुहुन्छ उर्मिला
4: म अरुण एफएमबाट सुनिरहेको छु गणराज राई
0: भोजपुरमा पनि हाम्रो अरुण गुन्जिन्छ है
4: हजुर राम्रोसँग बस्छ नि हाम्रोतिर भोजपुरतिर पनि अरुण एफएम
0: ए ल खुसी लाग्यो हामीलाई भोजपुरको कुन ठाउँबाट सुन्दै हुनुहुन्छ
4: भोजपुरको रामप्रसाद राई गाउँपालिका 8 नम्बर भन्नुपर्छ
0: ल सबैजनालाई सम्झना माया भोजपुरमा रहनुभएका सबै मित्रहरूमा हामीलाई अरूणबाट साथ दिने सबैलाई सम्झना छ उर्मिलाजी तपाईँहरूको नयाँ नौलो खबर के छ
4: नयाँ नौलो भन्नुपर्दा खासै त्यस्तो केही पनि छैन, ठिकै छ, राम्रै छ। अब मौसम भन्नुपर्दा घरि पानी पर्ने, घरि घाम लाग्ने, त्यस्तै त्यस्तै छ भन्नुपर्छ। अनि तपाईँ लगायत यता
0: हाम्रो पनि समग्रमा सबै उस्तै छ, त्यस्तै छ, चलिरहेको छ। मनपर्ने साथीहरूलाई सम्झिनुहोस्।
4: हुन्छ, साथीहरू सम्झिनु पर्दा फर्स्टमा त तपाईँ लगायत एफएम हो लिमिटलाई नै अवर्णी सुनेर मजाले इन्जोय गर्नुहोला, शुभ दिन कामना भन्न चाहन्छु। अनि साथीहरू सम्झिनु पर्दा मेरो प्यारी छोरीलाई पनि शुभ दिन भन्दै अवगति सुनाउन चाहन्छु। अनि शङ्ख सभा चाहन्छ मन कुमारी कान्छी पुली, अनि पासहरूतिर हुनुहुन्छ अमित आली, तारा शङ्कर, अनि इलामतिर हुनुहुन्छ खर्ग सुब्बा, अनि धरनचन्द्र भगवान्तिर थुमी राजेश कमला मुखिया, काठमाडौँतिर हुन्छ आशिष नायन, निमा शेर्पालाई पनि शुभ दिन भन्दै अवगति गीत सुनाउन चाहन्छु। अनि दाई हुनुहुन्छ एसपी दाई लगायत जति पनि समयमा प्रमोसन बस्ने नाम सुनेको सबै साथीहरूलाई धेरै सम्झना, शुभ दिन भन्दै छुट्टिन्छु। नमस्ते, बाई बाई।
0: हस् धन्यवाद, नमस्कार। हामीलाई सम्झिँदै उर्मिला हुनुहुन्थ्यो भोजपुरबाट, धेरै धेरै धन्यवाद यहाँलाई। सामाजिक सञ्जाल मार्फत धेरै मित्रहरूले कमेन्ट गरिरहनु भएको छ, तपाईँहरूको कमेन्टहरू पनि म पढ्दै जानेछु। मेरो आवाज अघि पछि भन्दा अलिकति फरक आएको हुन सक्छ, मलाई पनि बेसरी घाँटी दुर्खेको, रुगा लागेको, अनि बोल्न अप्ठ्यारो अप्ठ्यारो भएको छ, खोकी पनि लागिरहेको छ। त्यसले गर्दाखेरि एकदमै टुक्कले निर्धक्कले आनन्दले बोल्न पनि अलि अप्ठ्यारो गाह्रो भएको छ, तर पनि केही छैन, मैले तपाईँहरूसँग बोल्दा आफूलाई सहजताको महसुस गरेको छु। अब गीत सुन्छ केही छैन, त्यसपछि फेरि आउँछ।
5: आज पनि बल्ल र मैलोसँग घुम्न पाइन्छ।

0: मालडुङ्गा कटेसी घुम्ती घुम्ती रोड आहा क्या राम्रो बागलुङ पञ्चकोट सागर सागर गुड मर्निङ नमस्ते भन्नुभएको छ विमला भुजेलले. लोक सांगीतिक अभिवादन परिवर्तन सम्भव छ. सबै सबैलाई मिठो सम्झना मिठो माया सहित अब बज्ने भाका सुन्न र सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ. सुरेश घतानीले नमस्ते गुड मर्निङ कार्यक्रम सुन्दैछु. सुरेश घतानी कपनबाट भन्दै लेख्नु भएको छ. अब बज्ने भाका मार्फत सबैलाई सम्झना मिठो माया भनेर लेख्नु भएको छ. धर्मराज ढकालले नमस्ते शुभ दिन. म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु. आज जन्मदिन मनाउने मेरो दिदी अम्बिका ढकाललाई जन्मदिनको लाखौं लाख शुभकामना भनेर लेख्नु भएको छ हामीलाई युएबाट यो बेला. अनि साली नानी सीता त्यसै गरी कटेल धरानकी दिदी रेखा अधिकारी र सम्पूर्ण साथीहरूमा मिठो सम्झना भन्दै लेख्नु भएको छ. लामो लेख्नु भएको छ. फेरि तपाईँलाई सबै पढ्नुपर्छ अनि सी मोरमा आउँछ. त्यसैले छोटो मिठो लेख्नुभयो भने राम्रो हुन्थ्यो. पशुपति अधिकारी दाई जन्मदिनको शुभकामना सबै सबैमा भनेर धेरैजना साथीहरूको जन्मदिन रहेछ. उहाँहरू सबैलाई शुभकामना दिन खोज्नु भएको छ. नरेश बोराले नमस्ते. म बझाङ रेडियो सेरेफेरो 90.2 मेगाहर्जको प्राविधिकमा बस्दै कार्यक्रम सुन्दैछु भनेर नरेश बोहराले हामीलाई साथ दिइरहनु भएको छ. रेडियो सेरेफेरो मार्फत बझाङ मार्फत सबैमा सम्झना मिठो माया यहाँलाई मनदेखि व्यक्त गर्न चाहन्छु. त्यसै गरी पदम बहादुर खातीले नमस्ते नमस्कार कार्यक्रम सुन्दैछु आरामै हुनुहुन्छ भन्ने लेख्नु भएको छ. रेडियो काठमाडौँ 92.1 मेगाहर्ज रेडियो काठमाडौँ मार्फत म कार्यक्रम सुन्दैछु सबैलाई सम्झना माया भन्ने लेख्नु भएको छ. शान्ति विसीले पनि कार्यक्रम मार्फत सबैलाई सम्झेको छु भन्नुभएको छ. शिव कार्कीले पनि सबैलाई सम्झेको छु मिठो माया. अनि पूर्ण माया डंगलले पनि कार्यक्रम मार्फत सबैलाई सम्झना माया. विरे लामाले पनि सम्झिरहनु भएको छ. दर्शन नमस्कार. टीकाराम सुनवार तीनजुडे मीडिया ग्रुपको मेम्बर काठमाडौँबाट सम्झिँदै गर्दा कार्यक्रम मार्फत सबैलाई मिठो सम्झनाको सम्झना सहित माया भनेर टीकाराम सुनवारले लेख्नु भएको छ. बाबुराम लिम्बुले म पनि सुन्दैछु. दोहोरी गीत बज्नु भएकोले सधैँ सुन्ने गर्छु. नेपाल टारबाट सबैलाई सम्झना मिठो माया. अहिले उदयपुर गढीबाट नेपाल टार भनेपछि उदयपुरमा पनि नेपाल टार रहेछ. सबैलाई सम्झना सहितको माया भन्नुभएको छ. नमस्कार. म पनि सुन्दैछु डडेलधुराको रेडियो आफ्नो एफएम 104.8 मेगाहर्जबाट. गणेश बहादुर आयर परिवर्तन हो सम्झना. साथीहरू सबैमा मिठो सम्झना मायाको साथमा अब बज्ने भाका सुन्न र सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ. विनाश सतशंकरले गुड मर्निङ नमस्कार सबैलाई सम्झना. काठमाडौँको थलीबाट कार्यक्रम सुन्दैछु. सबैलाई सम्झना मायाको साथमा. अहिले बाढ़ी पहिरोले देश रोएको अवस्था छ. यो नाचगान गरौं राम्रो होइन. यो तीजलाई नमनाउँदा राम्रो हुन्छ भनेर लेख्नु भएको छ. यहाँलाई धेरै धन्यवाद आफ्नो भावना आफ्नो विचार व्यक्त गर्नुभएकोमा. नानु निर्मला शाहले नमस्कार सबै सुन्दैछु सिन्धुलीबाट. सम्झना सबै सबैमा भन्दै साथ दिनुभएको छ. नवीन मगरले नमस्ते दाई आरामै हुनुहुन्छ. सुन्दैछु कैलाली घोडा घोडीबाट. सबैमा सम्झना र माया भनेर साथ दिइरहनु भएको छ. शीतल मल्ल ठकुरीले लेख्नु भएको छ नमस्ते. म पनि सुन्दैछु परिवर्तन सम्भव सहित गौमुखी गाउँपालिका प्युठानदेखि. सबैमा मिठो सम्झना मिठो माया. पूर्ण राउतले पनि हामीलाई लेख्नु सम्झिनु भएको छ. गुड मर्निङ नमस्ते सबैमा सम्झना माया. सङ्खुवा सभाबाट कार्यक्रम सुन्दैछु भनेर साथ दिनुभएको छ. धेरै धेरै धन्यवाद. हामी मिठो मिठो गीत संगीतको साथमा यहाँका कमेन्टहरू पढिरहेका छौं. अब लाइनमा आउने मित्रलाई स्वागत गरौं को हुनुहुन्छ. नमस्ते.
1: हजुर नमस्कार.
0: शुभ नाम के होला?
1: म गणेश पेयर हो डडेलधुराबाट.
0: डडेलधुराबाट नाम के भन्नुभयो?
1: गणेश पेयर परिवर्तन.
0: गणेश आयर.
1: हजुर.
0: अहिले हामीलाई कुन रेडियोबाट सुन्दै हुनुहुन्छ?
1: रेडियो आफ्नोपन 104.8 मेगाहर्जबाट सुन्दैछु.
0: रेडियो आफ्नोपन मार्फत हामीलाई डडेलधुरा आसपासका क्षेत्रमा सुनिरहनु भएको छ. तपाईँको कमेन्ट भर्खरै पढेको थिएँ. डडेलधुरातिरको ताजा खबर कस्तो छ सुनाउनुहोस् न.
1: डडेलधुराको एकदमै ठिकै छ. पानी पल्ला पल्ला जस्तो छ भन्नु पर्यो. अनि हजुरको अनि काठमाडौँको त्यो के छ खबर?
0: हाम्रो पनि ठिक छ. कहिले पानी पर्छ कहिले घाम लाग्छ यस्तै यस्तै छ. कहिले बाढी पहिरो जान्छ है. ल सबै उस्तै उस्तै छ. धेरै कुराहरू त तपाईँले सामाजिक सञ्जालमा हेर्नुभएकै छ देख्नुभएकै छ. यहाँहरू सबैजना एकदम कुशलतापूर्वक रहनुहोला. सबैलाई माया र सम्झना छ है. ल तपाईँलाई मनपर्ने गीत छान्नुहोस्.
1: विष्णु मान्जीको नयाँ गीत आएको छ त्यही नै बजाइदिनु होला भन्नुभएको है.
0: घरबार अहिले बजारमा आएको छ नयाँ तीज गीत विष्णु मान्जीको. सम्झिनुहोस् साथीहरूलाई.
1: सर्वप्रथम हजुरलाई अनि रेडियो काठमाडौँलाई अनि त्यसपछि कदममा रहनु दाजु भाउजूलाई अनि अझै धनगढीबाट काठमाडौँ आउनुहुन्छ दाजुलाई शोभायात्रा भन्न चाहन्छु र विशेष गरी रेडियो आफ्नै
0: नमस्कार। हामीसँग गणेश आयर डडेल धुरा जिल्लाबाट सम्झिँदै हुनुहुन्थ्यो। उहाँले आफ्नो पनि मार्फत यो कार्यक्रमलाई श्रवण गरिरहनु भएको छ। अर्को लाइनमा जान्छु, कोही हुनुहुन्छ? नमस्ते।
2: हेलो, नमस्ते। नमस्कार।
0: शुभ नाम के होला?
2: म यता अरुण पारीबाट वरुण चञ्चले बोलिरहेको छु है।
0: वरुण चञ्चले, अरुण पारी भनेको कहाँ पर्यो होला?
2: भोजपुर।
0: भोजपुरबाट अहिले हामी कहाँबाट सुन्दैछौ?
2: म अहिले अरुण एफएमबाट सुनिरहेको छु।
0: संखुवा सभाको रेडियो अरुणबाट पूर्व आसपासका क्षेत्र संखुवा सभा, भोजपुर, उदयपुर, ओखलढुङ्गा धेरै क्षेत्रमा सुन्दै हुनुहुन्छ। वरुणजी,
2: हजुर,
0: तपाईँको खबर नयाँ नौलो के छ सुनाउनु न।
2: मेरो ठिकै सधैँ राम्रै छ। हाम्रोतिर चाहिँ अहिले यो धान गोड्ने बेला अनि अलैँची टिप्ने बेला भइरहेछ।
0: ए, अलैँची खेती हुन्छ है त्यहाँ?
2: हजुर, त्यतातिर बिजी बिजी छौँ। अब त्यही अब दिनभरि टिप्पो, बेलुका बिहान छोडायो होइन अलैँची, त्यस्तै चलिरहेछ त है अहिले।
0: ल ठिक छ, राम्रो चलिरहेछ। हरेक पेसा, हरेक व्यवसाय, हरेक मान्छेले गर्नु नै पर्छ होइन? कतै अदुवा खेती, कतै सुन्तला खेती, कतै स्याउ खेती, कतै नस्ताती खेती, कतै अलैँची खेती, कतै विभिन्न आफ्नो आफ्नो पेसा व्यवसाय गर्नै पर्छ। तपाईँ जस्तो युवाहरू विदेश जाने होइन, नेपालमै बसेर केही गर्नुपर्छ भन्ने विचारधारा बोकेर हिँड्नु भएको छ। समाज परिवर्तन
2: गएर जे पनि गर्न तयार हुन्छौँ होइन?
0: हो नि,
2: अब भाँडा मोल्नदेखि लिएर हरेक कुरा तयार हुन्छौँ। तर नेपालमा हामी त्यो भाँडा माझ्न पनि अब लाज लाग्छ क्या हामीलाई,
0: हो नि,
2: अब युवाहरूलाई। तर अब गर्यो भने नेपालमै छ होइन, विदेशमा कमाउने बगाउने पसिना नेपालमै बगाइयो भने नेपालमा नै पैसा छ त छ। तर पनि अब विदेशी नै अब कतिको रहर हुन्छ त कतिको बाध्यता पनि हुन सक्छ। अब त्यही हो भाइ,
0: अब यहाँ दुईटा कुराबाट हेर्न सकिन्छ। एउटा बाध्यता पनि भयो, अर्को रहर पनि भयो, अनि अर्को कुरा चाहिँ कस्तो भने अब नेपालमा हामीले हरेक गर्ने पेसा व्यवसायहरू 100% हुन्छ नि, 100% नै सेक्योर सुरक्षित रहने हो भने धेरैले पेसा व्यवसाय गर्न कठिन छैन। तर नेपालमा जति हामीले दुःख गर्छौँ त्यसको बेनिफिट हुन्छ नि, त्यसको फाइदा चाहिँ अलिक कम नै हुने भएको भएर, विदेशमा चाहिँ अलिक छिटो हुने भएको भएर पनि त्यसको प्रभाव अर्कै छ होइन? तर जे कस्तो भए पनि, सानोतिनो नै भए पनि आफ्नो परिवार पाल्न, बिहान बेलुका छाक टार्नका लागि भयो भने त जिन्दगीमा योभन्दा के चाहिन्छ र होइन? सकारात्मक सोच्नु पर्यो, मेहनत गर्नु पर्यो भन्ने कुरा हो। सम्झिनु साथीहरूलाई,
2: विशेष गरी तपाईँलाई प्राविधिक मित्र लगायत फिमिन्डा टिम एसेन्सनलाई बस्नुहुन्छ सबैजनालाई। अब यता अरुणबाट पनि सुन्दै हुनुहुन्छ कति साथीहरूले, उहाँहरूलाई पनि एकदम मिठो माया सम्झना। अनि मेरो एकदमै आत्मीय साथी एसिस्टेन्ट बस्नेत बहिनी हिमराई, प्रवीण मगर, भाइ निमा शेर्पा, भाइ सुन्ता कुलुङ, सुनु सुमिता, अनि सानु कमला, तानु निर्मला, ईश्वरी म्याङ हुनुहुन्छ, हाम्रो ढकाल धर्मराज, रोमन मुक्तान तामाङ, पूर्वेली आकाश राई, अनि हाम्रो सपना खड्का मिसले पनि सुन्दै हुनुहुन्छ होला, अनि हाम्रो त्यसै गरी सरस्वता पोखरेल, अनि सुमी लिम्बू, कमला मुखिया, हर्पल रेश्मी, अनि सानु सम्झना, अनि मुना मुखिया, अनि त्यसै गरी हाम्रो बालकुमार लामा दाईले पनि एकदम सुनिराख्नु भएको होला, लभ स्टार सन्तोष, जीवन थाबेन, हाम्रो कृष्ण तामाङ लगायत धेरै साथीहरू हुन्छ जो जतिले चिन्नुहुन्छ मलाई वरुण चञ्चले भनेर, अनि कार्यक्रम सुन्ने सबैलाई सबै बाई।
0: हस्, धन्यवाद वरुण चञ्चले, यो बेला भोजपुरबाट हामीलाई सुन्दै हुनुहुन्थ्यो, धेरै धेरै धन्यवाद। रेडियो अरुण मार्फत साथ दिइरहनु भएको छ। झंकार बम ठकुरी, नमस्कार दादा, मेरो घर चाहिँ सुदूरपश्चिम डोटी कियाई सिंह गाउँपालिका हो, अहिले चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु, सबैलाई मिठो सम्झना भन्नुभएको छ। यहाँलाई पनि हाम्रो तर्फबाट मिठो सम्झना अनि मनभरिको माया छ। बादल छेडीले, नमस्ते, कार्यक्रम सुन्दैछु, कार्यक्रम एकदमै राम्रो लाग्छ, लाइभबाट हाल लमजुङ घरबै मान्डवी एक ठकेलनीबाट प्युठानबाट कार्यक्रम सुन्दैछु, सबैलाई मिठो सम्झना भनेर लेख्नु भएको छ। अनि चन्सरु मगरले, मिठो सम्झना सबैलाई, मेरो कार्यक्रम मार्फत सम्झिएको छु भन्नुभएको छ। विजय साउदले, गुड मर्निङ दाई, कार्यक्रम मार्फत धेरै सम्झना, धेरै माया भन्नुभएको छ। सुमित्रा लिम्बुले, नमस्ते, कार्यक्रम सुन्दैछु, संखुवा सभाको चैनपुरबाट अहिले रेडियो अरूणबाट यो कार्यक्रम सुन्दै गर्दा धेरै साथीहरूलाई मिठो सम्झना। सपना तामाङ, चन्द्रमाया तामाङ लगायत सबैलाई सम्झनासहित माया भन्नुभएको छ। समीक्षा घरती मगरले, दाई म पनि सुन्दैछु, नमस्ते, प्युठानको स्वर्गद्वारीबाट कार्यक्रम धेरै राम्रो लाग्छ, अब बज्ने भाका मार्फत सबैलाई सम्झे भन्नुभएको छ। पल पल अपेक्षा स्याङ्चुरी थामीले नमस्ते कार्यक्रम मार्फत सबैलाई सम्झना मिठो माया भन्नुभएको छ। रीमा थामीले सेवा दादा नमस्ते कार्यक्रम लाइभ बा मार्फत सुन्दैछु अरू बज्ने भाका सबैजनालाई समर्पण गर्छु भन्नुभएको छ। अब विष्णु माझीले पछिल्लो समय बजारमा ल्याउनु भएको गीत सपना म्युजिक प्राली मार्फत आएको सुन्दरमणी अधिकारीको सृजना प्रस्तुत गर्नुभन्दा पहिला यति बेला टेलिफोनमा प्रतीक्षा रथको हुनुहुन्छ। नमस्ते।
3: नमस्ते।
0: शुभ नाम के होला? के कार्की भन्नुभयो? लौजा एकचोटि विस्तार बोल्न पाए पनि सुन्थे होला। अफसन कार्की भन्नुभयो? कहाँबाट बोल्दै हुनुहुन्छ? तपाईँको आवाज हरेक शब्दमा काटिएको छ, प्रष्ट छैन, कसरी होस् भयो एकचोटि फेरि भन्नुहोस् त। ए फेरि भन्नुहोस् भनेको फेरि गर्नुहोस् भन्ने सुन्नु भएछ कि क्या हो? सायद उहाँ सानो बच्चा हो कि जस्तो पनि लाग्छ बोली सुन्दा है। तर एकदमै माया गर्ने त्यस्ता धेरै मनहरू हुनुहुन्छ, बुवा आमाहरू हुनुहुन्छ, बच्चा केटाकेटीहरू, छोराछोरीहरू, दिदी बहिनीहरू धेरै हुनुहुन्छ है। हरेक वर्ष तीज आए जस्तो बल्ल महसुस हुन्छ जब विष्णु माझीका गीतहरू संचार माध्यममा गुन्जिन्छन्। हरेक छोरी चेलीका कथा व्यथाहरू झुल्किन्छन्, भावनाहरू महसुस गरिन्छ, पीड़ाहरू देखिन्छ, पीड़ाहरू जब बोलिन्छ अनि तीज आए जस्तो लाग्छ। हरेक नारीहरूलाई सम्मान गर्दै यो गीत प्रस्तुत गर्दैछौ।

0: यस्तै छ हामी घरबार विष्णु माझीको पछिल्लो समय यानि कि यसै वर्ष बजारमा आएको नयाँ तिजको कोसेली प्रस्तुत गर्यौं घरबार शीर्षकको यहाँलाई फेरि पनि स्वागत छ। कार्यक्रमको अन्तिम चरणमा प्रवेश गरेका छौं। हामीलाई संसारभरबाट हेर्ने सुन्ने सबैलाई फेरि पनि मनदेखि स्वागत गर्दछु। 4541-93-4400 हामी प्रत्यक्ष रूपमा जोड़िएका छौं, कुराकानी गर्दैछौं। को हुनुहुन्छ? नमस्ते। नमस्कार।
1: हेलो, नमस्ते।
0: को बोल्दै हुनुहुन्छ? के भन्नुभयो? मैले राम्रोसँग बुझिन। अर्घाखाँचीबाट चाहिँ बुझे शिला शर्मा। आराम हुनुहुन्छ? मलाई पनि ठिक छ। अहिले केबाट सुन्दै हुनुहुन्छ? अनलाइनमा सुन्दै हुनुहुन्छ। सबैलाई आराम कुशल हुनुहुन्छ? सबैलाई आराम कुशलै हुनुहुन्छ?
1: ठिक छ।
0: सम्झिनु भएकोमा धन्यवाद। तपाईँलाई मन पर्ने गीत रोज्नुहोस्। साथीहरूलाई
1: सम्झिनुहोस्।
0: धन्यवाद। शिला शर्मा अर्घाखाँचीबाट हुनुहुन्थ्यो, उहाँसँग हामी छुटेका छौं। वीरेन्द्र लाङमाले गुड मर्निङ सर सर, कार्यक्रम सुन्दैछु काठमाडौँको बौद्धबाट, सबैलाई सम्झना माया भन्नुभएको छ। कमल श्रेष्ठले आज मलाई इरिना चौहान रचना रिमालको आवाजमा रहेको गीत विशेष मुभी गीत झिङ्गे दाउ गीत ब्याटल के भन्नुभएको छ। धन्यवाद। कार्यक्रम सुन्दै हुनुहुन्छ कि हुनुहुन्न, कि हचुवाको तालमा कमेन्ट गर्दै हुनुहुन्छ, त्यस्तो भने म कहाँ कमेन्ट गर्दैछु, के लेख्दैछु भन्ने कुरा पनि एकपटक मनन गर्दै लेख्नुहोस्। विष्णु आचार्यले मिठो सम्झना सबैलाई मनदेखि माया भन्नुभएको छ। विश्वासी जनक मगरले, जनक आर्यमले कार्यक्रम हेर्दै हुनुहुन्छ। जनक थापाले नमस्ते, कार्यक्रम सुन्दैछु भारतको बेंगलोरबाट भनेर लेख्नु भएको छ। धेरै सम्झना, धेरै माया सम्पूर्ण मित्रहरूलाई, सम्झना माया। विशेष त आज मानव बेचबिखन विरूद्धको 20 राष्ट्रिय दिवस हो। यो मानव बेचबिखन विरूद्धको 20 राष्ट्रिय दिवसको अवसरमा सबैलाई शुभकामना। मानव बेचबिखन हुनबाट जोगियौं, सचेत रहौं, सजग रहौं। हुन त पहिलेको जस्तो समय छैन अहिले, अहिले धेरै परिवर्तनशील छ। हामी धेरै शिक्षित छौं, जान्नेछौं, बुझ्नेछौं, केही दुःख संघर्ष गरेका र महसुस गरेका छौं। जहाँ भए पनि यहाँहरूको सबै राम्रो होस् यही प्रार्थना गरौं। भर्खरै मात्रै जनपूर्णिमा कृष्ण जन्माष्टमी सकिएको छ। विस्तार हाम्रा हिन्दू परम्परा अनुसार हाम्रा घर आँगनीमा चाडपर्वहरू आउँदैछन्। हरेकको घरमा खुशी लुटिएको छ, हरेक घरमा खुशी भेटिएको छ। कोही रुँदै होलान्, कोही हाँस्दै होलान्, कोही नाच्दै होलान्, कोही गाउँदै होलान्, कोही कमाउँदै होलान्, कोही गुमाउँदै होलान्, कोही पीड़ा बोक्दै होलान्, कोही पीड़ा बिर्सिँदै होलान्। हरेकको जिन्दगी फरक फरक छ। यस्तै जिन्दगी जिइरहेका छौं, बाँचिरहेका छौं। मानिस हो, पीड़ा बिस्तारै बिर्सिएर फेरि नयाँ जीवनसँग फर्किनै पर्छ। चाहे जस्तो सुकै पीड़ा, जस्तो सुकै संकट किन नहोस्, हरेक पीड़ा सहन सक्ने क्षमता होस्, हरेक दुःख बिर्सिन सक्ने सामर्थ्य होस्। हरेक नेपालीसँग हामी यही प्रार्थना गर्छौं। दुःख कसलाई हुँदैन र पीड़ा कसलाई हुँदैन र जे भए पनि यहाँहरू जहाँ भए पनि सुरक्षित रहनुहोस्। साथमै छौं अनि यहाँहरू सबैलाई मिठो माया सम्झना इन्द्रणीको तर्फबाट सुनेर साथ दिनुभयो, कमेन्ट गर्नुभयो, फोन गर्नुभयो, देश विदेशमा बसेर साथ दिनुभयो, सबैप्रति आभार प्रकट गर्दै आजलाई इन्द्रणीबाट सरोज लामिछाने बिदा हुन्छ। प्रिय आदरणीय दाई चन्द्रमणि गौतम दाईलाई विशेष सम्झना विशेष मायाको साथमा छोड्छौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: अहिले बिहानको 11 बज्यो।

0: सन्देश शुभकामना र डेडिकेशन पुर्याउने काम अब हामी गर्नेछौ। कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz को रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला।
1: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू निशान योङहाङ मांगसिबुङ गाउँपालिका 3 इलाम
0: सुस्मिता नाछिरिङ सल्पसिलिछो 3 चौकीडाँडा भोजपुर हालोक चुबेत
1: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा हाल कतार
0: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
1: सपना साशंकर मादी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
0: हिमाल सामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया
1: शुक्रराज याखा कैनपुर नगरपालिका 10 खरान संखुवा सभा
0: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
1: सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार
0: दिल कुमारी रुम्बाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
1: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
0: सम्झना रुम्बाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
1: शरद याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ
0: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ संखुवा सभा हाल काठमाडौँ
1: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा
0: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार
1: मीडिया प्रेमी निमु शेर्पा 5 रूपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
0: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई
1: सुरज राई तुङसा ओवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
0: किशोर कोइ राई केपिलास्करी गाउँपालिका सुन्देल खोटाङ हाल काठमाडौँ
1: सुजाता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ
0: सिम्पल ललित बल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
1: शर्मिला राई खाँदबारी नगरपालिका 4 गैरीपाङमा संखुवा सभा हाल कुबेत
0: अविरल घरती मगर चयन मादी गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
1: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
0: प्रणित याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी संखुवा सभा
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा पाँचथर
0: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा हाल युके
1: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
0: सुमिता याखा लिम्बुखिङ चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
1: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ।

हाई, गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको पर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोतामनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधैँ म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। लेखबेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारी भरबाट केही साथ सुन्दै हुनुहुन्छ। सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट पनि तपाईँले संसारी भरबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ। अनि अझ सजिलोको लागि मोबाइल एप्लिकेशनहरू हाम्रो पात्रो नेपाली पात्रो अनि अलिफिम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट संसारी भरबाट केही साथ सुन्न सक्नुहुनेछ। आशा गर्छु तपाईँ यो समय हामीसँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर न्यानो साथ दिइरहनु भएको छ र यो बसाईमा तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्छु, तपाईँका रोजाएका गीत संगीतहरू तपाईँलाई नै सुनाउनेछु भने यो कार्यक्रममा चाहिँ साथीहरू जोडिनु भएको छ। हामीलाई यो कार्यक्रम चाहिँ प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ, सो उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। तपाईँ जहाँ जहाँ रहे पनि यो समय हामीसँगै हुनुहुन्छ यही अपेक्षा गर्दै अब पनि म ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। आजको लागि पहिलो मेसेजको रूपमा अनुषा माङसाङले मेसेज पठाउनु भएको छ, मिस यू अल भन्नुहुन्छ अनि एउटा गीतको लिंक पठाउनु भएको छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। त्यसै गरेर अर्को साथी निमा शेर्पा हुनुहुन्छ, नमस्कार म निमा शेर्पा काठमाडौँबाट सुन्दैछु भन्नुभएको छ। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ लेख्नुहुन्छ हामीलाई आचल योन्जन हुनुहुन्छ, आचलजीले हेलो गुड मर्निङ नमस्ते दिदी, इट्स मी आचल योन्जन फ्रम सैनपुर। यस प्रोग्राम मार्फत साथीहरू सम्झिनु पर्दा जेस्ट परियो एण्ड हस्बेन्ड प्रिन्स फाफिन प्यारी दिविसा मगर त्यसै गरेर अस्मी सोताङ राइनी राजकला अनि दुर्गा राई त्यसै गरी रश्मिता लोहोरुङ एआर सम्झना डुम्बाङ सा नाना सम्झना हंगाम लिम्बू अभागी माया बमजन बहिनी रंजना योन्जन त्यसै गरेर सम्झना योन्जन लगायत सम्पूर्ण साथीहरूलाई मिठो माया सम्झना भन्ने गैल नमस्ते बाई बाई भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि अर्को साथी हुनुहुन्छ अस्मी सोताङ, अस्मितीले हेलो हाई सेवा सिस्टर, म मीडियालाई माया गर्ने साथी अस्मी सोताङ खाँदबारीबाट हो।

प्यारी सोनिम शेर्पा, केउटी दिलसालाई, त्यसै गरेर केउटी मुना घिसिङ, माइलो अस्मिता सरी माइलो सुनिता कुलुङ, अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ केउटी दिलसा ओके लेख्नु भएको छ केउटी दिलसा राई, अनि लेख्नुहुन्छ मायालु सुनिता कोलुङ, प्यारी सुमिता लिम्बुखिम याखा, सम्दिनी सरू छेत्री, राजविरही काइला, लिम्बु विजय, कृष्ण तामाङ, भाइ शिशिर चञ्चली, दादा माधव ढुङ्गेल, त्यसै गरेर मित्र सुरज राई तुम्सा, सरना अली मगर, आकाश राई, मीडिया प्रेमी निमल शेर्पा, आचल युन्जन, सुस्मिता नासिरिङ, नाना भूमिका राई, नाना सुनिता राई, बहिनी रिमा थामी, आशिष नयन बस्नेत, सानुमाया शेर्पा, सन्तोष काफले, त्यसै गरेर लवि स्टार सन्तोष छेत्री, वरूण चञ्चली राई, शान्ति विश्री, जीवन थाबिन, सपना तामाङ मोक्तान, सागर गिरी लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। ओके, धेरै धेरै धन्यवाद सस्मिजी मेसेजको लागि तपाईँलाई। अहिले भने कार्यक्रममा तपाईँको लागि साथीले रोजाइमा पार्नु भएको यो निकै मिठो गीत पहिलो साङ्गीतिक सिरिजहरू राख्न चाहन्छु सन्देह।

हजुर, यो निकै नै मिठो गीतमा साथ तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। आउन माया सँगसँगै हिँडाउन निकै नै मिठो गीत थियो, साथीले रुजाइमा पार्नुभयो, सो तपाईँकै निम्ति मैले कार्यक्रममा प्रस्तुत गरिसकेकी छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ लेख बैसेको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो पात्र मोबाइल एप्लिकेशन त्यसै गरेर अलिफेम नेपाली रेडियो र नेपाली पात्र मोबाइल एप्लिकेशनबाट सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ। हजुर, तपाईँले यो कार्यक्रममा सहभागिता जनाउनको लागि रेडियोको अफिसियल फेसबुक पेजमा जोडिनुपर्छ। पेजको नाम रहेको छ नेपालीबाट रेडियो अरूण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ आउने साथीहरू जोडिनुहोस्, लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गरेका छौं, सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू लेखी पठाउन सक्नुहुन्छ। भन्दै अब ढिला नगरिकन बाँकी रहेको साथीहरूको सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला शिशिर चञ्चलेले मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। टीकाराम सुनवारले दर्शन नमस्कार, म टीकाराम सुनवार तीनजुरे मीडिया ग्रुपको मेम्बर रामेछाप गर्वई हाल काठमाडौँबाट हो। कार्यक्रम मार्फत सम्झिनु पर्दा साथीहरू सोना कन्दङवा, मीडिया प्रेमी निर्मला वनिम, जीवन सुब्बा, त्यसै गरेर देव बासकोटा, कमल श्रेष्ठ, घायल अभिमान सुनवार, सपना तामाङ, टीका आइडो, राज घले मगर, रमला साम्पाङ राई, त्यसै गरेर शर्मिला सारू मगर अनि पलपल अपेक्षा सेन, रामलाल सुमन, कमला मुखिया, त्यसै गरेर भागिनी राई युनिसा, मुना मुखिया, प्रेमकला आचार्य, बुद्धवीर तामाङ, दिल दुखिरिया, जमीनदार बाउकी मन्दर छोरो, सरस्वती खत्री अनि सजना माझी सजना, कोपिला चामलिङ राई, मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूको लागि भन्दै छुटिए भन्नुभएको छ। हस्, धेरै धेरै धन्यवाद तपाईँलाई। अर्को मित्र हुनुहुन्छ कमल श्रेष्ठ। कमलजीले लेख्नु भएको छ, आज मलाई एलिना चौहान र रचना रिमालको आवाज रहेको गीत झिङ्गे दाउ दुई तीज विशेष मुभी गीत भनेर लेख्नु भएको छ अनि गीतको लिंक पनि पठाउनु भएको रहेछ। उहाँले मिल्छ भने प्लिज बजाइदिनु ल सिस्टर भन्नुभएको छ, समय मिलेको खण्डमा भन्नुभएको छ। हेलो हजुर नमस्कार, म तीनजुरी मीडिया ग्रुपको सदस्य तीरथुमको फिदाबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा देव बास्कोटा, मनोज भुजेल, सुचिया रती लिम्बू, लोकेन थोक्लिन लिम्बू, राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला वनिम, पूजा माध्यममा लिम्बू, फुलमा आङ्खेवा लिम्बू, टीकाराम सुनवार, मेनुका मुखिया, त्यसै गरेर लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्दै विदा हुन्छ। नमस्ते, बाई बाई भन्नुभएको छ। हस्, थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। त्यसै गरेर अर्को साथी हुनुहुन्छ हामीलाई मेसेज पठाउनु भएको छ, कमल श्रेष्ठको मेसेज डबल प्राप्त भएको छ। भोजपुरी उषाजीले मिसी वर्ल्डमा फ्रेन्ड्स भनेर लेख्नु भएको छ। रेशाजीले पनि मिसी वर्ल्डमा फ्रेन्ड्स भन्दै सबैलाई सम्झिनुहुन्छ, सो थ्याङ्क यू सो मच रेशाजीलाई पनि। अर्को मित्र हुनुहुन्छ सुनिम शेर्पा, सुनिमजीले हेलो गुड मर्निङ, इट्स मी सुनिम शेर्पा अल द वे फ्रम ओखलढुङ्गा, तिम्रो मनमा छेवाङ लामाको सङ प्ले आउट मी भनेर लेख्नु भएको रहेछ। डेडिकेसन ह्याभ अ सेफ लाइट, सचिन नेवाहाङ राई, त्यसै गरेर एन्ड मिस यु डियर अस्मी सोताङ, रञ्जना बाहेङ राई, जीवन भाविन, भूमिका राई, तीर्थ राई, सुरज राई दोम्था, त्यसै गरेर रोनिसा राई, सुस्मिता सुमिता लिम्बुखिम अनि सुमन गुरूङ, अति तन्जान राई, राजविरही काइला, लिम्बु विजय, ढकाल धर्मराज, आशिष नयन बस्नेत, त्यसै गरेर कृष्ण तामाङ अनि दिल्स राई, सर छेत्री, वरुण चञ्चली राई, मीडिया प्रेमी निमु शेर्पा, सानुमाया शेर्पा, सानु कमला, नवीन गुरूङ, आदित्य राई, निमा शेर्पा, रिमा थामी, घायल वीरमान सुनवार, रञ्जित राई, योगिनी मिहाङ लिम्बु लगायत सम्पूर्णको लागि भन्दै धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। थ्याङ्क यू सो मच सोनिमजीलाई। शान्ति विष्टले पनि मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ, थ्याङ्क यू सो मच शान्तिजी तपाईँलाई पनि। अनि अर्को साथी हुनुहुन्छ धर्मराजी, नमस्ते शुभ दिन, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई खेम सेन्चुरी अनि प्रकाश सपुत अनि सुनिता बुढाको तीज गीत कमाउने नि हो रमाउने नि हो बोलको गीत बजाइदिनुहोस् ल, सबैमा शुभ दिनको कामना भनेर लेख्नु भएको छ। हस, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ हामीलाई मेसेज पठाउनु भएको छ,
सम्झना रुमाङसाले गंगा सुले सन्स फुफु एण्ड शुभ यात्रा राम्ररी जानु है टेक केयर भनेर लेख्नु भएको रहेछ। सन्तोष काफ्लेले पनि मिस यु अल भन्नुभएको छ। त्यसै गरेर रिमा थामीले लेख्नुहुन्छ, हेलो गुड मर्निङ सेवा दिदी, के छ खबर, सन्चै हुनुहुन्छ अनि माम भयो कि नाइ भन्नुभएको छ। माम भइसक्यो है। अनि त्यताको मौसम के छ नि दिदी भन्नुभएको छ। यता हाम्रोतिर त घाम लागिरहेको छ अनि हजुरहरूकोतिर के छ भन्नुभयो, राम्रो छ। यता साथीहरू सम्झिनु पर्दा जसपरियो एन्ड प्यारी सत्यको लागि सारा दिल्सा राई, त्यसै गरेर निरुता चामलिङ राई, समीक्षा जोशी, त्यसै गरेर दुर्गा कटवाल, मीडिया प्रेमी निमु शेर्पा, सोल्टिनी सुमिता लिम्बुखिङ याखा, दिदी अस्मी सोताङ, जुनु तामाङ, सुशीला विश्वकर्मा, चन्द्रमाया तामाङ, सपना तामाङ मोक्तान, सानो कमला, दादा शरण आले मगर, डियर मित्र जीवन फाविन लिम्बु विजय, अनि लिम्बु विजय, त्यसै गरेर शमशेर लिम्बु, विनम्बिनी दशा शंकर, युनिसा तामाङ, चामलिङ निर्मला राई, अतीत अञ्जान राई लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। रिमाजीले मेसेज पठाउँदाखेरि चाहिँ कमाले छुट्याइदिनुहोस् है, साथीहरूको नाम अबदेखि पठाउँदा अर्थात इन्टर गरेर एक एकजनाको नाम एक लाइनमा लेख्नु भयो भने अझै बेटर हुन्छ। अनि अर्को साथी हुनुहुन्छ तीर्थ राई, तीर्थजीले नौ सही रमा नाना खादबारी सतल्लो पान्थाबाट, तीर्थ राई हो कार्यक्रम मार्फत बस्ने गीत डेडिकेट गर्नुपर्दा सरसुरज राई तुम्सा, मीडिया प्रेमी निमु शेर्पा, रिमा थामी, सानुमाया शेर्पा, भूमिका राई, रञ्जना बाहिङ राई, मीडिया प्रेमी राई अनिसा, सोनिम शेर्पा, सिम्पल सरिना, त्यसै गरेर दिलदुखी रिया, गंगा रिया छेत्री, प्रज्ञा गुरूङ, सपना तामाङ मोक्तान, बहिनी चन्द्रमाया तामाङ, रंजित राई, योगिनी मिहाङ लिम्बु राई सफल आयोस्, त्यसै गरेर लेख्नु भएको छ उहाँले कल्पना साम्बाङ, राज घलिक मगर लगायत नाम छुटेको सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्दै बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि भन्दै अब कार्यक्रममा तपाईँको लागि साथीले रोजाइमा पार्नुभएको अर्को एउटा मिठो गीत राख्न चाहन्छु। झिङ्गे धाउ नेपाली चलचित्रबाट यो गीत रहेको छ, तपाईँको निम्ति रहन्छ। गीत सुन्दै रहनुहोस्, गीत पश्चात विश्राम लिन्छु, विश्राम पश्चात पुनः फर्केर आउने नै छु, सुन्दै रहनुहोस्।

0: हौ लाउरेहरू हातमा के पो बोकेर लग्यो गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोल्न हिँडेको नि
0: औ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो जुसेले
1: दुखै हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीबाट जाने
0: लाखे सल्लै देखेर के पाक्क बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1920 किनेर ल्याएको रेडियो छ लु सुनौ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: चाहना हेर न गरगहनाले त बेहुलीलाई कस्तो सुहाएको छ है
5: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
6: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कसो
5: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन त रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
6: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी
7: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
8: प्रोप्राइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
7: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि
9: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो
10: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
9: हे तेरी तिमी नै भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
10: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
9: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
10: मलाई त मनोकामना सुनचाँदी पसलकै गहना चाहिन्छ नि फेरि
9: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनचाँदी पसल हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
11: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्
7: मनोकामना सुनचाँदी पसल
8: चैनपुर छ त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 9862-13-67-44 9915-38-77-75

नेचुरल राइड वेलकम ब्याक आफ्टर सर्ट कमर्सियल ब्रेक कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। लेक बेसीको धन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ हामीलाई सुनिरहनु भएको छ। अब पनि म ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला बिरजहाङ लिम्बुले लेख्नु भएको छ, हेलो हजुर सेवारो नमस्ते है भन्नुभएको छ। नमस्ते तपाईँलाई भने अर्को मिठो हुनुहुन्छ किशोर कोइ राई, उहाँले लेख्नु भएको छ, हाई नमस्कार हजुर म पनि सुन्दैछु मजाले काठमाडौँबाट। हजुरहरूमा मिठो सम्झना छ आज मलाई यता ओके लेख्नु भएको छ, यदि पालो आएमा राजेश पाल राईको यता कुलो काट्दाखेरि भन्ने गीत प्ले गरिदिनुहोस् न है भन्नुभएको छ। अनि गीत मार्फत डेडिकेट गर्नुपर्दा रेडियोहरू हो युनिटलाई अनि मेरो नाम र आवाजसँग चाहिँ परिचित सबैलाई भन्दै गइन बाई बाई भन्नुभएको छ। अर्को मित्र हुनुहुन्छ सानी सानी फेसबुक आइडी भएको मित्रले, नमस्ते म धरानबाट पवित्र योगी हो भन्नुभएको छ अनि प्रोग्राम सुन्दैछु, आज मेरो बर्थडे हो हजुरलाई इन्भाइट गरे है ल भन्नुभएको छ, मिस यु भन्नुभयो, थ्याङ्क यू सो मच तपाईँलाई, ह्याप्पी बर्थडे सानी सानीजी अर्थात पवित्र योगीजी, बर्थडे इन्भाइट गर्नुभयो, हामी आउन त पाउँदैनौ तर पनि तपाईँलाई जन्मदिनको धेरै धेरै शुभकामना छ। अर्को साथी हुनुहुन्छ सानो शशिका किराती, नमस्ते मि सानो शशिका किराती फ्रम भोजपुर, छोरी सोनी तामाङ अनि त्यसै गरेर छोरा साङ्गे तामाङ, प्यारी मुटु अस्मी सोताङ लगायत सबैलाई मिस यु भनेर लेख्नु भएको छ। अर्को मित्र हुनुहुन्छ रोमन मक्तान तामाङ, रोमनजीले हेलो रमा नाना नमस्ते फ्याफुल्ला, म भोजपुरी जेनजी भोजपुर नगरपालिका 2 हेलौसा गर्वै हाल 7 समुद्र पारीबाट प्रोग्राम मजाले सुन्दैछु। अब बस्ने गीत सुनाउनु पर्दा लेख्नुहुन्छ हजुरको लागि भोजपुरमा हुनुहुने मेरो घर परिवारमा धेरै सम्झना छ अनि साथीहरू मातृका सरी मन्त्री याखर राई, आकाश राई, सुरज राई तुम्सा, राजविरही कैला, एक्सन विराज राई, वरूण चञ्चली राई, हिमा राई, युनिसा तामाङ, सपना तामाङ मोक्तान, भूमिका राई, सानो कमला, त्यसै गरेर फुच्ची यमकला कोलोङ, सरस्वता पोखरेल, राई निदास कला, रञ्जना बाहिङ राई, एन्टलमा फ्रेन्स राई भन्दै बिदा हुन्छ, नमस्ते बाई बाई भन्नुभएको छ। अर्को मित्र हुनुहुन्छ चन्द्रमाया तामाङ, चन्द्रमायाजीले हेलो रमा नाना नमस्कार है भन्नुभएको छ, म चन्द्रमाया तामाङ फ्रम बासभवनबाट सुन्दैछु भनेर लेख्नु भएको छ। अनि साथीहरू सम्झिनु पर्दा चाहिँ फर्स्टमा त हजुरलाई अनि प्यारी सुमिता लिमुखिम याखा, त्यसै गरेर सुनिता कुलुङ, सम्झना रुम्बाङसा, भाउजू सपना तामाङ मोक्तान, बुनु रिमा थामी, सुशीला विश्वकर्मा, नानाहरू सानी लेख्नु भएको छ, सानो कमला साउनी सानो कमला भनेर लेख्नु भएको रहेछ, सोल्टिनी जुनु तामाङ, युनिसा तामाङ, नाना अनि त्यसै गरेर लेख्नु भएको छ मोटो मिडिया प्रेमी निमल शेर्पा, दिलु रोमाङसा, सपना शंकर, नाना लेख्नुहुन्छ भावना मगर, सबैलाई भन्दै छुटिन्छु है भन्नुभयो, हस् धेरै धेरै धन्यवाद छ। अर्को मित्र प्रतिमा स्पर्शी हुनुहुन्छ, सबैलाई सम्झिनु भएको छ, फुङसा लिम्बुले पनि मिस यु अल भन्दै सबैलाई सम्झना गर्नु भएको छ, सो थ्याङ्क यू सो मच तपाईँलाई पनि मेसेजको लागि। अर्को साथी हुनुहुन्छ हामीलाई मेसेज पठाउनु भएको छ रिमा थामीले, दिदी आज गीत रोजेको छु मिल्छ भने बजाइदिनु ल मलाई, एलिना चौहानको आमा भन्ने गीत हो, बज्ने गीत सबैको लागि भन्नुभएको छ। चन्द्र दुमजन तामाङले पनि मिस यु अल भनेर सबैलाई सम्झिनु भएको छ। त्यसै गरेर शुक्रराज रसाईले निर्दोष हुनुहुन्छ, हेलो हजुर नमस्कार एन्ड साङ्गीतिक अभिवादन, म पाँचथर हिलियाङ सात गर्वै हाल फिडिन चार डब्लूबाट शुक्रराज रसाईले निर्दोष हो। अब बज्ने गीत मार्फत साथीभाइहरूलाई समर्पण गर्नुपर्दा साथीहरूको नाम यस प्रकार छन्, जीवन सहयात्री कमला रसाईली, प्रेम कलाचार्य, डिकेन्द्र सम्बा हाम्पे, अरूणा सम्बा हाम्पे, गोपाल भाई चटपटे, मनिषा शेर्पा, गगन तिरथुमे, सुमी लिम्बु, सन्चमाया केरुङ, तारा शंकर, विनित दाहाल सुवेदी, त्यसै गरेर मन्दमाया तिमसिना, रामकृष्ण कलयात्री पाँचथरे, स्वर्णिम राई, मन के लेख्नु भएको छ, मुना खड्का, सिम्पल सरिना गुरूङ, सुप्रिया बान्तवा राई, कविता गतानी, धनु गस्मीर, हरफल रोशनी राई, सरस्वता पोखरेल, धा अनि राज घले मगर लगायत सम्पूर्णको लागि भनेर लेख्नुहुन्छ। ओके थ्याङ्क यू सो मच मेसेजको लागि भन्दै अब भने कार्यक्रममा तपाईँको लागि साथीले रोजाइमा पार्नु भएको अर्को एउटा मिठो गीत राख्न चाहन्छु। साथीको रोजाइमा परेको गीत हो छेवाङ लामाका आवाज रहेको गीत रहेको छ सुन्दै रहनुहोस्।

हजुर साथीले रुचाइमा पार्नुभएको यो निकै नै मिठो गीत बस्दा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। छेवाङ लामाको आवाज सरेको यो गीत तपाईँले भर्खरै सुन्नुभयो, साथीले रोज्नु भएको थियो। कार्यक्रम रिक्वेस्ट टाइमको बसाए तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंगबाट। अब पनि कार्यक्रमको आखिरी खण्डमा छु, समय थोरै छ, ढिला नगरिकन बाँकी साथीहरूको सन्देशतर्फ लाग्छु। सिमला सिमसी राईले हेलो गुड मर्निङ मिस सिमला राई फ्रम धरान अपकमिङ सङ जस्ट फर यू एण्ड सुजन कार्की, अभिषेक गुरूङ, सरला राई, सुस्मिता राई अनि दाई अरूण नदी खत्री अनि त्यसै गरेर भाइ एक्सन विराज राई एण्ड टू अल माई फ्रेण्ड्स इन्जोय दिस सङ थ्याङ्क यू भनेर लेख्नु भएको छ। अर्को साथी हुनुहुन्छ हामीलाई कल्पना साम्पाङले म्यासेज पठाउनु भएको छ, भोजपुर घर काठमाडौँबाट हो, गुड मर्निङ नमस्ते नाना, सन्चै हुनुहुन्छ रमा नाना। अब बज्ने गीत कल्पना बज्ने अनि राजेश कुमार माझी निस्मा निश्चल लिम्बू अनि इमेज एफएमको नाना पारू पहरी अरियाल चारजनालाई जन्मदिनको लाखौं लाख शुभकामना छ भन्नुभएको छ। अनि मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई गेट विल्सन मिस यू एण्ड लभ यू, मा मन्जन यात्री प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ अनि त्यसै गरेर मनिषा बान्तवा, स्नेह चामलिङ, रमजित राई, सोना कन्दङवा, रमला साम्पाङ, एमपी विपस लिम्बू, प्रेम भण्डारी, लक्ष्मी राई, लवली किराज, सानो सम्झना, तीर्थ राई, भूमिका राई, मिस जुनिता चामलिङ, घाई रविमान सुनवा, ढकाल धर्मराज, त्यसै गरेर दिलसा राई, राई ऋतु लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ, धेरै धेरै धन्यवाद तपाईँलाई। अर्को साथी सृजना तामाङ हुनुहुन्छ, हेलो सिस्नौ से गुड मर्निङ विथ मिस सृजना तामाङ भोजपुरबाट हो, अपकमिङ सङ डेडिकेट टू अल माई फ्रेण्ड्स एन्ड जस्ट फर यू थ्याङ्क यू भनेर लेख्नु भएको छ। त्यसै गरेर लक्ष्मण मगरले नमस्कार हजुर मिस के छ खबर, म चाहिँ तिनजना मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाखरीबा सुई धनकोटा हल मलेसियाबाट हो, साथमा मेरा साथीहरू गीता मगर, देव बासकोटा, त्यसै गरेर लेख्नुहुन्छ उहाँले चाहिँ भावना चामलिङ, रमला छाम्पाङ राई, मिडिया प्रेमी निर्मला वनेम, सुस्मिता राई, बिमला मगर, सपना शंकर, गीता लिम्बू, भूमिका राई, राज घले मगर, मिडिया प्रेमी निमु शेर्पा, सपना बराइली अनि त्यसै गरेर माया राई, समीक्षा जोशी अनि सरिता मगर, इलाम मनिषा घरती मगर, दिलु सानु याम्फो, मम्मी बाबाको प्यारी छोरी माया बान्तवा राई, किराती अञ्जना, टिकाराम सुनवार लगायत सम्पूर्णको लागि भन्नुहुन्छ। दिलु रुम्बाङसाले हेलो गुड मर्निङ नमस्ते ब्युटिफुल नाना, मे दिलु रुम्बाङसा फ्रम स्वभाव पोखरी ज्यामिरे भई हाल तुमलिङबाट हो भन्नुभएको छ, अनि म पनि प्रोग्राम सुन्दैछु लाइभ मार्फत मिस यु अल माई फ्रेन्ड्स भन्नुहुन्छ। अर्को साथी हुनुहुन्छ, ओके धेरै साथीहरूले म्यासेज पठाइरहनु भएको छ, यति बेला हामीलाई सन्तोष काफ्लेले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, मिस यु अल भनेर म्यासेज गर्नु भएको छ। अन्जिता मल्ल ठकुरी छेत्रीले सबैलाई सम्झिनु भयो, सन्जिता ब्लोन तामाङले सम्झना सबैमा भन्नुभएको छ, आदित्य राईले हाई सिस म पनि मजाले प्रोग्राम सुन्दैछु काठमाडौँबाट, सबै साथीहरूलाई सम्झना छ है त भन्नुभएको छ। दिलु सानु याम्फूले पनि हाव नाइस डे अल भनेर लेख्नु भएको छ। पुष्पाञ्जलि राईले सबैलाई सम्झिनु भयो, लीला माया श्रेष्ठले पनि हेलो रमा सिस म पाँच खपनबाट सुन्दैछु है भन्नुभएको छ, हिजो मलाई बर्थडे विश गर्नुहुने सबैलाई थ्याङ्क यू सो मच भन्दै छुटिन्छु है भन्नुभएको छ। मिलन घायल मुटुले पनि गुड मर्निङ सिस्टर अपकमिङ सङ डेडिकेट टू अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ। मुना कोइस युबीले पनि मिस यू अल भन्नुहुन्छ। मातृका बस्नेतले सबैलाई सम्झिनु भएको छ। आकाश राईले हेलो हाई हजुर नमस्ते विथ मी पूर्वेली आकाश राई फ्रम दरान अपकमिङ सङ डेडिकेट टू भूमिका राई, कमला मुखिया, निमा शेर्पा, आशिष नयन बस्नेत, रोमन मुक्तान तामाङ, राई निराज कला, पूजा योङहाङ, सुनिता कुलुङ राई, चामलिङ निर्मला राई, अश्वी सोताङ, सनिम शेर्पा, कमला वनिम लिम्बू, मीडिया प्रेमी निर्मला वनिम, सुरज राई तुन्सा लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। अर्को साथी हुनुहुन्छ अर्जुन याखा, अर्जुनजीले हेलो दर्शन नमस्ते सेवा सिस्टर मैता धर्मदेवी दुई तामा फोकबाट, अर्जुन याखा हो, हल्का सम्झना छ साथीहरू, मीडिया प्रेमी राई अनिसा, रोज छेत्री, हरफल रोशनी, अन्जिता मल्ल ठकुरी छेत्री, अलिसा बान्तवा राई, एड्रिन जिमी, ललित जिमी एण्ड अल माई फ्रेण्ड्सको लागि भन्नुभएको छ। हस् तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। अब भने कार्यक्रमबाट मैले पनि बिदा माग्ने बेला भइसकेको छ, समयले नेटवर्क काट्नै लागिसकेको छ र अहिलेसम्म प्राप्त भएका तपाईँका सम्झना सन्देशहरूलाई पनि मैले वाचन गरिसकेकी छु। सय तिनजेलसम्म सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि यो कार्यक्रमलाई प्रायोजन हुने मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार अनि विशेष धन्यवाद भन्दै भन्दै आजको बसाईबाट छुट्टिएर जाँदै गर्दा तपाईँको लागि साथीले रोजाइमा पार्नुभएको निकै नै मिठो गीत रहेको छ। यता कुलो काट्दाखेरि भएको गीत हो राजेश पाल्ड राईको आवाज रहेको गीतलाई आज किशोर कोही किरातीजीले रोजाइमा पार्नु भएको छ। तसर्थ तपाईँको लागि यो मिठो गीत छोड्दै आजको कार्यक्रम रिक्वेस्ट टाइमको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: अहिले मध्याह्नको 12 बज्यो
3: राष्ट्रको शान किसान
4: अंग्रेज संघको युद्धमा नेपाली फौज विजय भएको सम्झनामा पाल्पामा भगवती जात्रा बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट 10 जनाको ज्यान गयो र एनबीएलमा आज पनि 2 वटा खेल हुँदै नेपाल खबरमा अब पूरा खबर भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई आज 11 दिन पनि सुरक्षा निकायले निरन्तरता दिइरहेका छन्। विशेष गरी रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी भइरहेको छ। गएको 10 गते आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 1294 जनाको शव फेला परेको छ भने 5053 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 13,095 जनाको उद्धार गरिएको छ। यसैबीच नेपालले भोगेको विपद र क्षतिमा अति कम विकसित देशहरूको समूह एलडीसीले ऐक्यबद्धता जनाउँदै हानि नोक्सानी बापत क्षतिपूर्ति दिन माग गरेको छ। अति कम विकसित 44 देशहरूको समूह एलडीसीले भोटेकोशी बाढ़ीप्रति धनी र विकसित देशहरूको ध्यान आकर्षण सहित नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। एलडीसी समूहले जलवायु परिवर्तनका कारण नेपालमा हिमनदी र चट्टान खसेर आएको विनाशकारी बाढ़ी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। पूर्वी टिमोरको डिलीमा आयोजित एलडीसी समूहका मन्त्री स्तरीय बैठकपछिको संयुक्त घोषणा पत्रमा भोटेकोशी विपदको उल्लेख गरी जलवायु संकटका कारण साना तथा जोखिमयुक्त देशहरूले अप्रत्याशित क्षति भोग्नु परेको विषय समेटिएको छ। 26 बुदा सहितको घोषणा पत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड़ दिएको छ। विकसित तथा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा सीमित राख्न तत्काल ऊर्जा उत्सर्जन कटौती गर्नुपर्नेमा अति कम विकसित देशहरूको जोड़ छ। साथै पेरिस सम्झौता अनुरूप अल्प विकसित देशहरूलाई अनुकूलन प्रविधि हस्तान्तरण तथा जलवायु वित्तमा प्रत्यक्ष र सहज पहुँच उपलब्ध गराउन आग्रह गरिएको छ। काठमाडौँ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ। गएको फागुनमा मध्यपूर्वमा तनाव बढ़ेदेखि नै अभाव हुँदै आएको ग्यास अहिले भोटेकोशीको बाढ़ीले सड़क सञ्जाल अवरूद्ध भएपछि थप चर्किएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँसिएपछि काठमाडौँ उपत्यका र आसपासका जिल्लाका उपभोक्ताले ग्यासका लागि थप शास्ति खेप्नु परेको छ। अभावपछि नेपाल आयल निगम र ग्यास उद्योगी बीच भएको छलफलपछि अत्यावश्यक उपभोक्तालाई राहत पुग्ने गरी ग्यास वितरण गर्न पहल थालिएको छ। उद्योगीलाई नेपाल आयल निगमले उपत्यका बाहिर बोटलिङ गरी अर्थात सिलिण्डरमा भरेर ल्याउन अनुमति दिएको छ। नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष गोकुल भण्डारीका अनुसार काठमाडौँ बाहिरका उद्योगमा खाली सिलिण्डर कम छन्। काठमाडौँमा खाली भएका सिलिण्डरलाई ट्रकमा राखेर उद्योगसँग पुर्याउनु पर्ने हुन्छ अनि ती खाली सिलिण्डर भरेर काठमाडौँ भित्र्याउन थालिएको छ। तराईका 15 ग्यास उद्योगमा विभिन्न 26 ब्राण्डका सिलिण्डर भर्न शुरू गरिएको छ। तराईका उद्योगबाट हिजो शुक्रबार 30,000 सिलिण्डर ग्यास काठमाडौँ भित्रिएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा दैनिक 40,000 सिलिण्डर ग्यास आवश्यक पर्छ तर पहिलेदेखि नै अभाव रहेको हुँदा अहिले दैनिक 1,00,000 सिलिण्डर पनि खपत हुने अवस्था छ। संगठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेकोले केही दिनमा नै ग्यासको समस्या समाधान हुने उहाँको दावी छ। अध्यक्ष चन्दले आवश्यक मात्र सिलिण्डर साटेर सहज गरिदिन र अहिले अभावको बेला भएकोले अनावश्यक मौजदात नराख्न आग्रह गर्नुभएको छ। निजी क्षेत्रका ग्यास कम्पनीले खाड़ी संकट पृथ्वी राजमार्ग अवरूद्ध एवं अन्य वाहना देखाउने गरेका कारण उपभोक्तालाई भने शास्ति छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फुर्के खोला र मलेखु बजारको बीचमा पर्ने परेवावीर सड़क खण्डमा मरमत गर्न आज गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेकहरू सबै गाड़ी सञ्चालनमा रोक लगाएर मरमत कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवावीरको सड़कमा क्षति पुगेपछि यो सड़क खण्डबाट एकतर्फी रूपमा गाड़ी चल्दै आएका थिए। क्षतिग्रस्त सड़कको मरमत गर्न गाड़ीको आवागमन रोक्न परेको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट गाउँपालिकाको कृष्णभीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवाङ खोला र थाक्रे 2 को कमेरी भीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। कृष्णभीरमा पनि सड़क खुलाउने गरी काम भइरहेको छ। आज मानव बेचबिखन तथा ओसार पसार विरूद्धको विश्व राष्ट्रिय दिवस मनाइँदैछ। सार्कको 11 शिखर सम्मेलनबाट पारित महिला तथा बाल बालिका बेचबिखन विरूद्धको सार्क महासन्धि 2002 नेपालको संसदले 2063 साल भदौ 20 गते अनुमोदन गरेको दिनको सम्झनामा हरेक वर्ष आजका दिन यो दिवस मनाउने गरिन्छ। यस वर्षको नारा प्रविधिको सही प्रयोग र सजगता, मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने रहेको छ। दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले सन्देश मार्फत मानव बेचबिखन तथा ओसार पसार मुक्त समाज निर्माणका लागि संघ प्रदेश र पालिका सहित सबै सरकारवाला बीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। त्यस्तै महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसार पसार मुक्त सुरक्षित मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज 47 जिल्लामा बाढ़ीको मध्यम जोखिम, भटेकोशी र त्रिशुली नदीमा पनि बहाव बढ़न सक्ने लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 0825626601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617
1: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5422-4
3: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बटेकोशी बाढ़ीको आज 11 दिन पनि खोज तथा उद्धार कार्य निरन्तर, नेपालले भोगेको विपद र क्षतिमा एलडीसीको ऐक्यबद्धता, क्षतिपूर्ति दिन माग, तराईका ग्यास उद्योगबाट सिलिण्डर भरेर काठमाडौँ भित्र्याउन थालियो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज देशका विभिन्न 47 जिल्ला र आसपासका क्षेत्रका ससाना नदीमा बाढ़ीको मध्यम जोखिम छ। त्यस्तै भोटेकोशी र त्रिशुली नदीमा पनि पानीको बहाव बढ़न सक्ने अनुमान छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित देशका 47 जिल्ला र आसपास भएर बग्ने ससाना नदीमा बाढ़ीको मध्यम जोखिम रहेको हो। बाढ़ी महाशाखाको बुलेटिन अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्कासभा, खोटाङ, इलाम, धनकुटा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी, गोर्खा, पाल्पा सहित जिल्ला र ती आसपास जिल्ला भएर बग्ने साना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। साथै रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशुली नदीमा बहाव उल्लेख्य बढ़न सक्ने हुँदा उच्च सतर्कता अप्नाउन भनिएको छ। अंग्रेजसँगको युद्धमा नेपाली फौज विजय भएको दिनको सम्झनामा आज पाल्पाको तानसेनमा श्री सात रण उद्देश्वरी भगवती जात्रा मनाइँदैछ। जात्राको अघिल्लो दिन हिजो रातभर जागराम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानीदेखि पूजा गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूर जात्रा गर्दै रथलाई बजार परिक्रमा गराउने चलन छ। नेपाल एकीकरणका समयमा तत्कालीन प्रशासक कर्णेल उदीर सिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन शुरू गरेको यो जात्रा हरेक वर्ष मनाउने गरिन्छ। अंग्रेज फौजसँग बुटवलको जितगढ़ीमा भएको लड़ाईमा युद्धमा जानु अघि थापाले विजय भएमा मन्दिर बनाएर हरेक वर्ष सिन्दूर जात्रा गर्ने भाकल गरेको र विजय भएपछि जात्रा मनाउन शुरू गरेको इतिहासमा उल्लेख छ। भोटेकोशी बाढ़ीका कारण यसपटक विगतमा जस्तो धूमधामका साथ विजय यात्रा नगरी परम्परालाई जोगाउन सामान्य उत्सव मनाउने तयारी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। अब विदेशको खबर। बोलिभियाको एक सैन्य परिसरभित्र शक्तिशाली विस्फोट भएको छ। विस्फोटबाट कम्तीमा 10 जनाको ज्यान गएको र 60 जना भन्दा धेरै घाइते भएका स्थानीय स्वास्थ्य निर्देशक रिटा नेब्रास्कालाई उद्धृत गरी अल जजिराले जनाएको छ। राजधानी लापाजबाट झण्डै 30 किलोमिटर टाढा रहेको बियाचा क्षेत्रको सैन्य परिसरमा विस्फोटको घटना भएको हो, जहाँ आतिशबाजी तथा पाइरोक्ट्रेनिक सामग्री भण्डारण गरिएको थियो। रक्षा मन्त्रालयको भण्डारणमा राखिएका यस्ता सामग्रीबाट विस्फोट शुरू भएको हुन सक्ने आशंका गरिए पनि थप अनुसन्धान भइरहेको एक खबरमा उल्लेख छ। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा आज 2 वटा खेल हुँदैछन्। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवडालमा आज हुने पहिलो खेलमा दिउँसो 4 बजे काठमाडौँ रेड्स र मधेस वारियर्स तथा बेलुका 7 बजे दोस्रो खेलमा सगरमाथा स्नियाकर्स र खप्तड फाल्कन्स खेल्दैछन्। यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 3-1 सेटमा हराउँदै विजय शुरूआत गरेका छन्। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20,00,000 रूपियाँ प्राप्त गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोगेको सिमाडीको आज 11 दिन पनि खोज तथा उद्धार कार्य निरन्तर। नेपालले भोगेको विपद र क्षतिमा एलडीसीको ऐक्यबद्धता, क्षतिपूर्ति दिन माग। तराईका ग्यास उद्योगबाट सिलिण्डर भरेर काठमाडौँ भित्र्याउन थालियो। गाड़ीको आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत कार्य चल्दै। आज मानव बेचबिखन तथा ओसार पसार विरूद्धको 20 राष्ट्रिय दिवस मनाइँदै अंग्रेजसँगको युद्धमा नेपाली फौज विजय भएको सम्झनामा पाल्पामा भगवती जात्रा। बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट, 10 जनाको ज्यान गयो। र एनबीएलमा आज पनि 2 खेल हुँदै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com

प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौं। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्।

परीक्षणको नमूना लिन नुवाकोटमा संकलन केन्द्र संचालनमा ल्याएको छ। यसअघि नमूना दिन पीड़ित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौँ आउनुपर्ने बाध्यता रहेकामा बाढ़ी प्रभावित क्षेत्रका पीड़ित परिवारलाई सहज बनाउन पेदुरमा नमूना संकलन केन्द्र संचालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायक महानिरीक्षक डाक्टर दामोदर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीमा परेर दिवंगत भई ठेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमूना लिएर परीक्षण मार्फत पश्चात पहिचानमा सहयोग पुग्ने विश्वास लिइएको छ। भोटेकोशी बाढ़ीको विपदमा सघाउँदै चीन सरकारका तर्फबाट पठाइएको बेली ब्रिज सहितको सहायता सामग्री नेपाललाई हस्तान्तरण गरिएको छ। चीनको सिजाङ स्वायत्त क्षेत्र तिब्बतबाट पठाइएको बेली ब्रिज लगायत आपतकालीन सहायता सामग्री सिगात्से स्थित रिजी बन्दरगाहमा नेपाललाई हस्तान्तरण गरिएको नेपाल स्थित चीनी दूतावासले जनाएको छ। सहायता सामग्रीमा विशेष गरी बेली ब्रिजको विभिन्न भागमध्ये बेली प्यानल, सुदृढ़ सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ र आई विम लगायतका विशेष उपकरण समावेश गरिएको छ, जसले विपद प्रभावित क्षेत्रमा दुईवटा बेली ब्रिज जडान गर्न पर्याप्त हुनेछ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीति, कर्मचारी तन्त्र र राज्यका विभिन्न निकाय अन्यलपूर्ण अवस्थामा रहेको टिप्पणी गर्नुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै सरकारका राम्रा काममा सहयोग र समर्थन रहने भए पनि नराम्रा कामको विरोध र आलोचना गर्ने आफ्नो स्पष्ट नीति भएको बताउनुभयो। पछिल्लो राजनैतिक परिस्थितिको विश्लेषण गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले राजनैतिक नेतृत्व, कर्मचारी तन्त्र र नागरिक समाजलाई राष्ट्र तथा जनता प्रति थप गम्भीर र जिम्मेवार हुन आग्रह गर्नुभयो।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सिलुमी जलविद्युत आयोजनामा सुरुङभित्र फँसेकाहरूको उद्धारका लागि प्रयास जारी राखिएको छ। भौगोलिक बेकर्ता, प्रतिकूल मौसम र सड़क सञ्जाल पूर्ण रूपमा विच्छेद हुँदा उद्धारका लागि आवश्यक जनशक्ति सामग्री तथा अन्य सामग्रीहरू उपकरण घटनास्थलसम्म पुर्याउन कठिनाई भइरहेको हो। हाल नेपाली सेना र भारतीय सेनाका 21 जना सुरुङभित्र प्रवेश गरी म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काममा खटिएका छन्। 250 मिटर लामो सुरुङमध्ये करिब 100 मिटर भाग सफा गरिएको छ, तर म्यानुअल रूपमा मात्रै उद्धार कार्य अघि बढ़ाउन कठिन हुने भएकाले ठूलो एक्सकाभेटर घटनास्थलसम्म पुर्याउने तयारी भइरहेको छ। भोटेको सी बाढ़ीको विपदमा सघाउँदै चीन सरकार

सरकारका तर्फबाट पठाइएको बेलिब्रिज सहितको सहायता सामग्री नेपाललाई हस्तान्तरण गरिएको छ। यस्तै औटा अपि हिमाल गाउँपालिका एक भट्टार गाउँ नजिक गएको पहिरोका कारण जोखिम बढ़ेपछि गाउँपालिकाले अझै पनि स्थानीयवासी तथा यात्रुलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिरहेको छ। गाउँपालिकाका अनुसार आज हिजो दिउँसो भट्टार गाउँ नजिक अचानक पहिरो खसेर समेलिया नदीको केही भाग पुरिएको थियो। पहिरो खस्ने क्रम अहिले रोकिएको र हाल समेलिया नदीको जल प्रवाहमा कुनै अवरोध नरहेको गाउँपालिकाले जनाएको छ। अवश्य अहिलेको लागि नेपाली खबर यही सकिन्छ। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल तपाईं सँगै
2: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी
3: ल ल आमा म तू गए तू आए
2: होइन आजै आइपुग्छस् र
3: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि
4: हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्याली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852045441
5: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
6: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि
5: औ लु समस्याको समाधान भनेकै म हो
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
6: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
7: लु अब त्यहीबाट जाने
5: लाखै सल्लाह दिएको के पाक बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 किनेरू ल्याएको रेडियो छ लु सुनौँ त
8: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154992 9812376742 र व्हाट्सएप नम्बर 9704583002 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
9: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो
10: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
9: हे तेरी तिमीले भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
10: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
9: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
10: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि
9: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनसादी पसल हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
11: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्
4: मनोकामना सुनचाँदी पसल चैनपुर छ त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 9862137744 9915378775
12: भाइको लागि प्यान्ट मेरो लागि कुर्ता सलवार अनि घरको लागि अरू कता पनि किन्नु छ
9: अन के साह्रो हो त चाहिँ बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त
12: हेर्नुहोस् न दादा आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ कहाँ कहाँ खोज्नु पर्ने हो दिक्क लागिसक्यो मलाई त
9: हे लाठी यति कुरामा पनि टेन्सन लिनुहुन्छ शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि
12: धन्यवाद दादा म अहिले नै गइहाले
9: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार
0: सिरक डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भू ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भू कटवाल। सम्पर्क नम्बर 98415600।
13: खराङ सम्पर्क सञ्जीव कटवाल 98135448।
0: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 98400967।

0: सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जोबारी।
1: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो।

0: टाँसी लाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
2: काका, किन सुतेरै गनगनाइरहनु भएको छ नि?
1: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
2: ए लु, जचाउन जानुपर्छ काका।
1: जान त जानु, तर खोइ कहाँ पो जानु। राम्रो उपचार गर्ने यो चैनपुरमा।

0: कुनै हस्पिटल छैन होला
1: ल छ नि काका 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल त्यहाँ गए त भइगयो नि
2: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाल सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाँचोपनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै इसिजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ
3: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
2: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ
3: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ
1: प्रवास मेडिकल हल चैनपुर 7.63 लाइन सम्पर्क नम्बर 0295702992 फोन नम्बर 98423 4509
4: हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है
5: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
6: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कसो
5: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
6: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी
7: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी गरिन्छ
8: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
7: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर सखुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि

0: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
1: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
0: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
1: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
0: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
1: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
0: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
2: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
0: टेलिफोन नम्बर 029570123,
1: मोबाइल नम्बर 9841066022। भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
3: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त।
1: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
3: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
3: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600।
1: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440।
3: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 9400069।

0: भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0001 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी नदीमा बाढ़ी आएको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार भएको छ। उद्धार कर्मीहरूले 1 जनाको घरबाट र 1 जनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका नम्बर 10 भेत्रावतीमा रहेको आनन्द श्रेष्ठको 4 तले घरको 4थो तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्स्पेक्टर सुमन विगतको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। घर बाढ़ीले बगाएर केही तल पुर्याएको थियो। यस्तै 216 मेगावाटको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अडिट 4 सुरुङबाट 1 जना चिनिया नागरिकको जीवितै उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। आज उद्धार गरेका दुवैजनाको काठमाण्डुको छाउनीमा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको 10 दिनमा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको जीवितै उद्धार गरिएको थियो।
1: यसैबीच यही भदौ 10 गते भोटेकोशी हुँदै आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ। 5,000 भन्दा धेरै हराइरहेका छन्। अहिलेसम्म 13,098 जनाको उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5,663 जनाको उपचार गरिएको छ। रसुवा नुवाकोट र धादिङमा

0: स्थापना गरिएका 37 होल्डिङ सेन्टरमा 4,627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढ़ाइरहेका पनि प्राधिकरणले जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ीपछि फेला परेका 1,344 मध्ये 1,030 शव सुरक्षित रूपमा माटो मुनि व्यवस्थापन गरिएको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी अहिलेसम्म 222 महिला, 355 पुरूष र 453 पहिचान नखुलेका शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1,260 र आफन्तका 1,012 डीएनए नमूना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफेले जानकारी दिनुभयो।
1: रसुवामा गएको विनाशकारी बाढ़ीको 11 दिनमा आज थप 2 जनाको जीवितै उद्धारपछि हजारौं आफन्तको आँखामा आशाको किरण थपेको छ। यसअघि हिजो बाढ़ी आएको 10 दिन माथि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट पनि 2 जनाको जीवितै उद्धार भयो। यसपटक खोज तथा उद्धार कार्यमा थप हौसला मिलेको छ। 11 दिनसम्म पनि यसरी जीवितै मानिसहरू भेटिनु निवेपत्ता झण्डै 5,000 परिवारका सदस्यहरूमा आफ्ना आफन्त पनि सकुशल भेटिन्छन् कि भन्ने आशा जगाएको छ। देशका अरू अस्पताल लगायत काठमाडौँका अस्पतालहरूमा आफन्तको खोजीमा पुगेकाहरूको घुइँचो अझै कायम छ र हरेक नयाँ उद्धारको खबरले यो भीड़मा एउटा नयाँ आशा पलाएको छ।
0: बाढ़ीको 11 दिनमा भइरहेको उद्धारका खबरहरूले काठमाडौँको शिक्षण अस्पताल परिसरमा आफन्त खोज्न आएकाहरूमा आशा जगाएको छ। आशावादी हुनेहरूको भीड़मा हुनुहुन्छ अनुरूप कठायत। लोकन्थलीमा बस्ने अनुरूपकी 55 वर्षीय फुपू र 18 वर्षीय दिदी तीर्थयात्रामा बेलायतबाट आई भारत हुँदै नेपाल फर्काउनु भएको थियो। भदौ 10 गते बिहान तिमोरी नाका पार गरेको केही बेरमै बाढ़ीले उहाँहरूलाई सम्पर्कविहीन बनायो। साथमा रहेका झण्डै 25-30 जनाको समूह समेत अझै भेटिएको छैन। आजसम्म पनि कुनै समाचार नआएकोमा चिन्तित अनुरूप आफ्नो फुपू र दिदी कतै सुरक्षित भागेर बसेको हुन सक्ने विश्वास गर्नुहुन्छ।
2: उहाँहरू कतै न कतै त मनमा त हुनुहुन्छ जस्तो पनि लाग्दैछ। मलाई चाहिँ आउनुहुन्छ कि जस्तो पनि लाग्दैछ। कहीँ भाग्नु भयो कि भा प्रे गरेर नै बसिरहेछु मैले सामान। अब जति गरी स्टार्टिङदेखि नै हामी यो लागि नै परिरहेको छौँ खोज्न पनि। यता टिचिङ हस्पिटलमा गयौँ, सुरुमा त्यहाँ सबहरू आएको छ भन्नुभयो नि त। त्यहाँ पनि गएर हेऱ्यौँ, यस्तो त्यो हेर्दाखेरि हो जस्तो लागेको थियो सब चाहिँ, तर होइन रहेछ। अब त्यत्रो टनलमा पनि अब पसेको मान्छेहरू 10 दिन पछि अब भेटिरहेछन्। अब अलिकति होप चाहिँ छ कि है भन्ने जस्तो पनि लागिरहेछ। अब हेर्नु पर्छ त्यो त। अब
0: सोलुखुम्बुको महाकुलुङकी विपना कुलुङको 26 वर्षीय भाइ भदौ 9 गते 55 जनाको ट्रेकिङ टोलीसँग तिब्बत तर्फ जानु भएको थियो। 10 गते बिहान 8 बजेपछि नै सम्पर्कविहीन हुनुभयो। 11 दिनदेखि दिनरात ट्रमा सेन्टर र काठमाडौँका अस्पतालहरू धाउँदै फेसबुकमा नाम खोज्दै भौतारी रहनुभएकी विपना अझै पनि भाइ आउँछ भन्ने बाटो कुरेर बसिरहनु भएको छ। उहाँलाई भाइ कतै सुरक्षित फसेको हुन सक्ने विश्वासले टिकाइराखेको छ।
3: मैले कति तिब्बतबाट आउनेहरूको पनि मैले फेसबुकमा हेरिरहेको छु। कसैको खोजखबर मैले नपाएर म त अहिले यसरी सबैतिर हस्पिटलतिर उसको सास नपाए पनि उसको कुनै लास त पाउला नि भन्ने उसले म हिँडिरहेको। भाइ तुरो बाउ पनि छैन, आमा पनि छैन, म एउटा फुपू, मेरो पनि आफ्नो कोही छैन। अब त्यस्तो नराम्रो मैले थामेर कसरी उसको लागि मन दाह संस्कार गर्ने? अब छ जस्तै लाग्छ। सदाभर 11 दिनमा म आउँछु भनेर गएको मान्छे 11 दिनसम्म चाहिँ मैले उसको बाटो कुरेर बसेछु।
0: बाढ़ीको 11 दिनमा भइरहेका जीवितै उद्धारका खबरहरूले धादिङको धार्केबाट काठमाडौँको ट्रमा सेन्टरसम्म आइपुग्नु भएका मुक्ति मुडवरीमा पनि टुटेको आशालाई फेरि जोड्दैछ। लोड लिन रसुवा गएका 32 वर्षीय मामा जो होटेल र गाड़ी दुवै चलाउँदै परिवारको मियो हुनुहुन्थ्यो, चिलेमे र भोटेकोशी खोलाको बीचमा रहेको सुरक्षित मानिएको ठाउँमा हुँदाहुँदै पनि बाढ़ी आएकी समय ठ्याक्कै 9 बजे उहाँको फोनको अन्तिम लोकेशन बन्द भयो। अस्पताल र अरू ठाउँमा खोज्दै भौतारी रहेका मुक्तिलाई पनि मामा फर्किने अझै विश्वास छ।
4: मामा चाहिँ छ कि भन्ने कुरो छ। जंगल साइडमा त्यहाँ खोज्न गएको छैन के, चाँडै आउनु भन्ने मेरो अपेक्षा छ। अब सबले त्यही घर परिवारमा पनि आउँछ फर्किन्छ भन्ने आशा छ। त्यही हो जंगलतिर भएको छ भन्ने कुरो छ। अब त्यहाँनिर चाहिँ अलि पुर्याइदिनु पर्यो हेलीहरू।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
5: सुन त मेरो कपडा प्याकिङ गरिदिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको सिक्टी काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
5: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 056-494-333 493-555
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
10: फोन नम्बर 082-562-601 98-578-3590 98-578-3684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
9: हरेक मान्छेको सपना जपना र चाहना पैसा
10: पैसामा छ शक्ति पैसामा छ सहारा
9: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
10: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
9: यस्य प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
10: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
9: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
10: इतिहास गाथा र कथा गाँठका कुरा
9: गाँठका कुरा
10: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको 11 दिनमा आज दुईजनाको जीवितै उद्धार 1,344 जनाको शव भेटियो बाढ़ीको 11 दिनमा पनि जीवितै उद्धारका खबरले आफन्तको आशा फेरि जाग्दै लगायतका खबर प्रस्तुत गर्यो
0: नेपाल दर्पणमा अब बाँकी खबर भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रममा बढ़दै गएको छ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11,05,00,000 56,26,971 मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ नौवटा वाणिज्य बैंकमा 8,06,25,15,518 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ
1: यसैबीच संयुक्त राष्ट्रसंघले 4,96,00,000 अमेरिकी डलर अर्थात 7,51,34,00,000 रूपियाँ बराबरको आपतकालीन सहयोग आह्वान गरेको छ संयुक्त राष्ट्रसंघ र उसका मानवीय सहायता साझेदारहरूले भोटेकोशी बाढ़ी प्रभावित 84,000 भन्दा बढ़ीलाई जीवन रक्षाका लागि आवश्यक सहायता उपलब्ध गराउन आह्वान गरेका हुन् सरकारको नेतृत्वमा भइरहेको उद्धार तथा राहत प्रयासलाई सघाउन आह्वान गरेको रकमबाट प्रभावित समुदायलाई आकस्मिक नगद सहायता आश्रय स्वास्थ्य सेवा स्वच्छ खानेपानी सरसफाई तथा संरक्षण सम्बन्धी सेवा उपलब्ध गराउन राष्ट्रसंघ र मातहतका निकायले 4 महिने सहायता योजना सार्वजनिक गरेका हुन्
0: नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका 5 देवी घाटमा रहेको तादी नदीमा एक्रो बेली ब्रिज निर्माण गरिरहेको रहेको छ। नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको 55 जनाको टोलीले 60 मिटर लामो 5.5 मिटर चौडा र 50 टन भारवाहन क्षमताको एक रूबेली ब्रिज निर्माण कार्य तीव्र रूपमा अघि बढ़ाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्यालयका अनुसार निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जडानको काम भइरहेको छ।
1: यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिन सड़क खण्डको कृष्णवीरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। भदौ 10 गतेको बाढ़ीले तलबाट जमिन कटान गरेपछि अघिल्लो हप्ता सड़क भाँसिएको थियो। सड़क भाँसिएको ठाउँमा हिजोदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम शुरू भएको हो। निर्माण व्यवसायीहरूले नेपाल जियोटिक सोसाइटीका प्राविधिक, सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रोहबरमा डाइभर्सन ट्र्याक खुलाएका हुन्। निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव फर्काका अनुसार भाँसिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाड़ी चलाउन भने सकिँदैन। अहिलेलाई निर्माण प्रयोग हुने मेसिनले हिँड्ने सड़क बनेको र ग्रेड मिलाउने, पानी व्यवस्थापन र भित्ता सुधार लगाएको काम पूरा गरेर बढ़ीमा एक हप्तामा गाड़ी सञ्चालन गर्ने तयारी रहेको खड्काले बताउनुभयो। जटिल भूगोल र बाढ़ीको जोखिमका कारण भाँसिएको सड़कभन्दा माथि भित्तो काटेर ट्र्याक बनाइएको छ, जहाँ तत्काल कालोपत्र नगरी ग्राभेल गरेर दुईतर्फी गाड़ी चलाउने योजना रहेको छ। बाढ़ीले कृष्णवीर परेवा भीर सहितका विभिन्न ठाउँको सड़क कटान गरी बगाएको थियो, जसका कारण पृथ्वी राजमार्ग अहिले अवरूद्ध छ। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि गाड़ीहरूलाई कान्ति राजमार्ग र त्रिभुवन राजपथतर्फ डाइभर्ट गरिएको छ।
0: सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले राहतको निर्णय सहित मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिलाई पाएक पर्ने, नेपाल एपीएफ स्कूलमा कक्षा 10 सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने निर्णय पनि गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। यस्तै सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्य भोटुकोशी बाढ़ीका कारण ज्यान गएमा राहत स्वरूप प्रति व्यक्ति 1 लाख रूपियाँ तत्काल उपलब्ध गराउने तथा बाढ़ीबाट ज्यान गुमाएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारक समेत निर्माण गर्ने भएको छ। बाढ़ीमा परि सशस्त्र प्रहरीका 13 जना सम्पर्कविहीन भएका छन्।
1: यसैबीच भोटेकोशी बाढ़ीले मुख्य प्रभावित रसुवामा जनधनको ठूलो क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार बाढ़ीमा परेर रसुवामा मात्रै 1,365 जना मानिस सम्पर्कविहीन भएका छन्। यस्तै कामको सिलसिलामा वा घुम्न पुगेका 1,160 अन्य जिल्लाका नागरिक र 264 जना विदेशी पर्यटक पनि सम्पर्कविहीन भएका छन्। यसै गरी बैंक तथा वित्तीय संस्थाका 26 जना कर्मचारी, 79 जना सरकारी कर्मचारी, 13 जना सशस्त्र प्रहरी, 28 जना नेपाल प्रहरी र 27 नेपाली सेनाका कर्मचारी हराएका रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार 1,500 निजी घरमा क्षति पुगेको छ। यस्तै 28 सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 बैंक तथा वित्तीय संस्था, 1 पेट्रोल पम्पमा पनि क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। बाढ़ीले रसुवामा 41 किलोमिटर सड़क, 6 पक्की पुल, 8 बेली ब्रिज र 10 झोलुङ्गे पुल बगाएको छ। बाढ़ीबाट भटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजना पनि पूर्ण रूपमा क्षति भएका छन्।
0: रसुवा बाढ़ीपछि बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक र कृत्रिम मूल्य वृद्धि भइरहेको भन्दै उपभोक्ता अधिकार कर्मीले चिन्ता व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको बाढ़ी पहिरो पछिको आर्थिक तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएका चुनौती विषयकै कार्यक्रममा बोल्दै उपभोक्ता अधिकार कर्मी माधव तिमेल सिन्हाले सरकारको फिटलो पूर्व तयारीका कारण उपभोक्ता मारमा परेको बताउनुभयो। बजारमा भइरहेको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले पर्याप्त चासो नदेखाएको उहाँको आरोप छ। विशेष गरी खाना पकाउने ग्यासको ढुवानीमा देखिएको समस्या समाधान गर्न राज्यले सबै विकल्पहरू खुला गर्नुपर्ने उहाँले बताउनुभयो। सड़क अवरोधका कारण बजारमा सामानको अभाव हुने भन्दै फैलाइएका हल्लाको भ्रममा नपर्न आग्रह गर्दै उहाँले सरकारले मुख्य राजमार्गका अवरोध हटाउने र वैकल्पिक मार्गहरू सञ्चालन गर्ने कार्य गरिरहेकाले दाल, चामल, तरकारी र फलफूल जस्ता अत्यावश्यक वस्तुको अभाव नहुने बताउनुभयो।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: आफू एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। कास्कीको माछापोस्टे गाउँपालिका वडा नम्बर 1 सादलमा रहेको निर्माणाधीन सुपर सेतु जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्दा दुईजना कामदारको ज्यान गएको छ। ज्यान गुमाउनेमा धनकुटाको पाखरीबास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको केपिलासगढ़ी गाउँपालिका 1 27 वर्षीय किसान राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार दुवैजनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। घटनामा इलाम घर भएका 32 वर्षीय भक्तबहादुर मगर घाइते हुनुभएको छ। बिहान 11 बजे जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माणका लागि सड़क खन्ने काम भइरहेका बेला पहिरो खसेको थियो। सुपर सेती जलविद्युत आयोजना कास्कीको माछापोस्टे गाउँपालिकामा निर्माणाधीन 24 मेगावाट क्षमताको आयोजना हो।
4: भोटेकोशी नदीमा आएको बाढ़ीमा हराएका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले नुवाकोटको विदुरमा डीएनए नमूना संकलन केन्द्र स्थापना गरेको छ। यसअघि नमूना दिन काठमाडौँ धाउनुपर्ने बाध्यता रहेकामा बाढ़ी प्रभावित क्षेत्रका पीड़ित परिवारको सहजताका लागि विदुरमै यो सेवा शुरू गरेको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डाक्टर दामोदर पौडेलले जानकारी दिनुभयो।
5: पर्सा राष्ट्रिय निकुञ्जमा संचालित बाघ मित्र अभियान मानव र बाघ बीचको सह अस्तित्व कायम गराउन प्रभावकारी बन्दै गएको निकुञ्जले दावी गरेको छ। अभियानको उपलब्धि, चुनौती र भावी कार्यदिशाबारे निकुञ्जमा आयोजित सरोकारवालाको कार्यशालामा मानव सुरक्षा, जोखिम पहिचान र समुदायको सहभागितालाई थप मजबूत बनाउनु पर्नेमा जोड़ दिएको छ। अन्तर्राष्ट्रिय मापदण्ड क्यार्स मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको पर्सा राष्ट्रिय निकुञ्जमा सन् 2022 41 वयस्क बाघ रहेकामा सन् 2026 यो संख्या बढ़ेर 71 पुगेको छ। कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवड़ाले बाघको संख्या वृद्धि हुनु मात्र सफलता नभई निकुञ्ज आसपासका समुदायको सुरक्षा र सकारात्मक सहभागिता उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो।
4: मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर 1 टुकुचे गाउँ कालीगण्डकी नदीको कटानका कारण पहिरोको उच्च जोखिममा परेको छ। गैराती परेको वर्षासँगै कालीगण्डकीमा पानीको बहाव बढ़दा तटबन्ध र तारजालीको पर्खाल भत्काएर नदी गाउँतर्फ पसेको छ। बाढ़ीका कारण स्थानीय स्याउ भण्डारण गर्ने किसान केन्द्र र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन एक ऐपले बनाएको फोहोर संकलन पूर्वाधार

0: दुईलाई नेपालको संसदले 2063 साल भदौ 20 गते अनुमोदन गरेको दिनको सम्झनामा हरेक वर्ष आजका दिन यो दिवस मनाउने गरिन्छ। यस वर्षको नारा प्रविधिको सही प्रयोग र सजगता, मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने रहेको छ। दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले सन्देश मार्फत मानव बेचबिखन तथा असार पसार मुक्त समाज निर्माणका लागि संघ प्रदेश र पालिका सहित सबै सरकारवाला बीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। यस्तै महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा असार पसार मुक्त सुरक्षित मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताउनु भएको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। लोकतान्त्रिक गणतन्त्र कंगो र यसका साझेदारहरूले इबोला प्रकोपको विरूद्धका प्रयासहरू तीव्र पार्न 180 दिनको बहुक्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना शुरू गरेका छन्। अभियानका लागि 1 अर्ब 30 करोड़ अमेरिकी डलर अर्थात नेपाली रूपियाँ झण्डै 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान डब्ल्यूएचओले गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ, अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन र अन्य साझेदारहरूको सहयोगमा संचालित योजनाले आउँदो 6 महिनासम्म इबोला नियन्त्रण प्रक्रियाका परिचालन मार्गदर्शनको रूपमा काम गर्ने उद्देश्य राखेको सिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अफ्रिकाका लागि डब्ल्यूएचओको क्षेत्रीय कार्यालयका अनुसार इबोलाबाट सेप्टेम्बर 2 सम्ममा 6,342 जना संक्रमित भएका छन्। उनीहरूमध्ये 3,072 जनाको ज्यान गएको छ। कंगोमा गएको मे महिनामा आधिकारिक रूपमा घोषणा गरिएको इबोला प्रकोप अहिलेसम्म रेकर्ड गरेको सबैभन्दा ठूलो र छिटो फैलिएको इबोला प्रकोपको रूपमा परिचित रहेको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा काठमाण्डु रेड्सले विजयी शुरूआत गरेको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आज भएको खेलमा काठमाण्डुले मधेस वारियर्सलाई 3-2 सेटमा पराजित गरेको हो। काठमाण्डुले पहिलो सेट 20-25 गुमाए पनि त्यसपछि लगातार 2 सेट 26-24 र 25-17 जितेको थियो। चौथो सेट 22-25 मधेसले जितेपछि खेल 5 सेटमा पुगेको थियो। निर्णायक सेटमा काठमाण्ड ले 16-14 जीत निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो। यो सँगै मधेसले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा हिजो सगरमाथा स्मासर्ससँग पराजित भएको थियो। आजको दोस्रो खेलमा सगरमाथा स्मासर्स र खप्तड फाल्कन्स बीच बेलुका 7 बजे प्रतिस्पर्धा हुनेछ। यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई हराउँदै तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किंग्सलाई 3-1 सेटमा हराउँदै विजयी शुरूआत गरेका छन्। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख रूपियाँ प्राप्त गर्नेछन्। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार रकम हो।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: भोटेपछि बाढ़ीको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार, 1,344 जनाको शव भेटियो। बाढ़ीको 11 दिनमा पनि जीवितै उद्धारका खबरले आफन्तको आशा फेरि जाग्दै।
1: प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढ़ी संकलन, संयुक्त राष्ट्रसंघद्वारा 7.5 अर्ब सहयोगको आह्वान। भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख राहत।
0: नुवाकोटको तादी नदीमा बेलीब्रिज निर्माण कार्य तीव्र। नागथुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्णभीरमा डाइभर्सन ट्र्याक खुल्यो, सड़क संचालनमा आउन अझै केही दिन लाग्ने।
1: कंगोमा इबोला नियन्त्रण योजना शुरू, 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रूपियाँ बराबरको आर्थिक कोष चाहिने।
0: र एनबीएलमा मधेसको लगातार दोस्रो हार, आज बेलुका सगरमाथा र खप्तड खेल्ने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बसुत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै
2: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: लाउरेहरू
4: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
5: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने
4: लाखे सल्लाह देकर के पाक्क बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
7: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525154 98126742 र व्हाट्सएप नम्बर 97054 58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
8: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
9: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
8: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
9: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
8: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
9: मलाई त मनोकामना सुनसरी पसलकै गहना चाहिन्छ नि फेरि।
8: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसरी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
10: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
11: मनोकामना सुनचाँदी पसल, चैनपुर 6-3 चोक, प्रोप्राइटर पदम रसाइली ममता रसाइली, मोबाइल 98625137744, 98153378775।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैंची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी, फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैंची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँच खपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, सिसिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्फा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैंची भट्टी निर्माण कार्यक्रम, अलैंची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैंची बालीको नर्सरी शोध केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिसिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैंचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखुवा सभा 029562855 भोजपुर 029420049 नवीन कुमार डागी संखुवा सभा मोबाइल नम्बर 9852055079 जुनिता राई भोजपुर मोबाइल नम्बर 9852077376 इमेल pmamp.piu.sankhuasabha@gmail.com वेबसाइट www.pmamp.sankhuasabha.gov.np राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
3: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
2: औ लु समस्याको समाधान भनेकै म हो
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाई पो छ भन्छ झुसेले
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
4: लु अब त्यहीबाट जाने
2: लाख सल्लाह दिएको के क्वाक बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 किनेरू ल्याएको रेडियो छ लु सुनौ त
1: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल

सम्पर्कविहीन भएका छन्। यस्तै कामको सिलसिलामा वा घुम्न पुगेका 1160 अन्य जिल्लाका नागरिक र 264 जना पर्यटक पनि सम्पर्कविहीन भएका छन्। यसै गरी बैंक तथा वित्तीय संस्थाका 26 जना कर्मचारी 79 जना सरकारी कर्मचारी 13 सशस्त्र प्रहरी 28 जना नेपाल प्रहरी 27 नेपाली सेना हराएका रसुवाका सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार 1500 निजी घरमा क्षति पुगेको छ। यस्तै 28 सरकारी र सार्वजनिक भवन 8 सामुदायिक र 3 निजी विद्यालय 14 बैंक तथा वित्तीय संस्था 1 पेट्रोल पम्पमा क्षति पुगेको सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद कारीले जानकारी दिनुभयो। बाढीले रसुवामा 41 किलोमिटर सड़क 6 पक्की पुल 8 बेलीब्रिज र 10 झोलुङ्गे पुल बगाएको छ। बाढीबाट भोटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ। बाढीले 111 मेगावटको रसुवा गढ़ी 120 मेगावटको भोटेकोशी 20 मेगावटको चिलिमे 20 मेगावटको लाङटाङ खोला 216 मेगावटको माथिल्लो त्रिशुली 1.5 मेगावटको मैलुङ खोला 60 मेगावटको माथिल्लो त्रिशुली 3A र 37.3 मेगावटको त्रिशुली 3B क्षति पुर्याएको छ। भोटेकोशी नदीमा बाढ़ी आएको 11 दिनमा आज 2 जीवितै उद्धार गरिएको छ। उद्धार कर्मीहरूले 1 घरबाट र 1 जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा रहेको आनन्द श्रेष्ठको 4 तले घरको 4 तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्सपेक्टर सुमन विकको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। यस्तै 216 मेगावटको माथिल्लो त्रिशुली 1 विद्युत आयोजनाको अडिट 4 सुरुङबाट 1 चिनिया नागरिकको जीवितै उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको 10 दिनमा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जीवितै उद्धार गरिएको थियो। सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई तत्काल 15 लाख र सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला आश्रित परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि 2079 बमोजिम 5 लाख तथा सशस्त्र प्रहरी बल नेपाल विपद प्रकोप राहत कोष सञ्चालन सम्बन्धी मापदण्ड 2081 बमोजिम 5 लाख रूपियाँ समेत गरी कुल 25 लाख रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको हो। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिलाई पाइक पर्ने नेपाल एपीएफ स्कूलमा कक्षा 10 अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। यस्तै सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्य भोटेकोशी बाढ़ीका कारण ज्यान गएमा राहत स्वरूप प्रति व्यक्ति 1 लाख रूपियाँ तत्काल उपलब्ध गराउने तथा बाढ़ीबाट ज्यान गुमाएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारक समेत निर्माण गर्ने भएको छ। बाढ़ीमा परि सशस्त्र प्रहरीका 13 सम्पर्कविहीन भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ीमा परि ज्यान जोगाउन सफल 5 सशस्त्र प्रहरीलाई राहत स्वरूप जनही 50,000 रूपियाँ प्रोत्साहन रकम उपलब्ध गराउने सशस्त्रको निर्णय छ। सशस्त्र प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महानिरीक्षकदेखि जवानसम्मका तर्फबाट 15,50,00,000 रूपियाँ जम्मा गरे निर्णय गरेको छ। अरूण खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। चीनको दक्षिण पश्चिम सिजाङ स्वेत क्षेत्र चीन नेपाल सीमाको गिरोङ क्षेत्रमा पहिरोपछि आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 31 पुगेको छ। गएको अगस्त 26 तारीक अर्थात भदौ 10 गते बुधबार आएको पहिरोमा ज्यान गुमाउनेहरूको संख्या 31 पुगेको स्थानीय विपद व्यवस्थापन तथा उद्धार केन्द्रलाई

गरी चीनी समाचार संस्था सिन्ह्वाले जनाएको छ। कमाण्ड सेन्टरका अनुसार पहिरोपछि आएको ठूलो बाढ़ीबाट 531 जना सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी कार्य भइरहेको छ। उद्धारकर्मीले 987 वटा व्यक्तिगत सामान भेटाएको समेत बताएका छन्। हिमाली क्षेत्रमा हिमचट्टान सहितको पहिरोको आज 11 औं दिन भइसकेको छ। र अन्त्यमा खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा काठमाण्डौ रेड्सले विजयी शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आज भएको खेलमा काठमाण्डौले मधेस वारियर्सलाई 3-2 को सेटमा पराजित गरेको हो। काठमाण्डौले पहिलो सेट 50-25 गुमाए पनि त्यसपछि लगातार 2 सेट 26-24 र 25-17 जितेको थियो। चौथो सेट 22-25 मधेसले जितेपछि खेल 5 औं सेटमा पुगेको थियो। निर्णायक सेटमा काठमाण्डौले 16-14 को जीत निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो। यो सँगै मधेसले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा हिजो सगरमाथासँग पराजित भएको थियो। आजको दोस्रो खेलमा सगरमाथा र खप्तट फाल्कन्स बीच बेलुका 7 बजे प्रतिस्पर्धा हुँदैछ। यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई हराउँदै तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई हराउँदै विजय शुरूआत गरेका थिए। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख रूपियाँ प्राप्त गर्नेछ। अरू खबरको अन्त्यमा मुख्य खबरका शीर्षकहरू पुनः खटाउ। भोटेकोशी बाढीबाट रसुवामा 41 किलोमिटर सड़क र 8 जलविद्युत आयोजनामा पूर्ण क्षति। भोटेकोशी बाढीको 11 औं दिनमा आज 2 जनाको जीवितै उद्धार। चीनको सिजाङ क्षेत्र बन्दरगाहमा पहिरोबाट ज्यान गुमाउनेको संख्या 31 पुग्यो। सम्पर्कविहीन 531 जनाको खोजी चल्दै। र एनभीएलमा मधेसको लगातार दोस्रो हार, काठमाण्डौ विजयी। हवस् त, अरू खबर अहिलेलाई यति नै। अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 बजे पुनः उपस्थित हुने नै छु। रेडियोहरू सुन्दै रहनुहोस्। रमा बिदा हुन्छु। नमस्कार।

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए,
0: होइन आजै आइपुग्छस् र।
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
2: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर, विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ तपाईँकै सेवाको लागि। बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 9861443460।
4: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ,
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो,
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
6: लु अब त्यहीँबाट जाने।
4: लाखे सल्लाह देखेर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 21 43 460।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: औ समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
3: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह दिएको के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि,
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने। आया
6: ए लु जताउन जानुपर्छ काका,
5: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
7: ल छ नि काका, 0.6 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
8: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाल सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बास हाड जोड्ने नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपिडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
8: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 029 5701 292, फोन नम्बर 98 4 23 45 19।
10: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार।
11: लैलै मायालै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जोबारी।
12: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: राज्य कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको चालु आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082-4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढीमा 50%, निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको वेबसाइट www.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 9852589079, संखुवा सभा 029420049, 9852773376, भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।
3: हातमा के पो बोकेर लाग्यो हो गुटुङ टुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखे सल्लाह दिएर के पाक्क बोलेको? मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
6: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी।
2: साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कता पनि किन्नु छ।
7: होइन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाटी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, तिरक, डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 98421-50600।
6: खराङ सम्पर्क सञ्जीव कटवाल 98-16-35-48-40।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 98400-69-7।

0: पोखरामा पहुँच मार्ग खन्ने क्रममा पहिरा कारण रसुवामा 41 किलोमिटर सड़कमा पूर्ण क्षति चिलिमी जलविद्युत आयोजनामा उद्धारका लागि सुरुङ सफा गर्न मुस्किल
1: खार्को टापु नजिकै अमेरिकाद्वारा इरानी ट्याङ्करमाथि हमला रूसद्वारा युक्रेनको सुरक्षा सेवा मुख्यालयमै आक्रमण
0: र एनबीएल भलिबलमा काठमाडौँको विजयी शुरूआत मधेसको लगातार दोस्रो हार
2: जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अन्टाक लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाक ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस् यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा कास्कीको सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्ता गम्भीर घाइते भएका दुईजना कामदारको मृत्यु भएको छ मृत्यु हुनेमा धनकुटाको पाखरीवास नगरपालिका 8 घरवै आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको कोपिलासगढ़ी गाउँपालिका 1 का 27 वर्षीय किसान राई रहेका छन् जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुवैजनाको मणिपाल शिशिर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको घटनामा परि इलाम घर भएका 32 वर्षीय भक्त बहादुर मगर घाइते हुनुभएको छ।

0: ह्युन काठमाडौँ आइपुग्नु भएको छ। विदेश मन्त्री ह्युन दक्षिण कोरियाबाट चार्टर्ड विमान मार्फत आज साँझ काठमाडौँ आइपुग्नु भएको हो। भोटेको सिबाडीमा हराएका कोरियाली नागरिकको खोजी र उद्धारको पहलका लागि उहाँ नेपाल आउनु भएको हो। भोटेको सिबाडीमा परेर 9 जना कोरियाली नागरिक सम्पर्कविहीन भएका छन्। उनीहरू माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा कार्यरत थिए। उनीहरू खोज र उद्धार बारे पनि विदेश मन्त्री ह्युनले जानकारी लिने तयारीमा हुनुहुन्छ। नेपाल भ्रमणका क्रममा ह्युनले परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नुहुनेछ। परराष्ट्र मन्त्री खनालको सचिवालयका अनुसार भेटका क्रममा भोटेकोसी बाढीपछिको खोज, उद्धार र राहत बारेमा छलफल हुनेछ।
1: चिलिमी जल विद्युत आयोजनामा उद्धारका लागि सुरुङ सफा गर्न एक्सावेटर आवश्यक परेपछि पहुँच मार्ग निर्माण कार्य थालिएको छ। सुरुङ सफा गर्न समय लाग्ने भएपछि त्यहाँसम्म एक्सावेटर पुर्याउन पहुँच मार्ग निर्माण शुरू गरिएको हो। नेपाल विद्युत प्राधिकरणका अनुसार भौतिक विकटता, प्रतिकूल मौसम र सड़क सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री र उपकरण आयोजना स्थलसम्म पुर्याउन सकस भइरहेको छ। तथापि नेपाली सेना र भारतीय सेनाका 21 जना सुरुङभित्रै मेनुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने कार्यमा खटिरहेको प्राधिकरणले जनाएको छ। 250 मिटर लामो सुरुङ मध्ये करिब 100 मिटर भाग सफा गरिएको छ। तर मेनुअल रूपमा मात्र उद्धार सम्भव नहुने भएकाले ठूलो एक्सावेटर आयोजना स्थलसम्म पुर्याउनु पर्ने उद्धारकर्ताले बताएका छन्।
0: नुवाकोटको विदुर स्थित तादी खोलामा 60 मिटरको एक्रो ब्रिज जडान कार्य शुरू भएको छ। भोटेको सिबाडीले तादी खोलाको पक्की पुल पनि बगाएको थियो। सोही पुलको अबुटमेन्टमा नयाँ एक्रो ब्रिज जडान शुरू भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। यसका लागि आवश्यक सामग्री नेपाली सेनाले जुटाएको थियो। निर्माण पनि नेपाली सेनाले नै गर्न लागेको हो। भोटेकोसी त्रिशुली नदीमा आएको बाढ़ीले पुल बगाएपछि त्रिशुली नदी वारिपारी सम्पर्क विच्छेद भएको देवीघाटमा त्विन सञ्चालनमा ल्याइएको छ। बाढ़ीले आवतजावतका लागि प्रयोग हुँदै आएको मुख्य पक्की पुल सँगै जोलुङ्गे पुल समेत बगाएपछि विदुर नगरपालिका 3 र 5 का स्थानीयले आवतजावत ठप्प पार्नु परेको थियो। नदी वारपार गर्न नसक्दा स्थानीयले दैनिक उपभोग्य सामग्री ओसार पसारदेखि औषधि उपचारका लागि समेत कठिनाई भोग्दै आएका छन्।
1: रसुवा जिल्लाको टिमुर स्थित नेपाल चीन सीमा नाकामा नेपालको झण्डा राखिएको छ। भदौ 10 को बाढ़ीपछि सीमा नाकामा नेपालको झण्डा बगाएको थियो। बाढ़ीका कारण सीमा क्षेत्रमा पुग्न बाटो क्षतिग्रस्त भएपछि केही समयसम्म त्यहाँ जान मुस्किल परेको थियो। बाढ़ीपछि सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले जोखिमपूर्ण बाटो पार गर्दै आज सीमा नाकामा नेपालको झण्डा राखेको हो। सशस्त्र प्रहरी बलको बीओपी टुमेरेबाट गएको टोलीले जोखिमयुक्त भीर हुँदै करिब 3 किलोमिटर दूरी पार गरेर सीमा क्षेत्रमा पुगेको थियो। नेपाली सेनाको टोली भने हेलिकप्टर मार्फत त्यहाँ पुगेको हो। त्यसपछि दुवै सुरक्षा निकायको संयुक्त टोलीले संयुक्त रूपमा नेपालतर्फको सीमामा राष्ट्रिय झण्डा राखेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।
0: भोटेकोसी बाढ़ीले रसुवाका निजी र सार्वजनिक सम्पत्तिमा पनि ठूलो क्षति पुर्याएको हो। जिल्ला प्रशासन कार्यालयले भदौ 10 गतेको बाढ़ीले पुर्याएको क्षति सम्बन्धी प्रारम्भिक विवरण नै सार्वजनिक गरेको छ। सहायक प्रमुख जिल्लाधिकारी दुर्व प्रसाद अधिकारीका अनुसार बाढ़ीबाट 28 वटा सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 वटा ब्याङ्क तथा वित्तीय संस्था, 1 पेट्रोल पम्प र 1500 निजी घरमा क्षति पुगेको छ। बाढ़ीले जिल्लामा 41 किलोमिटर सड़क, 6 पक्की पुल, 8 बेली ब्रिज र 10 झोलुङ्गे पुल बगाएको छ। बाढ़ीबाट भोटेकोसी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजनामा पूर्ण क्षति भएको छ। बाढ़ीले 111 मेगावाटको रसुवागढ़ी, 120 मेगावाटको भोटेकोसी, 20 मेगावाटको चिलिमे, 20 मेगावाटकै लाङटाङ खोला, 216 मेगावाटको माथिल्लो त्रिशुली 1, 5 मेगावाटको मैलुङ खोला, 60 मेगावाटको माथुलो त्रिशुली 3A र 37.3 मेगावाटको त्रिशुली 3B क्षति पुर्याएको छ। बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेकाको खोज तथा उद्धार जारी छ। नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरीबाट उद्धार कार्य भइरहेको छ। थप मद्दतका लागि दक्षिण कोरिया भारत र चीनका विज्ञ समेत प्रभावित क्षेत्रमा खटिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ।
1: सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भटेकोशी बाढ़ीमा परि मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रूपियाँ राहत उपलब्ध

0: पाउने भएको छ। सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई राष्ट्र सेवकका तर्फबाट तत्काल 15 लाख र सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला आश्रित परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि 2079 बमोजिम 5 लाख तथा सशस्त्र प्रहरी बल नेपाल विपद प्रकोप तथा राहतको सञ्चालन सम्बन्धी मापदण्ड 2081 बमोजिम 5 लाख रूपियाँ समेत गरी कुल 25 लाख रूपियाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको हो। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी रहेको सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिलाई पाएक पर्ने नेपाल एफएफ स्कूलमा कक्षा 10 सम्म अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। सशस्त्र प्रहरी कर्मचारीको आश्रित परिवारका सदस्य भटेकोशी बाढ़ीका कारण मृत्यु भएमा राहत स्वरूप प्रति व्यक्ति 1 लाख रूपियाँ तत्काल उपलब्ध गराउने तथा बाढ़ीबाट मृत्यु भएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारक समेत निर्माण गर्ने निर्णय भएको छ।
1: नेपाल विद्युत प्राधिकरणले भटेकोशी त्रिशुली बाढ़ीमा सम्पर्कविहीन कर्मचारीका आफन्तलाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको छ। आज सूचना जारी गर्दै प्राधिकरणले नजिकका आफन्तका लागि डीएनए को नमूना उपलब्ध गराउन भनेको हो। सबैभन्दा नजिकका आफन्तलाई आफ्नो 2 प्रति पासपोर्ट साइजको फोटो सहित नेपाल प्रहरी अस्पताल महाराजगंज वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ। प्राधिकरणले नेपाली सेना लगायत प्राविधिक टोलीको सहयोगमा त्रिशुली 3A उद्धारको प्रयास भइरहेको पनि बताएको छ।
0: रसुवाका बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम पनि बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल 11,556,26,971 रूपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। 9 वटा वाणिज्य बैंकमा 8,06,25,15,518 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।
1: भोटेकोशी बाढ़ीमा परि मृत्यु हुनेको संख्या 1,340 पुगेको छ। तर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार भने 1,331 जनाको शव भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ। बिहान सार्वजनिक तथ्याङ्कमा गल्ती भएकाले त्यसलाई सच्याइएको भन्दै प्राधिकरणले पछिल्लो तथ्याङ्क अनुसार 1,340 जनाको शव भेटिएको जनाएको हो। फेला परेका 1,340 शव मध्ये 499 पुरूष, 269 महिला, 552 बालक र 33 बालिका छन्। फेला परेका शव मध्ये 1,030 जमीनमा गाडेर व्यवस्थापन गरिएको छ। मृतकको पहिचानका लागि डीएनए संकलन कार्य पनि तीव्र पारिएको छ। पहिचान हुन नसकेका 1,270 जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ। पछिल्लो अध्यावधिक तथ्याङ्क अनुसार 4,898 जना अझै बेपत्ता छन्। बेपत्ता हुने 4,898 जना मध्ये 2,930 जना नेपाली र 618 जना विदेशी नागरिक छन्। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 8,631 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा 7,387 नेपाली नागरिक र 1,244 जना विदेशी नागरिक छन्। विस्थापित भएका 3,655 जनालाई हाल विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। नेपाल परिवेशमा मासुको मूल्यभन्दा एलपी ग्यासको मूल्य सस्तो भन्ने आयल निगमका अधिकारीको भनाई लगायतका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: नमस्कार, प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: मार्बलका सिकेपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड। साथै मार्बलका युपिभीसी प्रडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन। I'm sorry.

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो हाँ संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेशमा अब बाँकी समाचार।
4: नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझ सस्तो रहेको दावी गर्नुभएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनद्वारा आयोजित बाढ़ी पहिरो पछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएका चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा उहाँले निगमले हाल प्रति सिलिण्डर 400 रूपियाँ घाटा बेहोरेर ग्यासको कारोबार गरिरहेको जानकारी दिनुभयो। व्यवसायीहरूले पनि घाटामा कारोबार गर्नुपरेको गुनासो गरिरहेको सन्दर्भ उल्लेख गर्दै कार्यकारी निर्देशक शाहले उपभोक्ताले मूल्य महँगो भएको भनी गर्ने गुनासोलाई व्यावहारिक रूपमा हेर्नुपर्ने बताउनुभयो। उहाँले नेपालमा उत्पादन नहुने र पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने वस्तु भएकाले मूल्य भन्दा पनि आपूर्तिको सहजतालाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो।
5: एक केजी मासु आज 17-18 रुपियाँमा हामी किन्दा एक छाक र एक दिनमा हामी सक्छौँ, तर एउटा सिलिन्डर ग्यास 2100 दिँदा 2 महिना त हामी टिक्छौँ त? यो कुराहरूमा थोरै हामी छलफल गर्ने कि नगर्ने? 1700 रुपियाँ हामी एक केजी मासु खाएर एक दिनमा सक्नले 2100-2200 रुपियाँ त 2 महिना छ त सिलिन्डर? थोरै अलिकति मैले यो व्यक्तिगत केही मैले धारणा राखिनँ के देशमा जुन उत्पादन छैन बाहिरबाट ल्याएर जुन सहज गर्नु परिरहेछ भने पैसा 2100 ठुलो कुरा भन्दा पनि हामीले कन्ज्युमरलाई प्रायोरिटी दिएर कसरी हुन्छ उहाँको चुलो बार्ने सबैको दायित्व।
4: पूर्व राज्यमन्त्री एवं उद्योगपति मोतीलाल दुग्गडले पेट्रोलियम पदार्थ र ग्यासको चर्चाका बीच अन्य दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि ओझेलमा परेको बताउनु भएको छ। खाद्य उद्योगी समेत रहनुभएका दुग्गडले बजारमा बिस्कुटदेखि साबुनसम्म र भान्सामा प्रयोग हुने हरेक मसलाजन्य वस्तुको मूल्य आकाशिएको बताउनुभयो। उहाँका अनुसार हाल बजारमा पेसार, अलैंची, मरिच, धनियाँ, जीरा खुर्सानी जस्ता अत्याधिक अत्यावश्यक सामग्री को मूल्य विगतको तुलना भन्दा दोब्बर भन्दा बढ़ीले वृद्धि भएको छ। उहाँले पेट्रोलियम पदार्थ र ग्यास संवेदनशील वस्तु भएकाले त्यसमा सबैको ध्यान जानु स्वाभाविक भए पनि अन्य उपभोग्य वस्तुको मूल्य वृद्धिले सर्वसाधारणको जनजीवन कष्टकर बनेको तर्फ सरकारवालाको ध्यान आकर्षण गराउनुभयो। ग्यासको आपूर्तिमा मात्र केन्द्रित हुँदा अन्य खाद्य वस्तुको आपूर्ति र बढ़दो महँगी नियन्त्रणका प्रयासहरू ओझेलमा परेको उहाँको तर्क छ।
6: सबै वस्तुको मूल्य बढेको छ, बिस्किटदेखि लिएर साबुनसम्मको मूल्य बढेको छ। म पनि एउटा उद्योग चलाउने, खाद्य वस्तुको उद्योग, ठुलो उद्योग चलाउने व्यक्ति नै हो म पनि। मलाई थाहा छ हरेक चिजको उत्पत्ति बढेको छ। उदाहरणको लागि बेसार भनेको 100-150 रुपियाँ किलो, बेसार अहिले 350 रुपियाँ छ। ठुलो अलैँची 1200 रुपियाँ हुन्थ्यो, 2600-2800 रुपियाँ ठुलो अलैँचीको रेट छ। ब्ल्याक पेपरको रेट तपाईँको 700-800 रुपियाँ। धनियाँ कोरिएन्डर जुन हुन्छ घरमा, हरेक घरमा चाहिन्छ, यो चिल्ली चाहिन्छ हरेक घरमा, हरेक घरमा कोरिएन्डर चाहिन्छ, जिरा चाहिन्छ, ब्ल्याक पेपर चाहिन्छ, हरेक घरमा चाहिन्छ। हेर्नुहोस् तिनीहरूको रेट कहाँबाट कहाँ भागिया छ कसैलाई मतलब छैन। 200% रेट बढिया छ। 150-200 रुपियाँ खुर्सानी पाउँदा 600 रुपियाँ छ आजको दिन। मेरो पनि मसाला फ्याक्ट्री छ, त्यो भएर मलाई यो सब चिजको थाहा छ। तर हामी त्यो त्यतातिर हाम्रो ध्यानै छैन। हामी एउटा त्यहाँ अड्किया छौँ कि त्यहाँ मात्रै अड्केर अरू चिजलाई हामीले ओझेल गरिदिया छौँ।
4: उपभोक्ता अधिकार कर्मी माधव तिमल सिन्हाले सरकारको फितलो पूर्व तयारीका कारण उपभोक्ता मारमा परेको आरोप लगाउनुभयो। अधिकार कर्मी तिमल सिन्हाले बजारमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले पर्याप्त चासो नदेखाएको आरोप लगाउनुभयो।
5: सरकारको पूर्व तयारी कमजोर भएको कारणले गर्दाखेरि अत्यावश्यक वस्तुहरू सबै किसिममा चाहिँ अस्वाभाविक रूपमा कृत्रिम रूपमा मूल्यवृद्धि भएको छ। मूल्यवृद्धि नियन्त्रण गर्न पनि सरकारको चासोको अवस्था छैन। विशेष गरी अहिले पनि उद्योग साथीहरूले भन्नुभएको ग्यासको विषयमा, अब ग्यासको ढुवानीको लागि त्यो विकल्प खुला गर्नुपर्ने हो। सेना प्रहरी सशस्त्र माध्यमको माध्यममा मार्फत पनि अब उनीहरूका गाडीहरू त हामीले देख्छ पनि ठुलाका गाडीहरू हुन्छन्, ढुवानी लिइदिएर सहजीकरण गर्नुपर्ने थियो, विभिन्न विकल्पहरू खुला गर्नुपर्ने थियो। हामी सबै विकल्पलाई बन्द गराइएर एउटा मात्रै विकल्पलाई अङ्गाइनेको अवस्था छ। अब उद्योगीले मूल्य बढाएको सन्दर्भमा चाहिँ तराईमा पनि मूल्य यही मूल्य कायम गर्नु भएको भए औद्योगिक मूल्य बढाए भन्ने कुरा आउँथ्यो। उपत्यकाभित्रको विषम परिस्थितिमा भाडा जोडिएको छ भन्ने कुरा भन्ने गर्नुभएको छ। निगमकै भनौँ सरसल्लाहमा सहमतिमा नै यो योजनामा चाहिँ विशेष गरी हामी मूल्य सँगसँगै त्यो गुणस्तर र आपूर्ति श्रृङ्खला, गुणस्तर स्तरमा कसैले कम्प्रोमाइज गर्नु भएन र आपूर्ति श्रृङ्खला नबिग्रिने हिसाबले सहज आपूर्तिको लागि मलाई बाटोमा आउँदै गर्दा पनि अब फ्लोटर लाइनहरू लगभग प्रत्येक मोटरसाइकलमा गाडीमा एउटा नागरिक ग्यास सिलिन्डर बोकेर भौतारी परेको अवस्था छ भनिसकेपछि यसलाई सहजीकरण गर्नुको निमित्त एकपट्टि मात्रै होइन उपभोक्ता राज्य उद्योगी सबै पक्षीहरूको आफ्नो स्थानबाट अत्यन्त समन्वित भएर सबैभन्दा बढी जिम्मेवार त राज्य नै हुनुपर्छ। आपूर्तिका सबै श्रृङ्खलाहरूलाई यो नियमित गर्नुको निम्ति आफ्ना सबै विकल्पहरूलाई खुल्ला गर्नुपर्छ।
3: नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालेन सरकारको लक्षण राम्रो नदेखिएको टिप्पणी गर्नुभएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रचण्डले मुलुकको राजनीति कर्मचारी तन्त्र र राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको बताउनुभयो।
7: अहिले कता कता नेपाली राजनीति पनि नेपाली कर्मचारी तन्त्र पनि र सबै राज्यका निकायहरू अलिक बढी अन्योलमा भएको देखिन्छ। म सरकारलाई सुरुदेखि हामीले भनेका छौँ राम्रो गर्नु सहयोग हुन्छ समर्थन हुन्छ, नराम्रो गर्दा आलोचना हुन्छ टिप्पणी हुन्छ विरोध हुन्छ। हरेक क्षेत्रमा हामीले त्यही भन्दै आएका छौँ, अहिले पनि हाम्रो त्यही भनाइ रहिआएको छ, तर लक्षण राम्रो चाहिँ देखिएको छैन।
4: बागमती प्रदेशका उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले संघीय सरकारसँग चर्को गुनासो पोख्नु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले संघीय सरकारले प्रदेशमाथि आक्रमण गर्ने गरेको आरोप लगाउनुभयो। अहिले सवारी लाइसेन्सको जिम्मा संघले लिएर काम नगरेको पनि उहाँको भनाइ छ। त्यसबारे कुरा गर्न खोज्दा भौतिक यातायात मन्त्रीले फोन नै नउठाएको भन्दै उहाँले आक्रोश पोख्नु भएको छ। प्रदेश सरकार गठन भएको लामो समय भइसक्दा पनि संघीय सरकारले पर्याप्त अधिकार दिन कञ्चुसै गरेको गुनासो उहाँले गर्नुभएको छ। उहाँले आफूहरूले त्यसै संघीयता खारेजीको माग नगरेको बताउनुभयो।
8: साढे आठ वर्ष भयो प्रदेश सरकार गठन भएको, तर प्रदेशमा के पनि अधिकार छ। यहाँ मन्त्री भएर मैले सम्मान खाने अनि शब्द पनि हेर्नुहोस्, पर्यटन क्षेत्रमा हेर्नुहोस्, सम्पूर्ण संघले नै कब्जा गराएको छ, प्रदेशको ठाउँ नै छैन। बजेट ल्याउने, कर दिने अनि त्यो करबाट मन्दिर बनाउनु दिने, अनि देउता थानमा के बनाउने, बाटो बनाउने अनि खाने पानी बनाउने, त्यो भन्दाहरू छैन। अब जस्तै तपाईँको पर्यटकको विषयमा कुरा गरौँ, अहिले हिजो मात्र मुख्यमन्त्रीसँग धेरै कुराहरू भयो, धेरै कुरामा ओभर एट्याक एट्याकिङ भइरहेछ सङ्घबाट, तर प्रदेश हामी खारेजको कुरा गर्छौँ नि त्यसै गरेको भयो। जुन चिजलाई अधिकारै दिँदैन, अधिकार दिनै मिल्दैन भने किन राखिराख्छौँ त? हामीले सोधेको यो बाटो हो, तर अधिकार छैन।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ, thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन, thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: को एक मात्र डीटीएच सेवा जिसको
1: खुशी को कनेक्शन
2: यू हो हा संचार नेटवर्क रत्नपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। बाजुराको बिरेखोला झरनामा भीषण बाढ़ी आउँदा 23 परिवार विस्थापित भएका छन्। गै रातिदेखि परेको अविरल वर्षासँगै बिरेखोलामा ठूलो बाढ़ी आएपछि 23 परिवार विस्थापित भएका हुन्। अविरल वर्षापछि माथिल्लो क्षेत्रमा गएको पहिरोले खोला थुनेर ताल बनेको र ताल फुटेपछि सदरमुकाम मार्तडी स्थित बढ़ीमालिका नगरपालिका 6 र 8 को सिमानामा पर्ने बिरेखोलामा ठूलो बाढ़ी आएको स्थानीय लालसिंह साउदले बताउनुभयो। गाउँको बीचबाटै ठूलो बाढ़ी आएपछि 23 परिवार विस्थापित भएका हुन्। थप 18 परिवार समेत जोखिममा रहेको उहाँको भनाइ छ।
3: पृथ्वी राजमार्ग अन्तर्गत मुगलिङ मलेखु सड़क खण्डको कृष्ण भीरमा हिजोबाट थालिएको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ। निर्माण व्यवसायले नेपाल जियोटेक सोसाइटीका प्राविधिक सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रोभरमा सड़क खन्ने काम शुरू गरेको हो। आजबाट ट्रयाक खोल्ने तयारी थियो। निर्माण व्यवसायी महासंघका अध्यक्ष सहदेव खड्काले कृष्णवीरमा मुगलिङतर्फ 1050 मिटर एक्सावेटर गुड्न ट्रयाक खोलिसकेको जानकारी दिनुभयो। उहाँले मलेखुतर्फ खण्डमा झण्डै 100 मिटर ट्रयाक खोलिसकेको र 50 मिटर ट्रयाक पनि आजै साँझसम्म करिब सकिएको बताउनुभयो। यात्रुहरूलाई बन्दको अवस्थामा नआत्तिकन अरू विकल्प प्रयोग गर्न अनुरोध गर्दै उहाँले अस्थायी रूपमा भए पनि सड़क राम्रो बनाउने काममा आफूहरू जुटेको बताउनु भएको छ।
4: हुम्लाको सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत सेवा अवरूद्ध हुँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित बनेको छ। नेपाल विद्युत प्राधिकरणको हेल्दोङ वितरण केन्द्र अन्तर्गत पावर हाउसमा समस्या भएपछि भदौ 16 गतेदेखि विद्युत आपूर्ति बन्द भएको हो। वितरण केन्द्रका सूचना अधिकारी कृष्ण प्रसाद ओलीले पावर हाउसमा सञ्चालनमा रहेको युनिट नौको कन्ट्रोलमा समस्या देखिएपछि विद्युत सेवा अवरूद्ध भएको बताउनुभयो। उहाँका अनुसार हुम्लामा उपलब्ध प्राविधिक जनशक्तिबाट तत्काल समस्या समाधान गर्न नसकिने भएकाले आवश्यक सामग्री र थप प्राविधिक जनशक्ति आएपछि मात्र मर्मत सम्भव हुनेछ। सामग्री र प्राविधिक लागि खबर गरिसकेको भए पनि अहिलेसम्म आइ नपुगेकाले कहिलेसम्म मर्मत हुन्छ भन्ने कुरा यकिन नभएको बताउनुभयो। उहाँले अर्को सूचना जारी नभएसम्मका लागि विद्युत सेवा अवरूद्ध रहने जानकारी दिनुभएको छ।
3: शिक्षक आन्दोलनको इतिहास, संगठन निर्माण र विभिन्न चरणमा भएका संघर्षलाई समेटेर तयार पारिएको पुस्तक शिक्षक आन्दोलनको इतिहास आज सार्वजनिक गरिएको छ। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले लेखेको पुस्तक आज काठमाडौँमा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो।

0: अमेरिकाले खार्क टापु नजिकै इरानी ट्याङ्करमाथि आक्रमण गरेको छ। अमेरिकाले आज इरानको प्रमुख तेल केन्द्र खार्क टापु नजिकै एक तेल ट्याङ्करलाई निशाना बनाएको रोइटर्सले जनाएको छ। आक्रमणमा कुनै हाताहाती भएको रिपोर्ट सार्वजनिक भएको छैन। इरानी अधिकारीले तेल अनलोड गर्ने क्रममा ट्याङ्करमा प्रहार भएको बताएका छन्। इरानी संचार माध्यमले विस्फोट सुनिएको बताए पनि खार्क टापुबाट धुवा उठेको नदेखिएको उल्लेख गरेका छन्। ट्याङ्करमा भएको क्षति र यसको हालको अवस्था बारेमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
1: रूसले युक्रेनको सुरक्षा सेवा मुख्यालयमै हमला गरेको छ। युक्रेनको राजधानी किवमा रहेको सुरक्षा सेवा एसबीयूको मुख्यालयमै रूसले ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। युद्ध शुरू भए यता पहिलो पटक युक्रेनको आन्तरिक सुरक्षा निकायको मुख्यालयमै प्रत्यक्ष प्रहार भएको हो। उक्त आक्रमणमा 12 जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी ड्रोन एसबीयू प्रमुख ओलेक्जान्डर पोकलातको कार्यालयमा नै लक्षित गरेर प्रहार गरिएको बताउनुभयो।
0: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल भलिबल लीग एनभीएलमा काठमाण्डु रेड्सले विजयी शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कबड हलमा आज भएको खेलमा काठमाण्डुले मधेस वारियर्सलाई 3-2 सेटमा हराएको हो। मधेसले पहिलो सेटको नतिजालाई 25-20 आफ्नो पक्षमा पारेको थियो। काठमाण्डुले खेलमा उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट 26-24 अंकले आफ्नो पक्षमा पारेको हो। तेस्रो सेट पनि काठमाण्डुले 25-27 आफ्नो पक्षमा पारेको थियो। चौथो सेटको नतिजालाई मधेसले 25-22 अंकले आफ्नो पक्षमा पार्दै खेललाई झनै रोमाञ्चक मोडमा पुर्याएको थियो। अन्ततः काठमाण्डुले अन्तिम सेटको नतिजा 16-14 अंकले आफ्नो पक्षमा पार्दै खेल जितेको हो। जारी प्रतियोगितामा मधेसको भने यो लगातार दोस्रो हार हो। लगातार दोस्रो हार बेहोरेको मधेसको आगामी यात्रा कठिन बनेको छ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: पोखरामा पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्दा 2 कामदारको मृत्यु, 1 घाइतेको उपचार हुँदै।
1: भोटे कोशीबाडीमा परेकाहरू मध्ये आज पनि 2 जीवितै उद्धार। 1340 शव भेटिए, 4898 जना अझै बेपत्ता।
0: भोटे कोशीबाडीका कारण रसुवामा 41 किलोमिटर सड़कमा पूर्ण क्षति। चिलिमी जलविद्युत आयोजनामा उद्धारका लागि सुरुङ सफा गर्न मुस्किल।
1: खार्क टापु नजिकै अमेरिकाद्वारा इरानी ट्याङ्करमाथि हमला। रूसद्वारा युक्रेनको सुरक्षा सेवा मुख्यालयमै आक्रमण।
0: र एनभीएल भलिबलमा काठमाडौँको विजयी शुरूआत, मधेसको लगातार दोस्रो हार।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। दिनेश र जगत बिदा हुन्छौ। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाई सँगै
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: हातमा के पो बोकेर लग्यो हो गुटुङ टुङ,
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन।

0: सबैजना राम्रो मेन पावर खोज्दै हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्थ्यो झुसेले।
0: लु बोबले, हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
2: लु अब त्यहीबाट जाने।
1: लाखे सल्लाह देखेर के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
3: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
4: चाहना हेर न, गरगहनाले त बेहुलीलाई कस्तो सुहाएको छ है?
5: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
6: के को खास खास विशेष चल्दैछ यता? हामीले सुन्न मिल्दैन कि कसो?
5: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन त रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
6: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
7: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
8: प्रोपाइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
7: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ सङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
9: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
10: ल ल आमा, म तु गए तु आए।
9: होइन, आजै आइपुग्छस् र?
10: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
7: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852045-741।
11: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 9826633967। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।

रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: कमजोर होला है कमजोर
1: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
0: जे पाए त्यही खाला अनि रोगले समात्ला
1: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
0: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा शीर्षकमा खबर छ काखमा रहेको तीन महिने बच्चा लगातार रोइरहेछ सायद भोक र निन्द्रा नपुगे होला तर परिवार थर्की आमालाई बच्चा कहाँ र कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले बढ़ी सताइरहेछ आफ्नो नाम गोप्य राख्ने शर्तमा उनले थर मात्र खुलाएकी हुन् उनी त्रिशुलीमा बाढ़ी बसेपछि घर छाडेर भागेकी थिइन् घर बाढ़ीले बगाएपछि अहिले दर्जनौ अपरिचित मानिससँग एउटै छानामुनि बस्दै आएकी छन् उनले बच्चालाई स्तनपान गराउने ठाउँकै वरपर पुरूषहरू चुरोट खाइरहेका छन् खाना कहिले पाइन्छ पत्तो छैन ठाउँ कोलाहलपूर्ण छ हामी सबै एउटै ठाउँमा छौं त्यसैले निकै गाह्रो भइरहेको छ उनी भन्छिन् चुरोटको धुवा आउँछ रक्सीको गन्ध आउँछ बच्चा सुत्नै सक्दैन उनको भनाइ छ बाढ़ीपछि दूध पनि कम आउन थालेकाले बच्चालाई पोषण पुग्न नसकेको उनलाई लागेको छ उनले अहिले बच्चालाई फर्मुला दूध दिन थालेकी छन् तर फर्मुलाले बच्चाको पेटमा समस्या पारे जस्तो देखिन्छ दूध खाएपछि बच्चा झनै धेरै रुने गरेको समेत उनले बताएकी छन् सुरक्षित ठाउँ र बच्चालाई खोप लगाउने व्यवस्था पनि भए हुन्थ्यो उनी भन्छिन् हामीले समयमा पर्याप्त खाना समेत पाएका छैनौं परिवारको यो अवस्था एउटा परिवारको कथा मात्र होइन भोटेको सित्रुसुली करिडोरमा बाढ़ीको पानी घट्दै गए पनि संकट नघटेको एउटा उदाहरण हो सड़क र पुल बगेका छन् पहिरोले बाटो थुनेको छ गाउँहरू बीचको सम्पर्क टुटेको छ यस्तो अवस्थामा गर्भवती र सुत्केरीका लागि सामान्य स्वास्थ्य सेवा समेत कठिन बनेको छ अरू विस्थापितका आवश्यकता भन्दा उनीहरूका आवश्यकता केही फरक हुन्छन् बच्चालाई स्तनपान गराउन र सुरक्षित निजी ठाउँ आमाका लागि पर्याप्त र समयमै खाना शिशुका लागि उपयुक्त पोषण अनि प्रसूतिको अवस्था जटिल भए तत्काल अस्पताल पुग्ने सहजता आवश्यक पर्छ संयुक्त राष्ट्र संघीय जनसंख्या कोषले रसुवा नुवाकोट र धादिङका बाढ़ी प्रभावित 15 स्थानीय तहमा करिब 4,430 गर्भवती महिला रहेको अनुमान गरेको छ यी तीन जिल्ला 10 भदौको विनाशकारी बाढ़ीबाट सबैभन्दा प्रभावित क्षेत्र हुन् एक महिनाभित्र करिब 492 शिशु जन्मिन सक्ने र करिब 74 महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने संयुक्त राष्ट्र संघको जनसंख्या कोषले बताएको छ यो संख्या घर घर पुगेर गरिएको गणना भने होइन करिब 3,10,000 प्रभावित जनसंख्यालाई आधार बनाएर मानवीय सहायता जुटाउन गरिएको प्रारम्भिक अनुमान हो यही अनुमान अनुसार आगामी एक महिनामा करिब 492 शिशु जन्मन सक्ने र करिब 74 महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने UNFPA को आकलन रहेको छ बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा विस्थापित शिविरमा रहेका गर्भवती र सुत्केरी आमाका लागि सुरक्षित ठाउँ पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ
6: गोर्खापत्रले काजक्रिया चल्दै गर्दा जीवितै उद्धार शीर्षकमा खबर छापेको छ परिवारका सदस्यहरूले चण्डिका श्रेष्ठको आशा मारिसकेका थिए भोटेकोशी हिमबाड़ीबाट बेपत्ता भएको 8 दिनसम्म उनका दुई छोरा र आफन्तले बेत्रावती र त्रिशुली खोला आसपास आमा बुबा लगायत अन्य आफन्तको खोजी गरिरहे तर जीवित वा मृत कुनै अवस्थामा नभेटेपछि बाध्य भएर कुशको शव बनाई काजक्रिया शुरू गरेका थिए तर 11 औं दिनमा उहाँको सकुशल उद्धार गरेर काठमाडौँको वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ नुवाकोटको विदुर नगरपालिकाका मेलमिलापकर्ता रहेका अष्टमान डंगोलले चण्डिका र उनका श्रीमान आनन्दलाललाई धेरै ठाउँमा खोजे पनि पत्ता लगाउन नसकिएको बताउनुभयो उहाँले शंका लागेर सुरक्षाकर्मीलाई सो घर र त्यहाँ जाने बाटो देखाएर आफूले खोजीका लागि आग्रह गरेको बताउनुभयो उहाँले भन्नुभयो बेत्रावती किनार छेउ उहाँहरूको पहिलेदेखि नै कपड़ा पसल थियो बाढ़ीले घरै बगाएर अर्को ठाउँमा पुर्याएको थियो 24 जनाको शव भेटिएको घर छेउमै भएकाले सो घरमा पनि भेटिन सक्ने अनुमान गरेर सुरक्षाकर्मीलाई आग्रह गरेको थिए भगवानको कृपाले उहाँ भेटिनुभयो तर उहाँका श्रीमान अझै बेपत्ता हुनुहुन्छ उपचारका लागि काठमाडौँ ल्याइएपछि अस्पतालमा भेट्न पुगेका चण्डिकाका सम्धी रमेश मान श्रेष्ठले आफ्ना सम्धी लगायत आफन्तहरू बाढ़ीमा हराएको पीड़ाका बीच सम्धिनी सकुशल फेला परेकोमा खुशी लागेको बताउनुभयो उहाँले भन्नुभयो छोराहरूले धेरै खोजी गर्दा फेला नपरेपछि

0: उहाँको क्रिया कर्म शुरू गरिएको थियो। आज सम्झने पाएकोमा खुशी लाग्यो। संसारमा भगवान छन् भन्ने जस्तो लागिरहेको छ। उहाँलाई अस्पताल भेट्न नपाए पनि बोल्न सक्ने सकुशल अवस्थामा रहेको उहाँले बताउनुभयो।
1: दश बदौमा भुटेको सिर त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीले नेपालको हिमाली पारिस्थितिक प्रणाली र मानव सभ्यतामाथि नै ठूलो प्रहार गरेको छ। केही घण्टाकै अन्तरालमा हजारौं नदी किनारको मानव बस्ती, खरबौंका जल विद्युत आयोजना, राष्ट्रिय राजमार्ग र दर्जनौ पक्की पुलहरू बगे। हालसम्म 1300 बढ़ी नागरिकले ज्यान गुमाएको पुष्टि भएको छ भने 5000 बढ़ी अझै बेपत्ता छन्। बाढ़ी जलवायु परिवर्तनकै कारण आएको हो कि होइन भन्नेमा वैज्ञानिक अनुसन्धान भइरहेको छ, तर प्रारम्भिक निष्कर्षले भने जलवायु परिवर्तनकै असरले विनाश निम्तिएको देखाएको छ। तर जलवायु परिवर्तनमा नेपालको योगदान भने नगण्य छ। विश्वबैंकको तथ्याङ्क अनुसार नेपालले विश्वव्यापी तापमान वृद्धिमा कुनै मुख्य भूमिका खेलेको छैन। पूर्व वन क्षेत्र विस्तार, विद्युतीय सवारी साधनको प्रयोग र जलवायु विकास मार्फत वातावरण संरक्षणमा योगदान पुर्याउँदै आएको छ। तर विकसित र औद्योगिक राष्ट्रहरूका आणविक भट्टी र ठूला उद्योगहरूबाट निस्कने कार्बनको सोझो मार भने नेपालले खेपिरहेको छ। बाढ़ी लगत्तै विश्वबैंकले आपतकालीन उद्धार र पुनरुत्थानका लागि करिब 25 अर्ब नेपाली रूपियाँ परिचालन गर्न सकिने जनाएको थियो, तर नेपाली जनता र सरकारवालाहरूले यसको कड़ा प्रतिवाद गरेका छन्। नेपाललाई जलवायु ऋण होइन, अनुदान र क्षतिपूर्ति चाहिएको उनीहरूको भनाई छ। प्रतिनिधि सभाले समेत विशेष प्रस्ताव पारित गर्दै जलवायु परिवर्तनबाट सिर्जित हानि नोक्सानीलाई राष्ट्रिय सुरक्षा चुनौतीको रूपमा अन्तर्राष्ट्रिय स्तरमा उठाउन सरकारको ध्यानाकर्षण गराइसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालिनले संयुक्त राष्ट्र संघको 81 औं महासभामा आगामी असोज 8 गते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेपालबाट प्रस्ताव गएपछि संयुक्त राष्ट्र संघले वक्ताहरूको सूची संशोधन गर्दै असोज 8 गते अर्थात 24 सेप्टेम्बरका लागि प्रधानमन्त्री शाहले सम्बोधन गर्ने संशोधित तालिका दिएको छ। राष्ट्रिय संघ मुख्यालयले दिएको समय शुक्रबार न्यूयोर्क स्थित नेपाली मिशनबाट परराष्ट्र मन्त्रालय हुँदै प्रधानमन्त्री शाहको सचिवालयसम्म पुगेको छ। अतिकम विकसित देशहरूको समूह एलडीसीले भुटेको सी बाढ़ीप्रति धनी एवं विकसित देशहरूको गम्भीर ध्यानाकर्षण गराउँदै हानि नोक्सानी बापत नेपाललाई क्षतिपूर्ति दिन समेत माग गरेको छ। जलवायु परिवर्तनको मार राहत होइन क्षतिपूर्ति खोज्दै नेपाल शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
0: भदौ 10 गते भोटेको सीमा आएको विनाशकारी बाढ़ीले रसुवागढ़ी नाकाको नेपाली र चिनिया दुवैतर्फका पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। नेपालतर्फ भन्सार, मितेरी पुल, टिमुरे बजार लगायत संरचनामा क्षति पुगेको छ भने चीनतर्फ पनि केरूङतर्फको सम्पर्क पूर्वाधार प्रभावित छ। रसुवागढ़ी केरूङ नाका ध्वस्त भयो। यससँगै चीनसँगको व्यापारिक आवागमन ठप्प छ। नेपालको चीनसँगको मुख्य व्यापारिक नाका नै बन्द भएपछि सरकारले तत्काल का लागि वैकल्पिक मार्ग प्रयोग गर्ने र दीर्घकालीन रूपमा भरपर्दो विकल्प खोज्ने तयारी थालेको छ। रसुवागढ़ी बन्द भएपछि तत्कालको विकल्पका रूपमा मुस्ताङको कोरला नाकालाई प्रयोग गर्न थालिएको छ, तर कोरला उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले वर्षभरि निर्बाध सञ्चालन गर्न सकिने नाकाका रूपमा यसलाई तत्कालै रसुवागढ़ीको विकल्प मान्न कठिन छ। सड़क तथा भन्सार पूर्वाधारको क्षमता पनि रसुवागढ़ीमा हुँदै आएको व्यापारिक चाप धान्ने स्तरमा पुगिसकेको छैन। त्यसमाथि चीनले तातोपानी नाकाबाट हुने आयात निर्यात समेत अस्थायी रूपमा रोकेपछि नेपालको उत्तरी व्यापारिक आपूर्ति प्रणालीमा थप दबाव परेको छ। यही अवस्थाबीच सरकारले चीनसँग वैकल्पिक व्यापारिक मार्ग सञ्चालनका लागि कूटनीतिक पहल अघि बढ़ाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले भदौ 16 गते एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै रसुवागढ़ीमा रोकिएका चिनिया मालवाहक कन्टेनरलाई वैकल्पिक नाकाबाट ल्याउने विषयमा चीनसँग छलफल भइरहेको बताएका छन्। उत्तरतर्फ वैकल्पिक नाका खोज्दै सरकार शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: भुटेकोशी बाढ़ीको 11 औं दिनमा पनि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य रोकिएको छैन। भुटेकोशी बेसिन भएर बग्ने नदी आसपासका जल विद्युत आयोजनामा कार्यरत कर्मचारीको अवस्था अझै यकिन हुन नसक्दा उद्धारमा खटिएका सुरक्षा निकायमाथि दबाव बढ़दै गएको छ। कठिन भूगोल, सीमित साधन स्रोत र प्रतिकूल मौसमका बीच नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतका विज्ञ टोली खोज तथा उद्धारमा निरन्तर खटिएका छन्। बाढ़ीले तहस नहस पारेका संरचना, सुरूङ बाढ़ीले पुरिएका क्षेत्र र नदी आसपासमा खोजी जारी रहँदा उद्धारकर्ताले आफ्नो सुरक्षा समेत जोखिममा राखेर रा काम गरिरहेका छन्। पछिल्ला दिनमा सुरूङबाट जीवित व्यक्तिको उद्धार हुन थालेपछि भने उद्धारमा खटिएका टोलीमाथि थप दबाव परेको छ। अझै कसैलाई जीवितै उद्धार गर्न सकिन्छ कि भन्ने आशाले खोजीलाई तीव्र बनाएको छ। तर यही आशाले कतिपय ठाउँमा वास्तविक अवस्था भन्दा बढ़ी अपेक्षा सिर्जना गर्ने जोखिम समेत बढ़ाएको उद्धारमा संलग्न अधिकारीहरू बताउँछन्। भोटेकोशी बाढ़ीपछि करिब 500 देखि 900 जना सुरूङभित्र फँसेको भन्ने विवरण सार्वजनिक हुँदै आएको छ। तर उद्धार तथा खोजीमा संलग्न अधिकारीहरूका अनुसार यो विवरणलाई सच्याउन आवश्यक छ। उल्लेखित संख्या सुरूङभित्रै रहेका वा उद्धारको प्रतीक्षामा बसेका व्यक्तिको संख्या होइन। ती विभिन्न जल विद्युत आयोजनाका सम्पर्कविहीन तथा अझै यकिन हुन नसकेका कर्मचारीको संख्या हो। बाढ़ीको भीषण भावहरूमा उनीहरू बगेको हुन सक्ने आशंका पनि उत्तिकै बलियो छ। त्रिशुली थ्रीले देखाएको वास्तविकता त्रिशुली थ्री आयोजनामा देखिएको अवस्थाले पनि यही तथ्यलाई पुष्टि गर्छ। आयोजनाका 40 जना भन्दा बढ़ी कर्मचारी बेपत्ता भएकामा हालसम्म 2 जनालाई जीवित उद्धार गरिएको छ भने 1 जनाको शव फेला परेको छ। चमत्कारको आशाबीच खोजी जारी, 100 आयोजना कर्मी अझै बेपत्ता शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छ।
0: भदौ 10 गते आएको भोटेकोशी बाढ़ीसँगै राष्ट्रिय राजनीतिका मुख्य दलहरू विपद सामनाको तयारीमा कसरी जुट्ने भन्नेमा छलफलमा केन्द्रित भए। राज्यका निकायहरू आफ्नो स्रोत साधन परिचालन गरेर खोज उद्धार र राहतमा लागेका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सबैजसो राजनैतिक दलहरू सहभागी भए विपदमा सरकारसँगै रहेको सन्देश दिए। प्रतिनिधि सभाको दोस्रो ठूलो दल नेपाली कंग्रेस पनि सोही अभियानमै छ। तर कंग्रेसकै एउटा समूह भने बाहिर बसेर कार्यकर्ताको साथ खोजिरहेको छ। पार्टीको विशेष महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गरेसँगै शेरबहादुर देउवा समूह निर्वाचन आयोग र अदालतमा गएको थियो। दुवै निकायले विशेष महाधिवेशनलाई नै आधिकारिकता दिएपछि विशेष पक्षका नेताहरूले पनि विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाको नेतृत्व स्वीकार गरे। सो समूहका अधिकांश नेताहरूले प्रतिनिधि सभा सदस्य निर्वाचनमा थापाकै हस्ताक्षरमा टिकट लिई चुनाव लड़े। रासोपाको पक्षमा स्वस्फूर्त बनेको चुनावी माहौलले कंग्रेसका सभापति थापा सहित अधिकांश पुराना नेताहरू पराजित भए। संस्थापन पक्षको जनसम्पर्क समितिका अधिवेशन भदौ मशान्तमा, गाउँघर वड़ा अधिवेशन भदौ 24 गते, पालिका अधिवेशन 27 गते, प्रदेश सभा क्षेत्र अधिवेशन भदौ 31 गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 3 गते, जिल्ला अधिवेशन असोज 7 गते, प्रदेश अधिवेशन असोज 11 गते, महाधिवेशन असोज 16 र 19 गते, त्यस्तै देउवा पक्षको वड़ा अधिवेशन असोज 15 गते, पालिका अधिवेशन असोज 20 गते, प्रदेश सभा निर्वाचन क्षेत्र एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र असोज 23 गते, जिल्ला अधिवेशन कार्तिक 15 गते, प्रदेश अधिवेशन मंगिर 4 गते, महाधिवेशन मंगिर 21 देखि 23 गते। विपदमा देश, आफ्नै चिन्तामा कंग्रेस, ल्याए महाधिवेशनका 2 कार्यतालिका, शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: अमेरिका र इरान बीचको युद्धका कारण आपूर्तिमा देखिएको समस्याका कारण नेपाली उपभोक्ता गत फागुनदेखि शास्ति खेपिरहेका छन्। नियमित रूपमा ग्यास नपाउँदा सर्वसाधारण घण्टौं लाइन बस्ने बाध्यता अहिले पनि उस्तै छ। ग्यास डिपो तथा बिक्री केन्द्रमा उपभोक्ताको लामो भीड़ देखिन थालेको करिब 6 महिना भइसकेको छ। ग्यास आपूर्ति पर्याप्त रहेको सरकार र ग्यास उद्योगको दावी बजारसँग मेल खान सकेको छैन। ग्यास आउने निश्चित समय नहुँदा बिहानैदेखि लाइनमा बसेका उपभोक्ताले समेत खाली हात फर्किनुपर्ने अवस्था अहिले पनि उस्तै छ। उद्योगीहरूले मूल्य बढ़ाउनु बाध्यता रहेको बताएका छन्। मूल्य वृद्धि तत्काल खारेज गर्न उपभोक्ता मंचले समेत माग गरिरहेको छ। व्यवसायलाई अनुचित लाभ दिएको सत्तारूढ़ दलका सांसदहरूकै टिप्पणी छ। ग्यास अभावले होटल रेस्टुरेन्ट बन्द हुने अवस्थामा पुगेका छन् भने बाहिरी जिल्लाबाट बोटलिङ गरी ढुवानी गरिराखिएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले खाना पकाउने एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको आलोचनाको आलोचनाको बचाव गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यास अझै सस्तो रहेको दावी गरेका छन्। उपभोक्ता सांसद र उपभोक्ता अधिकार कर्मीहरूले मूल्य वृद्धिको चर्खो विरोध गरिरहेका बेला कार्यकारी निर्देशक शाहले मासुको मूल्यसँग ग्यासको तुलना गर्दै भनेका छन्, आज बजारमा एक किलो मासुलाई 17-1800 रूपियाँ पर्छ, जुन एक छाक वा एक दिनमै सकिन्छ, तर करिब 2100 रूपियाँ पर्ने एक सिलिण्डर ग्यासले एउटा परिवारलाई दुई महिनासम्म पुग्छ। यस विषयमा हामीले गम्भीर भएर सोच्ने कि नसोच्ने उनको प्रश्न छ। संकटमा उपभोक्तामाथि अर्को